0: नागरिकता मात्र भए पुग्छ। सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक मन्त्रालय थप्नेमा नेपाल पहिलो भएको यौनिक अल्पसंख्यकहरूले बताएका छन्। आइतबार विश्व यौनिक अल्पसंख्यक विरूद्धको घृणा छनी अभिव्यक्ति विरूद्धको दिवसका अवसरमा नेपाल ब्लू डायमण्ड सोसाइटीले नेपाल यौनिक अल्पसंख्यकहरूका लागि मन्त्रालय राख्ने मुलुकमा पहिलो रहेको जानकारी दिएको हो। सोही क्रममा नेपाल ब्लू डायमण्ड सोसाइटीका अध्यक्ष ओमिसा पाण्डेले नेपाल सरकारको सराहना गर्दै यौनिक अल्पसंख्यकहरूको लामो संघर्षपछि यौनिक तथा अल्पसंख्यक मन्त्रालय थपिनु ठूलो उपलब्धि भएको बताउनुभयो।
3: पेट्रोलियम पदार्थमा भएको अप्रत्याशित मूल्य वृद्धिले निर्माणाधीन अवस्थामा विकास निर्माणका कतिपय ठूला आयोजना गम्भीर रूपमा प्रभावित भएका छन्। डिजेल, पेट्रोल, अलकत्र लगायतका इन्धनमा महँगिएपछि ठेक्का सम्झौता हुँदाको समयमा भएको दरभन्दा अहिले सबै प्रकारका निर्माण सामग्रीको मूल्य दोब्बर वृद्धि भएको र त्यसबाट आर्थिक संकटमा परेकाले बीचैमा काम छोडेर भाग्नुपर्ने अवस्था आएको निर्माण व्यवसायीहरूले बताएका छन्।
2: आगामी आर्थिक वर्ष 83-84 लागि काभ्रे पलाञ्चोकमा सञ्चालन गरिने योजनाको प्रस्ताव आएसँगै ती योजनालाई आयोजना बैंकमा समावेश गर्ने काम शुरू भएको छ। बागमती प्रदेश सरकारले वार्षिक आयोजना प्रस्ताव तथा छनौट सम्बन्धी निर्देशिका 2083 जारी गरेर आगामी आर्थिक वर्षको योजना तर्जुमाको शुरूआत गरेको छ। जिल्लाका 13 स्थानीय तहबाट प्रस्ताव भएर आएका योजनाका विषयमा छलफल भएको छ। जिल्लामा प्रदेश सरकार अन्तर्गत रहेका विषयगत कार्यालयले आगामी आर्थिक वर्षका लागि प्रस्ताव भएर आएका योजनाको निर्वाचन क्षेत्र स्तरीय छलफल गरेको हो।
3: नेपाल सरकारले आफ्ना नागरिकलाई युक्रेन जान पूर्ण रूपमा रोक लगाएको छ। यो सँगै युद्धग्रस्त क्षेत्रमा रहेका सम्पूर्ण नेपालीलाई तत्काल सुरक्षित रूपमा स्वदेश फर्किन पनि सरकारले आग्रह गरेको छ।
2: चालू आर्थिक वर्ष समाप्त हुन 2 महिना मात्र बाँकी रहँदा पनि लुम्बिनी प्रदेश सरकारको बजेट कार्यान्वयन अत्यन्त सुस्त देखिएको छ। विकास निर्माणका योजना प्रभावकारी रूपमा अघि बढ़न नसक्दा प्रदेश सरकारको समग्र खर्च प्रगति 40% भन्दा कम भएको हो। अधिकांश मन्त्रालयले विनियोजित बजेटको आधा रकम समेत खर्च गर्न नसकेको तथ्याङ्कले देखाएको छ। प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि पूँजीगत तर्फहरू 23,47,14,65,000 र चालुतर्फहरू 15,43,85,35,000 गरी कुल रू 38,81,00,00,00 बजेट विनियोजन गरेको थियो।
3: सरकारले एक वर्षमै 85,22,00,00,00,00 राजस्व छूट दिएको छ। आर्थिक ऐन 2081 दफा 18 नेपाल सरकारले प्रचलित कानून बमोजिम लगाइएको दस्तुर शुल्क महसुल वा करको दर घटाउन बढ़ाउन वा आंशिक वा पूर्ण रूपमा राजस्व छूट दिन सक्ने व्यवस्था गरिएको छ। यसै गरी भन्सार महसुल ऐन 2081 अनुसूची 4, 5, र 6 पैठारी महसुल पूर्ण वा आंशिक रूपमा छूट हुने व्यवस्था छ। उक्त व्यवस्था अनुसार आर्थिक वर्ष 2081-82 भन्सार विभागको तथ्याङ्क अनुसार भन्सार राजस्वतर्फ 85,23,16,00,00,000 छूट भएको महालेखा परीक्षकको कार्यालयको 63 संक्षिप्त प्रतिवेदनमा उल्लेख गरिएको छ।
2: अब शेयर बजार। गत साताको कारोबारलाई हेर्दा नेप्से परिसूचक अघिल्लो साताभन्दा 13.71 घटेको देखिन्छ। अघिल्लो साताको अन्तिम कारोबार दिन 2,745.65 बिन्दुमा रहेको नेप्से गत साताको अन्तिम कारोबार दिन भने 2,731.94 बिन्दुमा बन्द भएको हो। गत साता घटेको बजारबाट लगानीकर्ताले 23,38,00,00,000 रुपियाँ भन्दा बढ़ी गुमाएका छन्। कुल बजार पूँजीकरण अघिल्लो साताभन्दा गत साता 0.50% खटेको हो। अघिल्लो साताको अन्तिम कारोबारको दिन 46,82,00,00,000 रुपियाँ भन्दा बढ़ी रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन भने 46,59,00,00,000 रुपियाँ भन्दा बढ़ी कायम भएको हो।

0: 3000 मा डिश होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत 1 महिनादेखि 1 वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिश होम, खुसीको कनेक्सन।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। आफ्नो मोबाइलमा आएको ओटिपी कोड कसैलाई नबाँड्नुहोस्। स्क्रिन सेयरिङ एपबाट टाढै रहनुहोस्। तपाईँको सानो गल्तीले खाता खाली हुन सक्छ। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा सैन्य कमाण्डरसँग उभिएको आफ्नो तस्विर पोस्ट गरेका छन्। क्याप्सनमा उनले लेखेका छन्, यो आधी आउनुभन्दा अघिको शान्ति थियो। एनिमेटेड तस्विरमा ट्रम्प युद्धपोतको डेकमा उभिएका छन् अनि आसपासको वातावरण आधीबेरी जस्तो देखिन्छ भने जहाजमा इस्लामिक गणतन्त्रको झण्डा फहराइरहेका छन्। ट्रम्पको यो पोस्ट न्यूयोर्क टाइम्सले अमेरिका र इजरायल फेरि इरानमा हमला गर्ने तयारीमा रहेको रिपोर्ट प्रकाशन गरेको केही दिनपछि आएको हो। न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकाले अर्को हप्ता इरान विरूद्ध अर्को सैन्य हमला गर्ने तयारी गरिरहेको छ।
5: अब खेल र खेलाडीका खबर। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु वर्माले एसएससी महिला टी20 प्रिमियर लीगमा उत्कृष्ट प्रदर्शन गर्दै एसियन गेम्समा छनौट हुने आशा व्यक्त गरेकी छिन्। मलेसियामा आगामी जून 1-13 तारीकसम्म महिला टी20 प्रिमियर कप आयोजना हुँदैछ।
4: त्यस्तै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उन्यास केन्द्रीय कार्य समितिको आयोजना तथा अनिसास कोलोराडो च्याप्टरको संयोजनमा राडोमा तेस्रो साता हुन गइरहेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ। त्यहाँ आयोजित पत्रकार सम्मेलनमा अनिसासको बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्माले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको हो।
5: अब विचार विश्लेषणको पालो। प्रधानमन्त्री सामु निरीह रासोपा शीर्षकमा राजाराम गौतमको विचार कान्तिपुर दैनिकमा छापिएको छ। बालिनले थालेका कतिपय सुशासन र शासकीय सुधारका प्रयत्नहरू सकारात्मक छन्, तर ती सुधार र परिवर्तन लोकतान्त्रिक प्रणाली भित्रैबाट हुनुपर्दछ। हामीले विधि र प्रणालीको संस्थागत विकास र स्थायित्व चाहेको कि क्षणिक लोकप्रियतावाद? जनताबाट निर्वाचित प्रधानमन्त्री जवाफदेही हुनुपर्छ भन्नुलाई परम्परावादी र नयाँ राजनीतिक ट्रेन्ड नबुझेको भाष्य निर्माण गर्न खोज्नुले अन्तत निरंकुशतालाई नै मलजल गर्छ।
4: त्यस्तै संसदीय संस्कारको संकल्प शीर्षकमा गोर्खापत्रमा भुवन नेउपाने लेख्नुहुन्छ, संसदीय संस्कार केवल नियम वा संरचनाको विषय होइन, यो राजनीतिक संस्कारको प्रश्न हो। सांसदहरूमा लोकतान्त्रिक मूल्यप्रति आन्तरिक प्रतिबद्धता नभएसम्म संरचनागत सुधारले मात्र अपेक्षित परिणाम दिन सक्दैन। संसदीय संस्कारको संकल्प केवल भाषणको विषय होइन, व्यवहारमा उतार्नुपर्ने प्रतिबद्धता हो।
5: अस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
0: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704780। पुनश शनिबार सेवा बन्द रहनेछ।

0: यो समय दमौली एफएम को हो।
1: यति बेला बिहानको छ बजेको छ।
0: इट्स 6 AM।

दमौली डायरीमा म मन्दिरा सेडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। मेग्देमा स्थानीय उत्पादन प्रबन्धन मेला सुरु, 700 ग्रामको करेला बन्यो आकर्षण। भानु नगरपालिकामा कृषकलाई नै अनुगमनको जिम्मेवारी। अपाङ्गता भएका नागरिकका लागि नमुना बस्ती बनाउने प्रतिबद्धता। चितवनमा जङ्गली च्याउ खाँदा थप एकजनाको मृत्यु। र युरान युद्धबारे पुटिन र युएईका राष्ट्रपतिबीच फोनवार्ता।

अब समाचार विस्तारमा। तनहुँको म्याग्दे गाउँपालिका एक गुडादीमा स्थानीय उत्पादन तथा उद्यम प्रबन्धन मेला सुरु भएको छ। वृत्तिमुखी उद्यमशीलता तथा रोजगारी प्रबन्धन कार्यक्रम अन्तर्गत आयोजित म्याग्दे उद्यम प्रबन्धन मेलामा स्थानीय कृषक तथा उद्यमीले उत्पादन गरेका विभिन्न कृषि तथा घरेलु सामग्रीको प्रदर्शन गरिएको हो। उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश पोखरा म्याग्दे गाउँपालिका तथा वृत्तिमुखी संस्थाको सहकार्यमा सञ्चालन गरिएको मेलाको उद्घाटन गाउँपालिका उपाध्यक्ष बालकृष्ण खिमरेले गरेका थिए। कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, गाउँपालिका प्रवक्ता तथा वडा नम्बर एकका अध्यक्ष मणिभद्र वाग्ले लगायत जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। मेलामा स्थानीय स्तरमा उत्पादन भएका तरकारी, फलफुल, लोकल कुखुरा, केराउ, रैथाने बाली, बोका खसी लगायतका कृषि उत्पादन प्रदर्शनमा राखिएका छन्। यस्तै महिलाले सिपमूलक तालिम मार्फत तयार गरेका घरेलु सामग्री, हस्तकलाका वस्तु तथा विभिन्न परिकारको समेत प्रदर्शनी तथा बिक्री वितरण गरिएको छ। गाउँपालिकाभित्र सञ्चालनमा रहेका होमस्टेहरूले आफ्नै उत्पादनका अर्ग्यानिक परिकार, अचार, स्थानीय खाद्यान्न तथा घरेलु सामग्री राखेका छन्। स्थानीय उत्पादनको स्वाद र मौलिकताले मेलामा आउने अवलोकनकर्तालाई आकर्षित गरेको आयोजकले जनाएको छ। मेलाको विशेष आकर्षणका रूपमा चण्डेश्वरी फलफुल तथा तरकारी कृषक समूहले उत्पादन गरेको 700 ग्राम तौलको करेला रहेको छ। ठुलो आकारको उक्त करेला हेर्न तथा तस्विर खिच्न अवलोकनकर्ताहरूको भिड लागेको थियो। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष श्री प्रसाद श्रेष्ठले स्थानीय उत्पादनलाई बजारसँग जोड्न सके ग्रामीण अर्थतन्त्र सुदृढ बन्ने बताए। उनले कृषक तथा उद्यमीलाई उत्पादनसँगै बजारीकरणमा पनि सक्रिय हुन आग्रह गर्दै गाउँपालिकाले कृषि तथा उद्यम प्रबन्धनलाई प्राथमिकतामा राखेको उल्लेख गरे। उपाध्यक्ष बालकृष्ण घिमिरेले महिला उद्यमशीलता, कृषि उत्पादन तथा घरेलु उद्योगको विकासका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। उनले स्थानीय उत्पादनको प्रबन्धन मार्फत स्वरोजगार सिर्जना र आर्थिक गतिविधि विस्तार हुने विश्वास व्यक्त गरे।

गाउँपालिकाको आर्थिक विकास शाखा प्रमुख प्रदीप नेउपानेका अनुसार कृषक तथा महिलालाई उत्पादनसँगै आमदानीसँग जोड्ने उद्देश्यले मेला आयोजना गरिएको हो। मेडपा कार्यक्रम अन्तर्गत वडा नम्बर एकमा सेप सिकेका महिलाले उत्पादन गरेका सामग्रीको बिक्री वितरणसँगै आफ्नो सिप प्रदर्शन समेत गरेका छन्। मेला मार्फत स्थानीय उत्पादनको प्रवर्धन, उद्यमशीलताको विकास तथा ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार मेला कार्यक्रम आगामी जेठ 4 गते वडा नम्बर 2 जामुनेमा पनि सञ्चालन गरिनेछ। तनहुँको भानु नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा हुने सरकारी लगानीमा पूर्ण पारदर्शिता ल्याउन नयाँ नीति अघि सारेको छ। नगरपालिकाले आर्थिक वर्ष 2082-83 को स्वीकृत पशु सेवा कार्यक्रम अन्तर्गत अनुदान र लगानीको सदुपयोग भए नभएको स्थलगत अनुगमन गर्ने विशेष अधिकार सिधै कृषकहरूलाई सुम्पिने नीतिगत तयारी गरेको हो। यस कार्यक्रमलाई संस्थागत रूप दिन नगरपालिकाले भानु नगरपालिका कृषि सञ्जाल कार्यविधि 2083 बमोजिम सबै वडाहरूमा कृषकहरूको आम भेला गराई कृषि सञ्जाल समिति गठन प्रक्रिया सुरु गरिसकेको छ। राज्यको लगानी लक्षित वर्गसम्म पुर्याउन र बिचौलियाको प्रभाव अन्त्य गरी सुशासन कायम गर्न स्थानीय तहमै यो अनुगमनकारी संरचना बनाउन लागि नगरपालिकाले जनाएको छ। नगरपालिकाकी उपप्रमुख उमा गोतामेले कृषि र पशु सेवामा हरेक योजना तथा खर्चलाई पारदर्शी र जवाफदेही बनाउनु मुख्य उद्देश्य रहेको बताउनुभयो। नगरपालिकालाई दुध, माछा मासु र अण्डामा आत्मनिर्भर बनाउन प्रति लिटर 5 रुपियाँ दुध अनुदान जस्ता कार्यक्रम ल्याएका छौँ, उपप्रमुख गोतामेले भन्नुभयो। तर ती अनुदान र बजेट वास्तविक किसानले मात्र पाउन् र खर्च पारदर्शी होस् भन्नका लागि किसानकै नेतृत्वमा सञ्जाल बनाउन लागि हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठका अनुसार यो सञ्जालले कृषि कार्यक्रमको सफल कार्यान्वयन, माग सङ्कलन र सम्भावित व्यावसायिक कृषि उत्पादन क्षेत्र पहिचान गरी कार्यपालिकालाई ठोस सुझाव पेश गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। पशु सेवा प्राविधिक अमित ढुङ्गानाका अनुसार जेठ 7 गतेदेखि 13 गतेसम्म नगरपालिकाका सबै 13 वटै वडाहरूमा वडा स्तरीय भेला सम्पन्न गरी तत्कालै पालिका स्तरको एकीकृत शक्तिशाली किसान सञ्जाल गठन गरिनेछ। यो सञ्जालले नेपाल सरकार, प्रदेश र स्थानीय सरकारले किसानका लागि दिने सेवा सुविधाको बारेमा तल्लो तहसम्म जानकारी पुर्याउन र किसानको माग सम्बोधन गर्न सहजीकरण गर्नेछ। स्वयं ओडादेखि पालिका तहसम्मकै किसानले अनुगमन गर्ने भएपछि सरकारी लगानीको दुरुपयोग रोकिने विश्वास नगरपालिकाले लिएको छ। तनहु क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य श्रीराम नेउपानेले पूर्ण अशक्त अपाङ्गता भएका नागरिकहरूको सम्मानपूर्ण र स्वावलम्बी जीवनयापनका लागि राज्य स्तरबाट अपाङ्ग नमुना बस्ती निर्माण गर्न आफूले दृढ प्रतिबद्धताका साथ पहल गर्ने बताउनु भएको छ। आफ्नै निर्वाचन क्षेत्रका नागरिकको समस्या र उनीहरूले उठाएका अधिकारका मुद्दालाई सम्बोधन गर्न राज्यले ढिला गर्न नहुने उहाँको भनाइ छ। सांसद नेउपानेले आफ्नो क्षेत्रका नागरिक एवं मेरुदण्ड पक्षघात स्पाइनल कर्ड इन्जुरीको पीडा भोगिरहनुभएका म्याग्दे गाउँपालिका वडा नम्बर 7 का अधिकार कर्मी दीपक भण्डारी सहितका अशक्त नागरिकहरूको अवस्था र मागबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। भण्डारीले नेपालको संविधान 2072, अपाङ्गता अधिकार सम्बन्धी ऐन 2074 र अन्तर्राष्ट्रिय महासन्धिहरूले सुनिश्चित गरेका अधिकारहरू अझै पनि भुइँ तहका अपाङ्गता भएका नागरिकले व्यवहारमा उपयोग गर्न नपाएको भन्दै जनप्रतिनिधि मार्फत राज्यको ध्यानाकर्षण गराउनु भएको थियो। अपाङ्गता भएका नागरिकहरूको सवाललाई लिएर हालै काठमाडौँको जोरपाटी स्थित खगेन्द्र नवजीवन केन्द्रमा रहेका करिब 150 जना अपाङ्गता भएका व्यक्तिहरूको आवास तथा भौतिक संरचनाको अवस्था समेत बुझ्नुभएका सांसद नेउपानेले भन्नुभयो, अपाङ्गता दया होइन, राज्यले ग्यारेन्टी गर्नुपर्ने अधिकारको विषय हो। कानुन कागजमा बने पनि केन्द्र सरकार, प्रदेश र स्थानीय तहको उदासीनताले कार्यान्वयन फितलो छ। अब राज्यले ढिला नगरी उनीहरू सपरिवार
सम्मानका साथ बस्न सक्ने गरी अपाङ्गता नमुना बस्तीको अवधारणा ल्याउनु पर्ने र यसका लागि म संसद र सरकार दुवै ठाउँमा दरो दबाब दिने उहाँले प्रतिबद्धता जनाउनुभयो। उहाँले अपाङ्गता भएका व्यक्तिहरूका लागि गाँस बाँस कपासका साथै आवश्यकता अनुसार व्यक्तिगत सहयोगी र हेरचाहकर्ता आवश्यक सहायक सामग्री र अपाङ्गता मैत्री सार्वजनिक यातायात तथा भौतिक पूर्वाधार पहिलो शर्त भएको उल्लेख गर्नुभयो। म्याग्दी सातमा अधिकार कर्मी दीपक भण्डारीले उठाएका यी मागहरूको सन्दर्भमा नेपाल सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र भण्डारीबीच यसअघि नै एक महत्त्वपूर्ण नीतिगत सहमति भइसकेको छ। मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा र म्याग्दीका भण्डारी समेत सदस्य रहने गरी गठित तीन सदस्यीय कार्यदलले नियमावली 2077 को व्यवस्था बमोजिम व्यक्तिगत सहयोगी सेवा र सामुदायिक सहायताको मापदण्ड तयार पार्ने सहमति गरेको थियो। सोही सहमति अनुसार पहिलो चरणमा 11 जना पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई सामुदायिक सहायता सेवा सुरु गर्ने निर्णय भएपछि भण्डारीले आफ्नो आन्दोलन स्थगित गर्नुभएको थियो। तर त्यो माग पूरा भएन। आफ्नो क्षेत्रका नागरिकले उठाएको यो मुद्दा देशभरिका अपाङ्गता भएका व्यक्तिहरूको जीवन मरणको सवाल भएको भन्दै सांसद नेउपानेले मन्त्रालय स्तरमा भएको सो समितिको निर्णय कार्यान्वयन गराउन र अपाङ्गता नमुना बस्तीको अवधारणालाई सरकारको नीति तथा आगामी बजेटमा समेट्न संसद विशेष आवाज उठाउने प्रतिबद्धता दोहोर्याउनुभयो। चितवनमा जङ्गली च्याउ खाँदा मृत्यु हुनेको संख्या 2 पुगेको छ। इच्छा कामना गाउँपालिका एक कुलबाङका 2 जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नमुनाको जेठ 1 गते मृत्यु भएको हो भने सञ्जयको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो। 21 वैशाखमा श्याम बहादुर चेपाङको 5 जना परिवारले जङ्गली च्याउ खाएका थिए, जसमध्ये 3 जना एक जेठमा बिरामी परि उपचारका लागि भरतपुर अस्पताल ल्याइएको हो। उपचारका क्रममा नमुनाको मृत्यु भएको थियो। 13 वर्षीय मनिता चेपाङको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ। बिरामी मनिताको अवस्था गम्भीर रहेको उनले जानकारी दिए। अब विदेशको खबर। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त अरब इमिरेट्स युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहानबीच इरान युद्ध र मध्यपूर्वको पछिल्लो अवस्थालाई लिएर टेलिफोन वार्ता भएको छ। रुसको राष्ट्रपतिको कार्यालय क्रेमलिनका अनुसार दुवै नेताहरूले शान्ति स्थापनाका लागि राजनीतिक र कूटनीतिक कुराकानी जारी राख्नु अत्यन्त महत्त्वपूर्ण रहेको कुरामा जोड दिएका छन्। एमिरेट्स न्युज एजेन्सीका अनुसार शनिबार भएको फोनवार्तामा मध्यपूर्वको पछिल्लो घटनाक्रम र यसले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा पार्ने प्रभावबारे छलफल भएको थियो। उनीहरूको बीच जलमार्गको स्वतन्त्रता, ऊर्जा सुरक्षा र विश्वव्यापी अर्थतन्त्रमा यस सङ्कटले पार्ने असरका विषयमा पनि विचार आदान प्रदान भएको थियो। साथै दुई देश बीचको रणनीतिक साझेदारीलाई थप बलियो बनाउन द्विपक्षीय सहयोग र संयुक्त प्रयासहरूको पनि समीक्षा गरिएको थियो। यसै क्रममा पुटिनले रुस र युक्रेन बीचको कैदी आदान प्रदानमा युएईले निरन्तर गर्दै आएको मध्यस्थता प्रयासका लागि धन्यवाद दिए। उनले युक्रेन युद्धसँग जोडिएका मानवीय मुद्दाहरूमा युएईको सकारात्मक सहयोगको पनि प्रशंसा गरे। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। म्याग्देमा स्थानीय उत्पादन प्रबन्धन मेला सुरु, 700 ग्रामको करेला बन्यो आकर्षण। भानु नगरपालिकामा कृषकलाई नै अनुगमनको जिम्मेवारी। अपाङ्गता भएका नागरिकका लागि नमुना बस्ती बनाउने प्रतिबद्धता। चितवनमा जङ्गली च्याउ खाँदा थप 1 जनाको मृत्यु। र इरान युद्धबारे पुटिन र युएईका राष्ट्रपति बीच फोन वार्ता।

0: FM 94.2 समुदाय को आवाज
1: हैन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
2: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
1: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
2: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
3: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
4: डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान, व्यवस्थापन, मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भरमा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856063363, 9856060917 र 9856608067।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दासले

0: नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास दिन प्रशासन चोक दमौली।
2: खै जन्म दर्ता दिनुस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: दमौली FM 94.2 समुदायको आवाज।

0: अलिकता जनताप्रति वितृष्णा आउने खालका कामहरू सुरुवातमै गर्नु हुँदैन भन्ने छ। भले यो सरकार निर्माण भएको धेरै समय भएको छैन, एक डेढ महिनामै सबै कुरा प्राप्त भइहाले भन्ने कुरा म छुइनँ। म कतिपय राम्रा गरेका कामको समर्थन पनि गर्न चाहन्छु, राम्रा कुराहरू अगाडि बढाउनुहोस्। हामी विरोधका लागि विरोध मात्र गर्नु, कानुन सम्मत, नियम सम्मत, संविधान सम्मत भएका कुराहरू सबैले समर्थन गर्नुपर्दछ। कतिपय कुराहरू हामीले गर्न नसकेका राम्रा काम छन् भने उहाँहरूले गर्नुभयो भने हामीले गर्न नसकेका थिए उहाँहरूले गरे भने विरोध होइन, त्यसलाई समर्थन गर्नुपर्छ। राम्रा कुराहरूको जसले गरे पनि समर्थन गर्नुपर्छ, त्यसलाई मेरो पूर्ण रूपमा समर्थन रहने पनि छ। तर म सरकारलाई अनुरोध गर्न चाहन्छु, तपाईँहरूसँग समय छ, जनताले स्पष्ट बहुमत दिएर पठाएका छन्, दुई तिहाईको नजिक हुनुहुन्छ, पाँच वर्षको अवधि छ, एकै महिनामा, दुई महिनामै, तीन महिनामै सबै काम गर्छु भनेर लाग्नुभयो भने त राम्रो देखिँदैन, र हतारमा गरेका कामहरू कहिलेकाहीँ अपूर्ण पनि हुन सक्छन्। अहिले संसद भर्खर चल्दै थियो, अघिल्लो दिन संसद बोलाउने, भोलिपल्ट संसद रिनिज गर्ने, पर्सिपल्ट अध्यादेशको ओइरो ल्याउने, आफूलाई मन परेका कानुनहरू यो ढिलो भयो यसैले गर्नुपर्छ भन्ने, पर्सिपल्ट फेरि अर्को कुरा ल्याउने, यो पद्धति अलिक हतार जस्तो
1: लाग्दछ।
0: यथेष्ट समय छ, समितिहरूको पनि काम गराए अब सुरुवात छ। हेर्नुहोस्, म अहिले आलोचना गर्न चाहन्न,
1: अलिकति अस्वाभाविक जस्तो लाग्दैन तपाईँलाई? त्यहाँ जे जे कुरा भइरहेका छन्, बहस भइरहेका छन्, छलफलहरू भइरहेका छन्, होइन, एकले बोल्दै गर्दाखेरि अर्कोले देखाएका एक्टिङहरू यसो हेर्दाखेरि अलिकति अपरिपक्वता हो।
0: संसदीय राजनीतिमा अलिकता वास्तवमा अहिले अब केही मान्छेहरू, कमरेड पुष्पकमल दाहाल हुनुहुन्छ, धेरै संसदीय राजनीतिमा पहिलादेखि कार्यका धेरै साथीहरू नयाँ आउनु भएको छ, धेरै धेरै धेरै अधिकांशहरूलाई संसदीय पद्धति के हो, यहाँ के गर्नुपर्छ, के गर्नु हुँदैन भन्ने ज्ञान भएदेखि अझ राम्रो हुन्थ्यो। त्यहाँ त चारैतिरबाट सबैका आँखा संसदभित्र परेका हुन्छन्। मैले भने राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा सबैका आँखाहरू नेपालको संसदले के गर्दैछ, त्यसमा पनि अहिले दुई तिहाई नजिक पुगेको सरकारले के गर्दैछ भन्ने सबैको आँखा त्यहाँ पुगेका हुन्छन्। त्यहाँ केवल यो बाहुबलको प्रयोग गर्ने भूमि होइन, त्यस्तो भूमि नबनाऊ, केवल यो विचार र सिद्धान्तको एउटा राम्रो ठाउँ हो, जनताका आवाजहरू उठाउने ठाउँ हो, कानुन निर्माण गर्ने ठाउँ हो भन्ने होस्। संसदीय समितिहरूमा पनि मैले भर्खरै अब मैले आलोचना गर्ने बेला भएको छैन, संसदीय समितिमा मन्त्रीहरूको उपस्थित भएको छैन, देशमा यत्रो सुकुम्बासीका समस्याहरू यो अवस्था छन्, त्यहाँ आएर कुन मन्त्रीले जवाब दिनुपर्ने हो, के गर्नुपर्ने हो, अहिले चौबिस ठ्याक्क जतिखेर जे मन लाग्यो त्यही गर्ने पद्धतिको विकास भएको हो कि होइन? आज त भन्सारमा 100 रुपियाँभन्दा बढी ल्याउँदा मान्छेहरूको चिरबिल भएको छ, त्यो बारेमा समितिबाट चाहिँ अनुगमन गर्नुपर्ने हो कि सरकारले तिनीहरूलाई राहत दिनुपर्ने हो, त्यो विषयमा छलफल हुनुपर्ने हो कि होइन? एमआरपीका कुराहरू आइरहेको छन्, यसलाई कसरी
1: भन्सारलाई
0: अरबौँ खरबौँ, हेर्नुहोस् 7 खरबभन्दा बढी बेरुजी छ। यो हुन त अहिले यो सरकार आउने बित्तिकै फ्याट्टै सरकारले गरेको सबै बेरुजू यसैले जिम्मेवारी लिनुपर्छ भन्ने होइन, तर कहाँ कहाँ चाहिँ छिद्रहरू रहेछन्, कहाँ कहाँ कमजोरीहरू रहेछन्, त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ त्यतातिर ध्यान दिनुपर्छ। हिजोका पनि ती छिद्रहरू कसका पालामा कति पैसाहरू बेरुजी भएको रहेछ, कतिपय अनियमितता भएका रहेछन्, कति तिर्नुपर्ने बेरुजी रहेछ, कति सम परीक्षण गर्नुपर्ने रहेछ, यी सबै कुराहरूको छलफल अब संसद नचल्दाखेरि चल्दाखेरि पनि समिति मार्फत आयो भने अझ राम्रो हुन्छ। सायद समितिहरू अहिले अलिकता स्पिडली जान सकेका छैन होला, अब केही समयपछि बजेट आउँछ, बजेट अधिवेशन हो यो, जनताका कुराहरू कसरी त्यहाँ प्रस्फुटन हेर्छन् हेरौँ, मैले सुन्दैछु अहिले प्रत्येक पालिका लेभलमै बजेट पठाउने गरी तयार हुँदैछ, प्रत्येक पालिकामा जनसङ्ख्याको आधारमा, त्यहाँको घनत्वको आधारमा, त्यहाँको लिट्रेसीको आधारमा, त्यहाँको भौगोलिकताको आधारमा, यो आधारमा बजेट स्थानीय तहमा नै पठाउने गरी व्यवस्था हुँदैछ भन्ने सुन्नमा आएको छ। अब कसरी जान्छ हेरौँ, हामी राम्रा कुराको समर्थन गर्नुपर्दछ संसदमा, जोसुकै भए पनि आफ्नै पार्टीको सरकार छ भने पनि हामी नै पनि हिजो संसदमा हुँदाखेरि कतिपय अवस्थामा मन्त्रीहरूका हामीले विरोध गऱ्यौँ, पार्टीको विरोध गऱ्यौँ, पार्टीभित्रकै कुराहरूको विरोध गऱ्यौँ, त्यसैले संसदमा पार्टीको सरकार छ भन्नेमा प्रत्येक कुराको समर्थन गर्दै जाने कुरा हुँदैन। सभामुखले त झन् यति तटस्थ भएर काम गर्नुपर्छ सबै कुरा. त्यही भएर सभा खोल्ने बित्तिकै पार्टीको राजनीतिबाट टाढा हुने प्रचलन सुरु हुन्छ, राजीनाम दिएर बस्ने कुरो हुन्छ. त्यो कुर्सी भनेको हिजो नेपालको राजनीतिमा कृष्णप्रसाद भट्टराई पहिलो सभामुख भएर सुरुवात गरेको यो संसद हो. यस्तो पवित्रलाई केवल पार्टीको जस्तो बनाउने काम कसैले गर्नु हुँदैन भन्ने अनुरोध पनि गर्न चाहन्छु.
1: अनि एउटा कुरा तपाईँलाई थाहा छ नि त, न्यायालयमा वरियताको कुरा अघि तपाईँ निकाल्दै हुनुहुन्थ्यो, पहिलो वरिष्ठतम न्यायाधीशका रूपमा रहनुभएको सपना प्रधान मल्ल कुमार रेग्मी हरिफुयाल हुँदै चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मा सिफारिस हुनु भएको छ. यो क्रमभङ्गता हो, यो सिन्डिकेटलाई हटाइएको हो. 93 सालसम्म को हुने भन्ने जुन किसिमको एउटा तथ्याङ्क थियो त्यसलाई चाहिँ न्यायालयका महाराजाहरूको चाहिँ अबको यो सबै प्रक्रियाहरू अन्त्य भएको हो भन्ने उहाँहरूको दावी छ, भनाइ छ. 6 जना योग्य हुनुहुन्थ्यो, योग्य मध्येको एउटालाई हामीले सिफारिस गर्यौँ भनेर संसदीय संवैधानिक परिषदमा चाहिँ उहाँहरूको
0: नेपालको इतिहासमा अहिलेसम्म अब हेर्नुहोस् प्रत्येक ठाउँमा सिनियर जुनियरको तपाईँको चाहिँ पद्धतिको विकास हुन्छ. नेपाली सेनाको आफ्नै नियम हुन्छ, नेपाल प्रहरीको आफ्नै नियम हुन्छ, सशस्त्र प्रहरीको आफ्नै नियम होला, संसदभित्र पनि आफ्नै नियम होला. भलै तपाईँको अहिले प्रधानमन्त्रीजी महानगरपालिकाको मेयरबाट राजीनामा दिएर स्वतै प्रधानमन्त्री हुनुभएको छ, त्यो एउटा कुराको होला. त्यहाँबाट निर्वाचित भएर प्रधानमन्त्री हुनुभएको छ, त्यो पार्टीमा धेरै पहिलादेखिका अरू साथीहरू थिए होला, त्यसलाई कर्मभङ्गता गरेर म नै प्रधानमन्त्री भइसकेँ, मैले अन्त पनि त्यही पद्धतिको विकास गर्नुपर्छ भनेको भए एउटा कुरा हो. तर न्यायपालिका हेर्नुहोस् त्यही संसदबाटै अनुमोदन भएर सर्वोच्चका श्रीमानहरू सबै श्रीमानहरू त्यहाँ पुग्नु भएको हो, चाहे सपना मल्ल प्रधान, चाहे कुमार रेग्मी, चाहे हरिफुयाल, चाहे डाक्टर मनोज सबै साथीहरू, सबै सम्मानित न्यायाधीश मान्य न्यायाधीशहरू संसदीय सुनवाईबाटै अनुमोदित भएर हिजोको संसदीय सुनवाईबाट. त्यो संसदीय सुनवाईमा रासपाको मान्छे थियो थिएन, राप्रपाको थियो थिएन, नेपाली काङ्ग्रेसको थियो थिएन, एमालेको थियो कि थिएन त अलग कुरा, तर त्यहाँ गएर न्याय सम्पादन गर्ने गरिसकेपछि हामीले अहिले पूर्वाग्रह राख्नु हुँदैन. न्यायपालिका भनेको यस्तो पवित्र ठाउँ हो, कहिलेकाहीँ सबभन्दा संसारमा प्यारो भनेको आमा बाउ हुन्छ छोराछोरीहरूका लागि, र छोराछोरी पनि आमा बाउका लागि सबभन्दा प्यारा चिज छोराछोरी हुन्छन्. तर बाउ आमाले अंश दिएन भने कहिलेकाहीँ छोराछोरी न्यायपालिकामा अंश माग्न पुग्छन्, किनभने न्यायपालिका भनेको त्यस्तो विश्वासिलो संस्था हो भन्ने संसारमै प्रचलन छ. तपाईँलाई त्यसैले न्यायमूर्ति भनेको भगवानको अर्को रूप हो भन्ने पनि धारणा संसारभरि विकास भएको हुन्छ. ठुला ठुला युद्धहरू पनि विश्राम लिनु पर्यो, अन्त्य गर्नु पर्यो भने न्यायपालिकामा पनि पुगेका इतिहास छन्, राष्ट्रिय अन्तर्राष्ट्रिय न्यायालयमा पनि गएका इतिहास छन्. त्यसैले न्यायपालिकालाई धेरै चलाउने खेलाउने काम हामीले गर्नु हुँदैन. म चाहिँ यो व्यक्तिगत रूपमा म सिनियर जो छ त्यसैलाई नै एउटा पद्धतिका रूपमा लगेको भए अझ डर हुन्थ्यो भन्ने पक्षमा छु. भलै कर्मभङ्गताका कुराहरू आएका छन्, अध्यादेशबाट आएको तपाईँको अध्यादेश अनुसार अहिले संवैधानिक परिषदको काम कर्तव्य अधिकार हिजो म संसदीय सुन के अरे तपाईँको राज्य व्यवस्था तथा सुशासन समितिमा हुँदा रविजी रोड राजसभाको सभापति हुनुहुन्थ्यो, उहाँसँग सल्लाह गरे नै हामीले यो संवैधानिक परिषदको काम कर्तव्य अधिकार सम्बन्धी विधेयक सर्वसम्मत रूपमा हाम्रै पालामा 1 वर्ष अगाडि हाम्रै पालामा यसलाई संसदमा लगेका थियौँ र पास गरेका थियौँ. राष्ट्रिय सभालाई त्यसलाई केही परिवर्तन गरेको थियो, त्यसलाई प्रतिनिधि सभामा फेरि ल्याएर राष्ट्रपतिले फिर्ता गरिसकेको थियो, फेरि ल्याएर हामीले जुन यो विधेयक ल्याएका थियौँ कार्यपालिकाको प्रमुख, न्यायपालिका प्रमुख, व्यवस्थापकको प्रमुख, त्यसपछिबाट प्रतिपक्षी दलको नेता, यसको कन्सेप्टै अर्को थियो. कहिलेकाहीँ कार्यपालिकाले नदेखेको मान्छे न्यायपालिकाले देख्छ, न्यायपालिकाले नदेखेको मान्छे व्यवस्थापिकाले देख्छ, व्यवस्थापिका सत्ता पक्षले नदेखेको प्रतिपक्षले देख्छ, प्रतिनिधि सभाले नदेखेको राष्ट्रिय सभाले देख्छ, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सभामुख र तपाईँको अध्यक्षले नदेखेका मान्छे उपसभामुखले देख्छन्, किनभने एउटै जात र एउटै वर्गको सभामुख र उपसभामुख नहुनेपछि यो भनेको शक्ति पृथकीकरणमा हुने र सबैले व्यक्तिगत मेरो तेरो भन्दा पनि राष्ट्रका विशिष्टले राष्ट्रिय रूपमा पहिचान प्राप्त व्यक्तिहरू संवैधानिक अङ्गमा लाने कुराहरू थियो. यसलाई कुनै पार्टीको र व्यक्तिको आफ्नो अनुकूलताको व्याख्या गर्ने पद्धति थिएन, यसलाई अलिकता चेन्ज गरेर आफ्ना मान्छे हिजोका मान्छेहरू निकाल्ने आफ्ना मान्छे भर्ने मनसाय साथ यो गरिएको भने यो गलत हो। कानुनी राज्य नेपालमा सबभन्दा महत्त्वपूर्ण कुरा हुन्छ, कानुनलाई कमजोर बनाउने, कानुनी राज्यलाई कमजोर बनाउने त्यसलाई तर्साएर आफ्नो अनुकूलका निर्णय गराउनका लागि गरिएको भने यो सरासर गलत छ।
1: अब जाँदा जाँदै यो ट्रेड युनियनदेखि लिएर विद्यार्थी संगठनहरू खारेज गर्ने जुन सरकारको तयारी छ, अब भातृ संगठनहरू दलीय संगठनहरू अब चाहिँ चल्दैनन् भन्ने तरिकाले सरकार अगाडि बढ्या छ, यो स्वाभाविक थियो, अहिलेको अवस्थामा राम्रै निर्णय भयो होइन?
0: कुनै अरू पार्टीका भातृ संगठनलाई बन्द गरेर आफ्ना पार्टीका भातृ संगठनहरू निर्माण गर्न गरिएको भने सरासर गलत हो। मान्छेको स्वतन्त्र व्यक्तिगत स्वतन्त्र अभिव्यक्तिको स्वतन्त्रता त्यसपछि पार्टी खोल्न सम्बन्धी खोल्ने सम्बन्धी स्वतन्त्रता राजनीति दल सम्बन्धीको स्वतन्त्रता यो अधिकार संविधानले व्यवस्था गरेको छ। संविधान अनुसार चल्नुपर्छ, लड अनुसार चल्नु हुँदैन। कानुन र संविधान अनुसार चल्ने बानीको विकास गरौँ, आफ्नो लहरमा चल्ने परम्परा विकास अलि भइसकेको छैन।
1: हस्, यहाँको महत्त्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
0: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका नेता रामहरि खतिवडा। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: अप्लायन्सहरुको खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: मौका नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: यो हो नेपाली रेडियो नेटवर्क।
3: खरो विषयमा दरो बहस, नेपाली बहस,
4: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
5: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
6: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार अधिवक्ता यज्ञमणि न्यौपाने हुनुहुन्छ। यज्ञमणिजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी फेरि एकपटक चितवनको नारायणी किनारमा असार 7, 8 र 9 जाँदैछ। हिजोबाट वडा अधिवेशन शुरू भएका छन्। अब नेतृत्वले वैधानिक रूपमा, अहिलेसम्म तदर्थकै हिसाबले नेतृत्व अगाडि बढिरहेको थियो, अब वैधानिक रूपमा आगामी भावी पार्टी सभापतिकै निरन्तरताका हिसाबले रवि लामिछानेजीलाई लाहाछाप लगाउने प्रक्रिया मात्र हो वा चाहिँ यसमा के हुन्छ?
7: रवि लामिछाने यु पार्टी सभापति हुनुहुन्छ, संस्थापक हुनुहुन्छ, जन्मदाता हुनुहुन्छ र आज नेपाल र नेपालीको भाग्य र भविष्यलाई दोहोर्याउने एउटा अभिभावकको रूपमा रहनु भएको छ। त्यसैले व्यवहार त उहाँ पुनः सभापतिमा निरन्तरता पाउने परिस्थिति छँदैछ, तथापि पार्टीको नीति चयनको प्रक्रिया भनेको लोकतान्त्रिक विधि बहुमोजिमकै हो।
6: तर अहिलेको अवस्थामा उहाँको विकल्प पार्टी नेतृत्वमा कसैले पनि हिम्मत गर्नेवाला छैनन्, होइन?
7: त्यसलाई हिम्मत भन्ने शब्द भन्दा पनि अहिलेको परिस्थितिमा पार्टी नेतृत्व रवि लामिछाने बाहेकले कल्पना गर्नु भनेको नेपाल र नेपाली माथि ढोका दिन खोज्नु हो। त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टीमा त्यस्तो व्यक्तित्व छैन जसले नेपाल र नेपालीको भाग्य भविष्यमाथि ढोका दिन्छु भनेर अगाडि बढेको परिस्थितिको मानिस छ जस्तो मलाई लाग्दैन।
6: आगामी असार 7, 8, 9 नारायण किनारले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बलियो बनाएर लैजान्छ वा एक ढिक्का बनाएर लैजान्छ, राष्ट्रिय स्वतन्त्र पार्टी झन तन्दुरुस्त भएर आउँछ, के लाग्छ?
7: राष्ट्रिय स्वतन्त्र पार्टीले वैधता प्राप्त गर्दछ र राष्ट्रिय स्वतन्त्र पार्टीले अब नारायणी किनारबाट एउटा शङ्खघोष गर्छ जसले नेपालीहरूको जीवनलाई परिवर्तन गर्ने नयाँ नेतृत्व र पुराना नेतृत्वकै रूपमा रहेका भए पनि नयाँ तरिकाले अनुमोदित भएर अगाडि बढ्ने र हामीले एउटा कुरा के भुल्नु हुँदैन भने पार्टी सभापति मात्रै नेतृत्व होइन, अन्य केन्द्रीय सदस्यदेखि पदाधिकारीहरू सबै पार्टीका नेतृत्वमै रहेका व्यक्तिहरू हुन्छन्। त्यसैले नयाँ तरिकाबाट अगाडि बढ्ने परिस्थिति बन्छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशन चल्दै गर्दाखेरि अब प्रतिनिधिहरू कुन प्रक्रियाबाट कसरी छनौट हुन्छन्? महाधिवेशनमा आउने प्रतिनिधिहरूको तपाईँहरूको चाहिँ त्यो सतह वा चाहिँ उहाँहरूको चाहिँ छनौट प्रक्रिया कस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टीको?
7: होइन, छनौट प्रक्रिया त विधानले नै प्रतिनिधिहरू नि एउटा व्यवस्था छ निर्वाचित भएर आउने, अर्को व्यवस्था त पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू, सांसदहरू, केन्द्रीय विभागका चाहिँ सदस्यहरू, प्रदेशका चाहिँ पदाधिकारी तथा प्रदेश विभागका चाहिँ प्रमुखहरू र जिल्लाका चाहिँ पदाधिकारीहरू स्वत महाधिवेशन प्रतिनिधिको रूपमा रहने परिस्थिति हुन्छ।
6: तपाईँहरूको 3,000 प्रतिनिधि आउँदै हुनुहुन्छ, दुई चरणमा निर्वाचन हुन्छ होइन, पहिले सभापति र 900 केन्द्रीय सदस्य, त्यसपछि 10 पदाधिकारी भन्ने आएको छ।
7: पहिले चाहिँ हाम्रो हाम्रामा चाहिँ के छ भन्दाखेरि सभापति चाहिँ पहिलो चरणमा केन्द्रीय सदस्य सरह चाहिँ निर्वाचित हुने, त्यस पछाडि अरू पदाधिकारीहरू चाहिँ दोस्रो चरणमा निर्वाचित हुने चाहिँ व्यवस्था छ। त्यसो भएकाले दुई चरणमा निर्वाचन हुन्छ। पहिलो चरणमा 900 जना केन्द्रीय सदस्य प्लस सभापति, दोस्रो चरणमा चाहिँ अन्य उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायतका पदहरूमा निर्वाचन हुन्छ।
6: यज्ञबेणी न्यौपानेजी, अस्ति केही समय अगाडि तपाईँ र मेरो यसै नेपाली बस मार्फत हामीले लाखौं जनतालाई केही कुराहरू सुनाएका थियौँ, गरेका पनि थियौँ। प्रधानमन्त्री संसदमा नभेटिनुभएका प्रधानमन्त्रीज्यू चिजको ब्रान्डिङमा भेटिनु भएछ भनेर अहिले टिप्पणी फेरि सुरु भएछ। दुई दिन अगाडि मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र साईजीले मलाई यही कुरा भन्नुभएको थियो, प्रधानमन्त्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीकै पार्टी सभापतिले पनि संसदमा ल्याउन सक्नु भएन, त्यो उहाँको हिम्मत रहेन, उहाँ नै निरीह हुनुहुन्छ उहाँका अगाडि भन्ने जस्तो अभिव्यक्ति उहाँले दिनुभएको थियो। के छ टिप्पणी यहाँको?
7: कसै व्यक्तिले अथवा कुनै सांसदले मैले फलानु व्यक्ति फलाना ठाउँमा देख्नै पर्छ भन्ने कुरा होइन। हेर्नुहोस्, अब प्रतिनिधि सभा नियमावलीले नि त्यसलाई कम्पलसरी गरेका थिएन। एक दोस्रो कुरो, जहाँ तपाईँले चाहिँ चिजको विज्ञापन भन्नुभयो, त्यो चिज नेपाली उत्पादन त हो नि। नेपाली उत्पादनलाई प्रवर्धन गर्नका लागि या नेपाली उत्पादनलाई प्रयोग गरेको फोटो आउनु भने राष्ट्र राष्ट्रियता र देशका लागि त राम्रै कुरा हो नि। राम्रा कुराको व्याख्या विश्लेषण राम्रै गर्ने कि त्यसलाई पनि हल्का फुल्का टिप्पणी गरेर त्यो अनर्थ र त्यो अनर्थ कुरा लगाएर चाहिँ नागरिकलाई दिग्भ्रमित गर्ने भन्दा त आखिरी राम्रा कुरालाई राम्रो भन्न पनि सिक्नुपर्छ। त्यसो भएकाले हिजोका दिनहरूमा बोल्ने र उखान तुक्का चलाउने मात्रै प्रधानमन्त्री भए भनेर नेपाली नागरिकले बोल्ने होइन, काम गर्ने चाहिँ प्रधानमन्त्री चाहियो भनेर नागरिकले चुनेर ल्याएको हो। त्यसो भएकाले नागरिकलाई कुनै चिन्ता छैन, नागरिकलाई विकास उन्नति समृद्धि चाहिएको छ, भाषण भूषण चाहिएको छैन। चाहिए के छ भन्दाखेरि, कसैले बोल्यो भने किन बोल्यो, बोलेन भने किन बोलेन, आयो भने किन आयो, आएन भने किन आएन भनेर जे गर्दाखेरि पनि दोषै लगाउनु पर्छ भन्ने पुरातनवादी प्रतिपक्षीहरूको विचारसँग म सहमत छैन। म सहमत नागरिक स्तरसँग छु। नागरिक स्तरले आज बोल्ने दिन होइन गर्ने दिन हो भन्नुभएको छ र अहिलेको सरकार गर्नतर्फ अग्रसर भइराखेको छ। कम्तीमा कुनै कुराको परिणाम हेर्नका लागि पनि 1.5-2 वर्ष रुङ्नुपर्छ भन्ने मलाई लाग्छ।
6: अब अहिलेको अवस्थामा चाहिँ जुन न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका सार्वभौम छन्, पटक पटक आवाज उठ्ने गर्दछ कार्यपालिकाको छायाका रूपमा कतै व्यवस्थापिका बनाउन खोजियो कि भन्ने एकातर्फ हुन्छ भने, कार्यपालिकाको छायाकै रूपमा न्यायपालिकालाई पनि बनाउन खोजियो भनेर चाहिँ अर्का टिप्पणीहरू हुने गर्दछन्। तर हिजो अस्तिका केही सर्वोच्च अदालतका फैसला, यद्यपि न्यायालयले गरेका फैसलामाथिका हाम्रा टिप्पणीहरू होइनन्, तर केही फैसलाहरूका कारणले गर्दाखेरि न्यायपालिका र कार्यपालिका बीचको शक्ति सङ्घर्ष र सन्तुलनको वार, कोल्ड वार सुरु भएको हो कि भन्ने आभास भइरहेको छ। यहाँ त कानुनको जानकार हुनुहुन्छ, के भन्नुहुन्छ?
7: अदालत स्वतन्त्र हुनुपर्छ, मर्यादित हुनुपर्छ। न्यायपालिकाले न्याय सम्पादन गर्ने हो, न्यायपालिकाले राजनीति गर्ने होइन। न्यायपालिकाको नेतृत्व या न्यायाधीशहरूको नेतृत्वको सन्दर्भमा चाहिँ नियुक्ति गर्ने कुरा संविधानले निर्दिष्ट गरेको प्रक्रिया हो। संविधानले निर्दिष्ट गरेको प्रक्रियालाई स्वीकार गर्नु सबै माननीय न्यायाधीशज्यूहरूको दायित्व हो र माननीय न्यायाधीशज्यूहरूले गर्ने फैसला, फेरि यस्तो पनि हुँदैन कि जसलाई चाहिँ टिप्पणी नै गर्न सकिँदैन भन्ने होइन, बौद्धिक टिप्पणी योग्य हुन्छन् न्यायाधीशहरूका फैसलाहरू, बौद्धिक बहसका विषयहरू हुन्छन् र न्यायाधीशहरूले गरेका विषयमा हो। फैसलाको रेसियोमा गएर अदालतमा प्रश्न उठाउन पाइँदैन, तर न्यायपालिका शुद्धिकरण, सुदृढीकरण, न्यायपालिकाका चाहिँ कार्यहरूलाई प्रगतिशील बनाउने कुरा, परिवर्तित राज्य व्यवस्था अनुसार नै न्यायालय पनि अगाडि बढ्नुपर्छ भन्ने कुरा, न्यायका मान्य सिद्धान्तहरूलाई माननीय न्यायाधीशज्यूहरूले आत्मसात गर्नुपर्छ भन्ने कुरा चाहिँ, फेरि यो दोस्रो कुरा होइन, यो बोल्न पाइन्छ, बोल्न पाउनुपर्छ। न्यायालयको स्वतन्त्रता भनेको त्यसका सीमाहरू हुन्छन्। स्वतन्त्रताको सीमा भनेको कार्यपालिका र व्यवस्थापिकालाई हस्तक्षेपकारी सीमा हुँदैन न्यायपालिकाको। न्यायपालिकासँग अविशिष्ट अधिकार भनेको जति सुकै पनि जान सकिन्छ भन्ने होइन, त्यसको एउटा रेखा हुन्छ, त्यो ग्रे लाइन हुन्छ, त्यो भन्दा बाहिर न न्यायपालिका आउन पाउँछ, न त्यो लाइन भन्दा भित्र कार्यपालिका जान सक्छ, न त्यो लाइन भन्दा चाहिँ माथि व्यवस्थापिका जान सक्छ। त्यो ग्रे लाइन जसले पनि चाहिँ क्रस गर्छ भने त्यो विषय नेपाली नागरिकका हैसियतले आवाज उठाउने विषय बन्छ। त्यसैले न्यायालय स्वतन्त्र हुनुपर्छ, निर्भीक हुनुपर्छ, तर न्यायालयले राजनीतिक सोचका आधारमा अगाडि बढ्नु चाहिँ हुँदैन।
6: तर सुकुम्बासी बस्तीका डोजरहरू अहिले बन्द भएका छन्, सर्वोच्चले गरेको एउटा फैसलालाई चाहिँ अलिकति भ्रामक ढङ्गले पनि प्रचार गरिएछ। यो सीमा नाकामा 100 रुपियाँभन्दा बढीको सामान ल्याउँदा भन्सार कर लाग्ने भन्ने विषयमा चाहिँ जुन ढङ्गले त्यसलाई न्यायोचित रूपमा व्याख्या गरिएको रहेछ सर्वोच्च अदालतले, त्यसको विषयमा अहिले टिप्पणी पनि भइरहेको छ। तर जुन ढङ्गले न्यायपालिकाको साख, न्यायपालिकाको अधिकार र न्यायपालिकाले न्यायपालिका संसदको स्पिरिटमा होइन संविधानको स्पिरिटमा चलाउनका निम्ति चाहिँ अहिलेको कार्यपालिकाले सहयोग गर्नुपर्ने ठाउँमा कता कता कम्फर्टेबल खोजेको हो कि भन्ने खालको पनि त आलोचना भयो नि त होइन, यो संविधान परिषदले सिफारिस गरेका
7: पनि कम्फर्टेबल खोज्ने होइन के, जुडिसियरी कम्फर्टेबल हुने होइन, जुडिसियरी इन्डिपेन्डेन्ट हुने हो, तर जुडिसियरी प्रोएक्टिभ पनि त हुने होइन नि, कुरा त हामीले त्यहाँ
6: प्रोएक्टिभ भएको हो र जुडिसियरी अहिले,
7: म त्यसो त भन्दिनँ, तर केही चाहिँ वरिष्ठ अधिवक्ता ज्यूहरूले एउटा भेलामा बोल्या कुरा त कानुन दिवसको अवसरमा बोल्या कुरा म तपाईँहरूलाई स्मरण गराउँछु। अब तपाईँहरूले प्रधान न्यायाधीशको रोल क्रममा रहनु भएन, अब चाहिँ साँच्चैको न्यायाधीश भएर काम गर्नु होला भन्नुभयो, के अर्थी दिया हो साँच्चैको न्यायाधीश भने, के त्यसका अघिल्ला दिनसम्म उहाँहरू साँच्चैको न्यायाधीशको रूपमा काम गर्नुभएको थिएन रहेछ, अनि साँच्चैको न्यायाधीश र अनि त्यसका अघिल्ला दिनसम्म ख्याल ख्यालको न्यायाधीशमा र के हो भन्ने कुरा मूलभूत कुरा छन्। त्यसैले आज म कता कता के देख्दैछु भने जुडिसियरीले आफ्नो स्वतन्त्रता र चाहिँ न्याय सम्पादनको कार्यभन्दा तलमाथि जान हुँदैन भन्ने कुरा बोध गराउनु पर्ने पो परिस्थिति आउँछ कि भन्ने डर चाहिँ लागिराखेको छ। तथापि त्यसलाई गहिरो गरी हेर्ने, अध्ययन गर्ने र एउटा कानुनको विद्यार्थी समेत भएका नाताले त्यहाँबाट सम्पादित हुने न्यायहरू अन्तर्राष्ट्रिय अभ्यास, हाम्रा पुराना नजिर सिद्धान्त र हाम्रा कानुनसँग मेल खाएका छन् छैनन् भन्ने कुराको गहिरो गरी अध्ययन भइराखेको र हुनुपर्ने विषय नै प्रष्ट देखिन्छ।
6: र जाँदा जाँदै तपाईँ
7: न्यायहरू अन्तर्राष्ट्रिय अभ्यास, हाम्रा पुराना नजिर सिद्धान्त र हाम्रा कानुनसँग मेल खाएका छन् छैनन् भन्ने कुराको गहिरो गरी अध्ययन भइराखेको र हुनुपर्ने विषय नै प्रष्ट देखिन्छ।
6: र जाँदा जाँदै तपाईँलाई राम्रोसँग थाहा छ प्रधान न्यायाधीशको वरिष्ठतालाई मिचेर चौथो नम्बरको वरियतामा रहनुभएका डाक्टर मनोज कुमार शर्मालाई सिफारिस गरिसके पछाडि, यद्यपि 6 जनै योग्य हुनुहुन्छ यसमा कसैको दुई मत रहेन, तर हिजोको पद्धति अनुसार 2047-48 सालतिर बहुदल ताका पनि कृष्णप्रसाद भट्टराईजीले पुरानै न्यायाधीशहरूलाई नियुक्ति गरेका, उहाँहरूले नै निरन्तरता दिएका उदाहरणहरू यो देशमा छन्। यद्यपि अब हिजोको नै कार्यान्वयन गर्नुपर्छ, त्यही ढङ्गले जानुपर्छ भन्ने त छैन, तर सपना प्रधान मल्लजी जुन श्रीमान पहिलो नम्बरमा हुनुहुन्थ्यो उहाँको अभिव्यक्ति तपाईँले पनि सुन्नु भएको छ, उहाँले भन्नुभएको छ अब चाहिँ दुई तिहाईको दम्बले होइन, महाभियोगको डर र त्रासमा होइन, हामीले कानुनलाई त्यो एउटा स्पिरिटमा अगाडि बढाउनु पर्दछ, कुनै पनि हालतमा कसैको चाहिँ आज्ञाकारी पालकका रूपमा चाहिँ न्यायालयलाई बनाइनु हुँदैन भन्ने बोलेका अभिव्यक्तिहरूप्रति यहाँको के भन्नु छ?
7: त्यसो बोल्न पाइन्छ कि पाइँदैन के, एउटा माननीय न्यायाधीशज्यू जो चाहिँ अहिले सर्वोच्च अदालतको आजका दिनसम्म पनि बागडोर सम्हालेर बस्नु भएको छ, कि उहाँले भन्नु पर्यो जुडिसियरीमाथि, जुडिसियरीको इन्डिपेन्डेन्सीमाथि फलानाले यसरी प्रहार भइरहेछ भन्न सक्नु पर्यो, नेपाली नागरिकले त्यही अनुसार स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप भयो भने नागरिकले त्यसको संरक्षण गर्छ, होइन भने उहाँ नै रहेको चाहिँ समिति अर्थात् चाहिँ न्याय परिषदले 6 जना बराबर योग्य न्यायाधीशहरूका लागि प्रधान न्यायाधीशका लागि हो भनेर किन चाहिँ संवैधानिक परिषदमा पठाएको त वरिष्ठ फलानु हो, स्थिति वरिष्ठ फलाना एक नम्बरलाई पठाउने चलन छ, अनि फलानु एक नम्बरलाई चाहिँ प्रधान न्यायाधीशका लागि योग्य हो

0: कनिष्ठ चाहिँ पठाउने चलन प्रचलन होइन, प्रथा परम्परा पनि कानुन हो। त्यसैले चाहिँ सिनियर नम्बर एक चाहिँ योग्य हो है, यो चाहिँ संविधानको स्पिरिट बमोजिम योग्य हो, कानुनको स्पिरिट बमोजिम योग्य हो, विधि नियम पद्धति बमोजिम योग्य हो भनेर अघिल्लै सरकारका पालामा एकजना किन सिफारिस नगरे त, एकजनाको नाम किन संवैधानिक परिषदमा नपठाएको त भन्ने प्रश्न पनि नेपाली नागरिकले राख्ला नि त। र कुरा फेरि त्यहाँ होइन, प्रधान न्यायाधीश फलानालाई बनाउँदाखेरि चाहिँ न्याय सम्पादन एक खालको हुने, अनि प्रधान न्यायाधीश फलानालाई बनाउन खोज्यो भने चाहिँ न्याय सम्पादन अर्कै खालको हुन्छ भनेर कसैले व्याख्या गर्न खोज्यो भने फेरि त्यो पनि त लोकतन्त्र, विधिको शासन, स्वतन्त्र न्यायपालिकाका मूल्य मान्यता विपरीत होला नि त। हामीले खोजेको न्यायालय भनेको त भगवान रूपी न्यायालय हो, राम राज्यको न्यायालय हो, जहाँ कसैलाई पनि काखा पाखा तल माथि गरिँदैन, कसैको प्रभावमा, कसैको पूर्वाग्रहमा, कसैसँगको इभी साधनामा न्यायालय लाग्दैन भन्ने हाम्रो बुझाइ हो नि। अर्थात् हामीले अन्तिम न्याय पाउने, अन्तिम सत्य प्राप्ति गर्ने ठाउँ न्यायालय छ भन्ने विश्वास नागरिकलाई दिलाउन सक्नुपर्छ नि। चाहिँ न्यायका याचना गर्नेहरूलाई हाम्रा चाहिँ भगवान रूपी न्यायाधीशहरूले होइन र योभन्दा दायाँ बायाँ गर्ने अधिकार छ र चाहिँ माननीय न्यायाधीशजीहरूलाई छैन नि।
1: भन्दीजू, तपाईँलाई समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानुनका जानकार अधिवक्ता यज्ञमणि नेउपाने, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ, काठमाडौँ।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: IME गरौ।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: विषादी विसुन औषधि होइनन्। अनावश्यक विषादी प्रयोग नगरौं, नगराउं। प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौं। विषादीले मानव स्वास्थ्य, जीव जन्तु, वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत परागसेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ।
4: हाम्रो खानाको करिब 2/3 हिस्सा परसेचित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता परागसेचक जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौं र बुझाउँ।
3: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराउँ। व्यवसायिक कीट विकास केन्द्र, हरियर भवन।
5: नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ। ग्लोबल IME बैंक, सबैका लागि बैंक। डिश होम फाइबर नेट।
6: यतिखेर हाम्रो बेसमा वरिष्ठ अधिवक्ता, कानूनका जानकार, विश्लेषक दिनेश त्रिपाठी हुनुहुन्छ। त्रिपाठी सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
7: धन्यवाद। नमस्ते।
6: कस्तो छ धनगढीको मौसम? तातो तातो गर्मी छ वा चिसो छ? अब अहिलेको विषयलाई लिने हो भने चाहिँ यो जताततै गर्मी नै छ, माहौल चाहिँ रस्साकसीको माहौल छ। यहाँले चौथो वरियताका न्यायाधीश मनोज कुमार शर्मालाई जुन संवैधानिक परिषदले सिफारिस गरिसके पछाडि रिट समेत दायर गर्नु भएको छ, होइन? अब यो रिटको सुनवाई पेशी वा चाहिँ तपाईँको यसमा आपत्ति किन हो?
7: होइन, यसमा के हो भने रिट मैले पेस गरेँ, तर रिट पेस भएपछि सर्वोच्च अदालतले त्यसको सुनवाई गर्नुपर्छ र सर्वोच्च अदालत कर्मचारी प्रशासनको एउटा आधारभूत दायित्व के हो भने आफू समक्ष पेस भएका मामिलाहरूलाई बेन्च समक्ष अर्थात् इजलास समक्ष पेस गर्नु हो। तर अहिले सर्वोच्च अदालत प्रशासनले के गरिरहेको छ भने मेरो रिट दर्ता गर्नलाई इन्कार गर्यो, दर्पित गर्यो, दर्पित गर्यो र त्यसपछि रिट त्यो दर्पित उपको पनि पुनः इजलासमा त्यसलाई निवेदन दिन पाइन्छ। तर नेपालको जुडिसियल हिस्ट्रीमा पहिलोचोटि यो हुँदैछ कि दर्पित उपको निवेदन पनि इजलास समक्ष पेश गरिएको छ, जबकि दर्पित उपको निवेदन भोलिपल्टै इजलास समक्ष पेश गरिन्छ। तर मैले आज एक हप्ता भइसक्यो, मैले चाहिँ के छ भने त्यो दर्पित उपको निवेदन सर्वोच्च अदालत प्रशासनमा पेश गरेको, तर त्यो चाहिँ अहिले पनि त्यो इजलासमा पेश गरिएको छैन, त्यो दर्पित उपको निवेदन पनि दर्ता गरिएको छैन। यसबाट के देखियो भने न्यायपालिका चाहिँ लाई निरीह र कमजोर बनाइयो, कर्मचारी तन्त्रले चाहिँ न्यायिक प्रक्रियालाई चाहिँ अवरुद्ध गर्यो। यो चाहिँ के छ भने अब्स्ट्रक्सन अफ जस्टिस हो, यो चाहिँ न्याय विरुद्धको कसुर हो, न्याय विरुद्धको अपराध हो। किनभने यो
6: तपाईँलाई किन लाग्यो वरियता मिचेर, वरिष्ठता मिचेर चौथो नम्बरका न्यायाधीशलाई प्रधान न्यायाधीशको लागि सिफारिस गरियो भन्ने कुरामा चाहिँ यहाँको आपत्ति किन छ? जना नै योग्य हो नि त, होइन?
7: यसमा के हो भने न्यायपालिकाको एउटा चाहिँ स्थापित परम्परा छ, यो नेपाल मात्र होइन संसारका धेरै देशहरूमा, अधिकांश देशहरूमा के हुन्छ भने वैशतालाई चाहिँ के छ भने लिप्त गरिन्छ। भारतमै पनि नेपालमा पनि आज न्यायपालिका स्थापना भएदेखि नै वैशतम न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने चाहिँ प्रचलन भएको थियो। अब यहाँ के गरियो भने एउटा अत्यन्त वैज्ञानिकपूर्ण तरिकाले स्वेच्छाचारी ढङ्गले के गरियो भने पिक एन्ड चुज गरियो. प्रथम वरियतालाई चयन गरिएन, दोस्रोलाई पनि चयन गरिएन, तेस्रोलाई पनि चयन गरिएन, चौथोलाई पनि चयन गरिएन. यसबाट के देखियो भने कार्यपालिकाले आफ्नो एउटा अनुकूलको व्यक्तिलाई प्रधान न्यायाधीश बनाउन चाहन्छ र कार्यपालिकाले न्यायपालिकालाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छ. अब चाहिँ के छ भने न्यायपालिकालाई सब्जर्भियन्ट टु द एक्जिक्युटिभ अर्थात् कार्यपालिकाको मातहतको न्यायपालिकाको रूपमा रूपान्तरित गर्न चाहन्छ. यदि न्यायपालिका चाहिँ कार्यपालिकाको मातहतमा भयो भने त्यसले चाहिँ के छ भने संवैधानिक लोकतन्त्र अर्थात् विधिको शासन चाहिँ क्रियाशील हुन सक्दैन, त्यो चाहिँ डिफङ्क्ट भएर जान्छ. त्यो चेक एन्ड ब्यालेन्सको जुन संवैधानिक प्रणाली छ हाम्रो, त्यो संवैधानिक प्रणाली नै प्यारालाइज भएर जान्छ. किनभने यो कार्यपालिकाले गरेको स्वेच्छाचारी क्रियाकलापलाई, गैर संवैधानिक क्रियाकलापलाई, गैर कानुनी क्रियाकलापलाई न्यायपालिकाले त्यसलाई लगाम लगाउँछ, त्यसलाई नियन्त्रित गर्छ र कार्यपालिकालाई संवैधानिक अनुशासनभित्र, संविधानको चार किल्लाभित्र, चौहद्दीभित्र बस्नलाई बाध्य तुल्याउँछ. त्यो काम चाहिँ न्यायपालिकाको हो. तर यदि कार्यपालिकाको अनुकूलको न्यायपालिका चाहिँ भयो भने न्यायपालिका चाहिँ आफ्नो भूमिकाबाट च्युत हुन्छ र कार्यपालिका चाहिँ के छ भने स्वेच्छाचारी हुनुपर्छ, हुनु पुग्छ. स्वेच्छाचारी न्याय कार्यपालिका भनेको त्यो चाहिँ लोकतन्त्रको लागि खतरा हो, त्यो विधिको शासनको लागि खतरा हो. संविधानले लिमिटेड गभर्मेन्टको, सीमित सरकारको अवधारणाले स्थापित गरेको छ. सरकारको शक्तिहरू असीमित र स्वेच्छाचारी हुने बित्तिकै यो नागरिक स्वतन्त्रताको लागि, अधिकारको लागि, लोकतन्त्रको लागि, विधिको शासनको लागि त्यो चाहिँ खतरा हो. त्यस कारण अहिले के गरियो भने किन प्रथम वरियतालाई चयन गरिएन भनेपछि किनभने प्रथम वरियता अनुकूलको नहुनु सक्छ, दोस्रो वरियता नहुनु सक्छ र आफू अनुकूलको व्यक्तिलाई, आफू अनुकूलको व्यक्तिलाई चयन गर्नु नै के भने त्यो एउटा स्वेच्छाचारिताको एउटा नमुना हो. र यो पहिलो कुरा
6: चाहिँ आफू अनुकूलको भन्न खोजेको चाहिँ डाक्टर मनोज कुमार शर्मालाई कम्फर्टेबल खोजेको हो त्यसो भए
7: अनि एक्ज्याक्टली त्यही नै हो. स्वेच्छाचारी ढङ्गले नियुक्त गर्नु भनेकै के हो भने त्यो चाहिँ आफ्नो अनुकूलको न्यायपालिका बनाउन खोजियो. र त्यसमा पनि के छ भने एउटा सरकारको बद्धियत कहाँनिर स्पष्ट देखियो भने अध्यादेशद्वारा चाहिँ के छ भने संवैधानिक परिषद एन चाहिँ ल्याइयो. जबकि चाहिँ के छ भने हामीसँग अलरेडी संवैधानिक परिषद सम्बन्धी चाहिँ एन अलरेडी छ भनेपछि त्यो भएको चाहिँ एनलाई एक्जिस्टिङ ललाई फेरि चाहिँ के छ भने

0: परिणामहरू के देखा पर्यो भने त्यो अध्यादेश ल्याउने बित्तिकै के गरियो भने चौथो वरियताको व्यक्तिलाई प्रधान न्यायाधीश सिफारिस गरियो भनेपछि के हो भने यो चाहिँ एउटा चरम चाहिँ के छ भने एउटा स्वेच्छाचारी कदम हो नेपालको न्यायिक इतिहासमा यो नभएको कुरा भयो यसबाट के गर्यो भने अब चाहिँ कार्यपालिका एउटा चाहिँ सर्वशक्तिमान हुन् सर्वसत्तावादी कार्यपालिकाको नेपालमा उदय हुन खोजिरहेको छ टोटालिटेरियन स्टेट यो नेपालमा चाहिँ इमर्ज हुन खोजिरहेको छ यो नै एउटा लोकतन्त्रको र विधिको शासनको लागि खतरा हो किनभने न्यायपालिका चाहिँ के छ भने यो अरू राजनीतिक निकाय जस्तो होइन यो चाहिँ प्रधान न्यायाधीशको पद भनेको राजनीतिक नियुक्तिको पद होइन न्यायपालिका पनि के हो भने दिस इज अ को इक्वल ब्रान्च अफ द स्टेट यो चाहिँ कार्यपालिका न्यायपालिका र व्यवस्थापिका राज्यका तिनवटा अङ्ग छन् त्यस कारण के छ भने एक एउटा निकाय एउटा चाहिँ अङ्गले अर्को अङ्गलाई चाहिँ के छ भने चेक एन्ड ब्यालेन्स गर्छ अब यो संविधानमा भएको चाहिँ चेक एन्ड ब्यालेन्सलाई नै समाप्त गर्ने र यस कालको जुन प्रवृत्ति भयो त्यसले गर्दाखेरि के हो भने अब एउटा दिस इज सिरियस डिपार्चर यो चाहिँ एउटा सिरियस डिपार्चर हो र नेपाल चाहिँ के छ भने एउटा अथोरिटेरियन स्टेट एउटा टोटालिटेरियन स्टेट एउटा सर्वसत्तावादी राज्य नेपालमा रूपान्तरित हुँदैछ तर त्यसलाई चाहिँ के छ भने चुनौती दिनु जरुरी थियो त्यसलाई चाहिँ च्यालेन्ज गर्नु जरुरी थियो तर अहिले के छ भने अब नयाँ प्रधान न्यायाधीशको सिफारिस हुने बित्तिकै के हो भने त्यसको चाहिँ दुष्परिणाम के देख्यो भने अहिले न्यायपालिका चाहिँ लाई चाहिँ के छ भने कब्जामा गरियो किनभने त्यो चाहिँ प्रधान न्यायाधीशलाई असर पर्ने नयाँ नयाँ चाहिँ सिफारिस भएको प्रधान न्यायाधीशलाई असर पर्न सक्छ भन्ने रिट पनि चाहिँ के छ भने अहिले सर्वोच्च अदालतमा दर्ता भइरहेको छैन दर्पीठ उपरको निवेदन पनि दर्ता भइरहेको छैन यो त के हो भने यो त यो वीरेन्द्र यो ज्ञानेन्द्रको चाहिँ कुको बेला पनि यस्तो भएको थिएन पञ्चायत कालमा पनि कहिले पनि यस्तो भएको थिएन र नेपालको चाहिँ न्यायपालिकाले जसरी यो चाहिँ एउटा स्टेट क्याप्चरिङको एजेन्डा अन्तर्गत यो अध्यादेशहरू ल्याएर अहिले स्टेट क्याप्चर गर्न खोजिएको छ आफ्नो अनुकूलको इन्स्टिट्युसन्सहरू बनाउन खोजिएको छ संविधानमा भएको चाहिँ चेक एन्ड ब्यालेन्सलाई समाप्त गर्न खोज्दैछ त्यस कारण कि यो के हो भने यो एउटा नेपालमा चाहिँ एउटा निरङ्कुशताले टाउको उठाउँदै गइरहेको एउटा स्थिति छ त्यस कारण यसलाई चाहिँ के छ भने च्यालेन्ज गर्नु जरुरी छ यो संवैधानिक जुन लोकतन्त्र छ एउटा लामो सङ्घर्षबाट आएको छ संविधानमा भएको चेक एन्ड ब्यालेन्स नागरिक अधिकारको जुन बन्दोबस्त स्वतन्त्र न्यायपालिकाको जुन अवधारणा छ त्यो संविधानका चाहिँ धरोहरहरू हुन् हाम्रो राष्ट्रका धरोहरहरू हुन् यो चाहिँ समाप्त भयो भने विधिको शासन समाप्त हुन्छ र नेपाल चाहिँ के छ भने एउटा असफल राज्यमा हामी रूपान्तरित हुन्छ नेपाललाई यसलाई एउटा फेल स्टेट हुनबाट रोक्ने हो भने नेपालमा चाहिँ संवैधानिक लोकतन्त्रको स्थायित्व चाहिँ अति आवश्यक छ यदि चाहिँ के छ भने संवैधानिक लोकतन्त्र नेपालमा तिरोहित भयो भने यो चाहिँ नेपाल चाहिँ एउटा अँध्यारो युगमा प्रवेश गर्दैछ अँध्यारो युगमा प्रवेश गराउने कोसिस भइरहेको छ त्यस कारण यो यी कुराहरूको चौतर्फी एउटा विरोध हुनु जरुरी छ र अहिले चाहिँ के छ भने सर्वोच्च अदालतमा चाहिँ त्यस विरुद्धको रिट पनि दर्ता नहुनु त्यसको सुनवाई पनि नहुनु न्यायपालिकालाई चाहिँ के छ भने एउटा एउटा एउटा चाहिँ किनभने यो संवैधानिक परिषदलाई के गरियो भने एउटा क्लबको रूपमा रूपान्तरित गरियो प्रधानमन्त्रीले चाहेको व्यक्ति चाहिँ नियुक्त हुने त्यहाँ चाहिँ के छ भने डिसेन्टिङ किनभने त्यहाँ सर्वसम्मतिको आधारमा चाहिँ नियुक्त हुने भनेको छ डिसेन्टिङ हुँदा हुँदै सर्वसम्मतिको प्रयास पनि गरिएन भनेपछि यस किसिमको चाहिँ एउटा बुलडोजिङ चाहिँ के छ भने एउटा जुन प्रवृत्ति देखियो यो खतरनाक प्रवृत्ति हो र यसलाई चाहिँ के छ भने चौतर्फी विरोध हुनु जरुरी छ एउटा कुरा म के भन्न चाहन्छु फ्रिडम इज नट फ्री नागरिकको स्वतन्त्रता सित्तैमा प्राप्त हुँदैन त्यस कारण सम्पूर्ण नागरिकहरू यसमा चाहिँ सजग हुनु जरुरी छ नेपाल बार एसोसिएसनले यसको टुथ एन्ड नेल चाहिँ फाइट गर्नु जरुरी छ भारतमा यसरी चाहिँ यो चाहिँ सुपरसिड गर्दाखेरि वरियताहरू मिसेर न्यायाधीशहरू नियुक्त गर्दाखेरि भारतभरि नै त्यसको चाहिँ कानुन व्यवस्थाहरूले विरोध गरेका थिए नेपालमा चाहिँ बार एसोसिएसनले त्यस किसिमको विरोध कार्यक्रमहरू राख्न सकेको छैन मलाई लाग्छ कि नेपाल बार एसोसिएसन अगाडि आउनु जरुरी छ र प्रधान न्यायाधीश नयाँ प्रधान न्यायाधीश सिफारिस हुने बित्तिकै अब चाहिँ के छ भने उहाँको विरुद्धको रिटै दर्ता नहुने भनेपछि त न्यायपालिका कुन युगमा प्रवेश गर्यो यो कुरा चाहिँ यो खतराका प्रति चाहिँ हामी सचेत हुनु जरुरी छ हजुर धन्यवाद
1: यहाँको वक्तव्यको समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार। पृष्ठ अधिवक्ता कानूनका जानकार विश्लेषक दिनेश त्रिपाठी आदरणीय श्रोता नेपाली बास

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम 1 घामन 1, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1, सबैका लागि सूचना।

0: नेपाल टेलिकम को फाइबर इंटरनेट नया जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठूलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष 83-84 को बजेट केवल वार्षिक दस्तावेज मात्र नभई नेपाली अर्थतन्त्रको इतिहासमा टर्निङ पोइन्ट हुने गरी रूपान्तरणकारी हुनुपर्ने सुझाव सरकारलाई दिएको छ। अर्थ मन्त्रालयमा अर्थमन्त्री डाक्टर सोडी मुवाग्लेलाई भेट्दै महासंघको प्रतिनिधि मण्डलले अर्थतन्त्रको वर्तमान मोडेलमा आमूल परिवर्तन गर्नुपर्ने मागसहितको सुझाव बुझाएको हो। महासंघका अध्यक्ष अञ्चन श्रेष्ठले महासंघले हालै सार्वजनिक गरेको 6 स्तम्भ 60 पहल सहितको राष्ट्रिय खाकालाई समेट्न अर्थमन्त्री समक्ष आग्रह गर्नुभएको छ। उहाँले विप्रेषण र आयातमा आधारित हालको अर्थतन्त्रले दीर्घकालीन समृद्धि दिन नसक्ने उल्लेख गर्दै निजी क्षेत्र अब आशावादी हुन खोजेको बताउनु भएको हो। महासंघले वर्षेनी फेरबदल हुने कर नीतिका कारण लगानीकर्ताको आत्मविश्वास गुमेको भन्दै व्याख्या सहितको एकल राजस्व संहिता लागू गर्न र एक अधिकार सम्पन्न राजस्व बोर्ड गठन गर्न समेत माग गरेको छ। गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य भने बढेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले आज अण्डाको समर्थन मूल्य बढाएको हो। संख्या अनुसार ठूलो अण्डा 515 प्रति क्रेट र मध्यमको 485 फार्म दर कायम गरिएको छ। संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रति गोटा 25 कायम गरिएको छ। यसअघिको ठूलो अण्डा 485 र मध्यम अण्डा 435 कायम गरिएको थियो। नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार दुई दिने विदाले पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको हो। अण्डाको लागत मूल्य प्रति गोटा 19.12 रुपियाँ पर्ने जनाउँदै किसानले अझै लागत मूल्य पाउन नसकेको संघले जनाएको छ। अण्डा उत्पादन गर्दै आएका विभिन्न कृषि फार्मले जारी गरेको मूल्यको आधारमा नेपाल लेयर्सको कुखुरा पालक संघले समर्थन मूल्य जारी गर्दै आएको जनाइएको छ। चालू आर्थिक वर्षको 9 महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रभाव भएको कर्जा समग्रमा 5.7% मात्रै बढेको छ। अर्थात गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा चालू आर्थिक वर्षको चैत मसान्तसम्म आउँदा 3,11,95 करोड रुपियाँ मात्रै थप कर्जा प्रभाव हुन सकेको तथ्याङ्क छ। चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रभाव भएको कुल कर्जा रकम 58,96,66 करोड रुपियाँ पुगेको छ। यसरी प्रभाव भएको कर्जामध्ये क्षेत्रगत रूपमा हेर्दा ट्रस्ट रिसिप्ट अर्थात आयात प्रकृतिको क्षेत्रमा सबैभन्दा उच्च दरले कर्जा वृद्धि भएको छ। असार मसान्तको तुलनामा चैत मसान्तसम्म आउँदा यस्तो कर्जा 32% बढेर 1,65,24 करोड रुपियाँ पुगेको छ। त्यस्तै घरजग्गा क्षेत्रमा प्रभाव भएको कर्जाको वृद्धि भने ऋणात्मक भएको छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा चैत मसान्तसम्म आउँदा घरजग्गा कर्जा वृद्धि 3.5% ऋणात्मक भएको हो। कर्णाली प्रदेश सरकारको बेरुज रकम वर्षेनी बढ्दै गएको छ। वित्तीय सुशासन कायम गर्ने भन्दै 2081 सालमै कर्णाली प्रदेश वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि 2081 निर्माण पनि गरिएको थियो। सार्वजनिक आय व्ययको दक्ष परिचालन, त्यसको अभिलेख प्रतिवेदन तथा लेखा परीक्षण मार्फत समग्र वित्तीय व्यवस्थापनमा पारदर्शिता र जवाबदेहिता अभिवृद्धि गर्ने गरी कार्यविधि ल्याइए पनि त्यसको प्रभावकारिता भने देखिएको छैन। प्रदेशका सबै मन्त्रालयले आफ्नो मन्त्रालयको वित्तीय अनुशासन जोखिम मूल्याङ्कन गर्ने गरेका छन्। उक्त मूल्याङ्कनका आधारमा मन्त्रालयमा बजेट विनियोजन गर्ने गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। कार्यविधि नै निर्माण गरेर कार्यान्वयनमा ल्याए पनि कर्णाली प्रदेशमा वर्षेनी बेरुज बढ़िरहेको छ। सरकारले हालै कार्यान्वयनमा ल्याएको एमआरपी सम्बन्धी व्यवस्थाप्रति नेपाल उद्योग व्यापार महासंघले सकारात्मक ध्यानाकर्षण भएको जनाएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै महासंघले बजारमा मूल्य पारदर्शिता कायम गर्ने तथा

अनियमितता नियन्त्रण गर्ने उद्देश्यले ल्याएको भए सरकारले ल्याएको व्यवस्था स्वागत योग्य भएको जनाउँदै यसको कार्यान्वयनलाई व्यावहारिक सहज तथा व्यवसाय मैत्री बनाउन आवश्यक रहेको जनाएको छ। महासंघका अध्यक्ष खिमनारायण पराजुलीले नेपालको बजार संरचना साना तथा मझौला व्यवसायहरूको अवस्था उत्पादन तथा वितरण प्रणाली भन्सार तथा कर प्रक्रियाका व्यावहारिक पक्षलाई मध्यनजर गर्दै एमआरपी प्रणाली चरणबद्ध रूपमा न्यून बीजकलाई निर्मूल गरी व्यवसाय मैत्री बनाएर मात्र सम्भव हुने बताउनु भएको छ। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर 153 रूपियाँ 25 पैसा र बिक्री दर 153 रूपियाँ 85 पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिद दर 178 रूपियाँ 17 पैसा र बिक्री दर 178 रूपियाँ 87 पैसा। युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 204 रूपियाँ 21 पैसा र बिक्री दर 205 रूपियाँ 01 पैसा। स्विस फ्रेन्क एकको खरिद दर 194 रूपियाँ 71 पैसा र बिक्री दर 195 रूपियाँ 48 पैसा कायम गरिएको छ। अस्ट्रेलियन डलर एकको खरिद दर 109 रूपियाँ 58 पैसा र बिक्री दर 110 रूपियाँ 01 पैसा। क्यानेडियन डलर एकको खरिद दर 111 रूपियाँ 46 पैसा र बिक्री दर 111 रूपियाँ 89 पैसा। सिङ्गापुर डलर एकको खरिद दर 119 रूपियाँ 66 पैसा र बिक्री दर 120 रूपियाँ 13 पैसा तोकिएको छ। हवस् त, अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: रेडियो NRN 99.1
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
3: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
4: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
5: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ
6: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना
10: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो दोहोरी

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
3: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
2: नेपाली चाड पर्व तथा स्वसहायताको विस्तृत विवरण,
3: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
3: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
2: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 9827848448, 9846554495 र 9846011818।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
12: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
11: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
12: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
11: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
12: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
13: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुआ ब्यास दुई दमौली तनहुँ सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9843138290 9811571760
14: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
15: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
14: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
15: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
14: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस् सम्पर्क नम्बर 0625637115 र 9841120740
0: दमौली एफएम 94.2 समुदायको आवाज
16: ओएसआर डिजिटल एंटरटेनिंग द नेशन

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: दीदी किन हो यो छिमेकीमा त सधैं झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौं, विभेद मुक्त समाज निर्माणमा जुटौं।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौं।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: मन्जु तिमी त विदेश जान लाग्यौ रे?
5: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
5: खै के गर्ने गर्ने दिदी।
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
9: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
8: 98058000700,
9: 98460403044।
10: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 98560363, 98560607 र 98560608।
11: ए नानी, कता हिँडेउ छाता ओढेर, हतारमा छौ त?
12: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
12: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
11: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
12: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
12: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
0: दमौली एफएम 94.2 समुदायको आवाज।
13: बड़ा सुबह डिजिटल, एन्जॉय विथ अस।

तेरो ठुलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि सहरमा बस्नेहरू। तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखे हुन् बुझिस्।

0: FM 94.2 समुदाय को आवाज
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना। नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेष विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
4: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार, सत्यनाश पारो।
4: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउन, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
4: नमिलेको दाँतहरू मिलाउने,
5: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
4: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने।

0: दाँत को एक्सरे सेवा आदि संपर्क ढोरवराई डेंटल केयर सेंटर भोलेटार चोक दमौली फोन नंबर 98465061002 98464470480 पुनश शनिवार सेवा बंद रहने छ।
1: फोन किन्ने हो तर ब्याज दिन मन छैन, मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
1: 98058000700
2: 98460403044।
3: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा अवस्थित
4: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
3: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
4: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहु। फोन नम्बर 98560604024 98660092।
3: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
5: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
6: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाइ।
7: दाजु भाइको के को गफगाफ हुँदैछ?
5: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
7: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
5: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
7: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 98083880384, 98436739131।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: अरुलाई धनको पात मायालाई

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9842641633, 9817150898, 9864603385।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
6: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
5: अनि त्यो कहाँ पाइन्छ त?
6: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
8: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
7: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
8: फर्निचर उद्योग
7: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9816664683,
6: 9560443234।
7: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
9: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9560252380, 9814852518 र 9065153332।

0: FM 94.2 समुदायको आवाज
1: यति राम्रो भइ छन् त गाला फुक्क भइ छन् त अनि के छ त गाउँतिर हाल खबर
2: ठिकै छ आज हाम्रोमा रोदी साउनु है
1: हो र ल ल साइतैमा रहेछु म पनि ल छिछिर घाँस काटेर आऊ है ल ल ल नमस्कार है सबैलाई लाउरे समाज सन्चै हुनुहुन्छ सबैलाई नमस्कार

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567317319।
6: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू:
8: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
7: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
6: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
7: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
6: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
7: उचित छात्रवृत्तिको व्यवस्था।
8: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
7: स्वस्थ चमेना गृहको व्यवस्था।
8: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
7: सम्पर्क नम्बर 0565654795, मोबाइल नम्बर 98460-62803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन।
11: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाएर कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 5760।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। प्रतिनिधि सभाको बैठक जारी, मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक बस्न सक्ने नियमावली बनाइदिई प्रधानमन्त्री प्रश्नदेखि भागेको भन्दै संसदमा प्लेकार्ड सहित श्रम संस्कृति पार्टीको विरोध। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै देउवा समूहको सुदूरपश्चिम प्रदेश स्तरीय भेला जेठ १०मा मनोज शर्मालाई प्रधान न्यायाधीश सिफारिश गरे, निर्णय विरूद्ध करिट दर्ता गर्न अदालतको आदेश। लामो समय र ठूलो लागतमा बुटोल नारायणगढ सड़क तयार, दाउन्नेको शास्ति र जाम दुवै हट्यो, सुनकोसीको बेली ब्रिज झिकिएपछि स्थानीयलाई समस्या, हेटौँडामा १० महिनामा करिब ६ अर्ब राजस्व संकलन। चीनमा 5.2 म्याग्निच्युडको भूकम्प, दुईजनाको मृत्यु, एकजना बेपत्ता, हवाई प्रदर्शनका क्रममा आकाशमै ठोकिए अमेरिकी सेनाका दुई जहाज, युएको महत्वपूर्ण विद्युत स्रोत बरकाहा पावर प्लान्टमा ड्रोन आक्रमण। र विश्वकप लिग टू टस हारेर स्कटल्याण्ड विरूद्ध शुरूमा बलिङ गर्दै नेपाल, सन्दीप लामिछानेले 150 विकेट पूरा गरेसकै तोडियो रेकर्ड, आइपीएलमा रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान 5 विकेटले पराजित।

0: शर्मा क्रॉम्पटन ब्रांड का एयर कूलर सीलिंग फैन स्टैंड फैन मिक्सर र आयरन को खरीद में एक्साइटिंग ऑफर पाउन होस हर एक 15 दिन में क्रॉम्पटन को मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनी नागरिकता मात्र भाई पुग्छ सहज ईएमआई मार्फत खरीद करना सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभाको बैठक जारी भएको सम्बन्धी खबरबाट प्रतिनिधि सभाको बैठक जारी छ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान 11 बजेबाट जारी छ भने राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजे बस्ने कार्यसूची छ। प्रतिनिधि सभाको आजको बैठकमा मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक बस्न सक्ने गरी प्रतिनिधि सभा नियमावली बनाइँदैछ। बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै हुनुहुन्छ। त्यस्तै श्रम संस्कृति पार्टीले प्रतिनिधि सभामा प्लेकार्ड सहित प्रधानमन्त्री बालेन्द्र शाहको विरोध गरेको छ। श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङ सहितका सांसदहरूले छातीमा प्लेकार्ड राखेर विरोध गरेका हुन्। प्रधानमन्त्री प्रश्नदेखि भाग्न नपाउने लगायतका माग श्रम संस्कृति पार्टीको छ। यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिनुपर्ने माग गरेका थिए तर प्रधानमन्त्री उपस्थित हुनु भएन। प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री सोनी वाग्लेले जवाब दिनुभएको थियो। संसदमा प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने गरेको छ। त्यो पनि जेठ महिना र असार महिनाको संसदीय क्यालेण्डरमा छैन। यस्तो बेला श्रम संस्कृति पार्टीले संसदमै प्लेकार्ड देखाएर विरोध जनाएको हो। सभामुखले भने त्यसो नगर्न निर्देशन दिनुभएको छ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। कार्यालय सचिव डाक्टर भीष्म अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा दिउँसो 1 बजे बैठक बस्न लागेको हो। यसअघि जेठ 2 गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो। 11 महाधिवेशनपछि नेताहरूको कार्यविभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरूले बताएका छन्। हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देश दिइने पनि जनाइएको छ। त्यसै गरी केन्द्रीय विभाग तथा निकायहरूमा पनि जिम्मेवारी बाँडफाँड गर्ने तयारी रहेको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले सुदूरपश्चिम प्रदेश स्तरीय भेला तय गरेको छ। उक्त समूहले देउवाको गृह जिल्ला सुदूरपश्चिममा 10 जेठमा प्रदेश स्तरीय भेला गर्ने भएको हो। भेला सुदूरपश्चिमको अस्थायी राजधानी धनगढ़ीको सौराई स्क्वायरमा आयोजना गरिने देउवा समूहले तयार पारेको प्रचार सामग्रीमा उल्लेख छ। उक्त समूहले यसअघि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा कर्णाली प्रदेश स्तरीय 2 दिने विचार गोष्ठी सम्पन्न गरेको थियो। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले प्रधान न्यायाधीशमा मनोज शर्मालाई सिफारिश गर्ने संवैधानिक परिषदको निर्णय विरूद्ध परेको रिट दर्ता गर्न आदेश दिनुभएको छ। प्रधानको एकल इजलासले सोमबार दिउँसो 1 बजेभित्र सबै रिट निवेदन तथा दरपीठ आदेश उपरको निवेदन समेत दर्ता गरी मंगलबार पेशी चढ़ाउन आदेश दिनुभएको हो। इजलासले प्रधान न्यायाधीशमा सिफारिश शर्माकै आदेशमा सर्वोच्च प्रशासनले रिट दर्ता नगरेको विषयलाई गम्भीरताका साथ लिएको जनाइएको छ। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: को खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ। मौका नागरिकता भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। लामो समय र ठूलो लागतमा बुटोल नारायणगढ़ सड़क करिब तयार भएको छ। 3.5 वर्षमा सक्ने गरी 2075 सहितमा विस्तार शुरू भएको आयोजना चालू आर्थिक वर्षभित्र सम्पन्न हुने चरणमा आइपुगेको हो। वैशाख सकिदा सड़कको काम 92% पूरा भएको थियो। पूर्व पश्चिम महेन्द्र राजमार्गको मध्य खण्डमा पर्ने 114 किलोमिटर लामो सड़कमा 8 वर्ष सवारी साधन, यात्रु र स्थानीयका लागि सकसपूर्ण सफर बनेको थियो। देशकै जीवनरेखामा निको सड़कको बर्दखाटदेखि दुम्कीबाससम्म 14 किलोमिटर दाउन्ने खण्डमा निरन्तर निम्तिरहेका समस्याले अन्य विकासलाई समेत छायामा पारेको थियो। अब भने यात्रुले एसियन मापदण्डको फराकिलो सड़कमा सहज यात्रा गर्न थालेका छन्। निर्माण शुरू हुनुपर्व 3 घण्टा र निर्माणका बेला 8 घण्टासम्म खेप्नु परेको शास्ति अन्त्य भएर यात्रा पाउने 2 घण्टामा छुटिएको छ। कमजोर भूबनोट भएको दाउनेको 14 किलोमिटर मध्ये 12 किलोमिटर ढलान गरिएको छ, जसमध्ये पूर्वी खण्डको कालोपत्री र दाउने खण्डको ढलान सकिएको छ। पश्चिम खण्डको 160 मिटर ढलान मात्र बाँकी छ। दाउने पूर्व 65 र दाउने पश्चिम 49 किलोमिटर गरी 2 भागमा विभाजन गरेर विस्तार थालिएको थियो। सुनकोशी स्थित फोक्सिङ टार र बसिङ घाटको अस्थायी बेलीब्रिज सिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ। निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढ़ेसँगै फरक फरक सड़क खण्डमा पर्ने फोक्सिङ टार र बाङसिल घाटको अस्थायी बेलीब्रिज निकालिएको हो। पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने 2 नाकामा जडान गरिएको अस्थायी बेलीब्रिज निकालेपछि स्थानीयवासी समस्यामा परेका छन्। आन्तरिक राजस्व कार्यालय हेटौडा मकवानपुरले चालू आर्थिक वर्ष 82-83 को 10 महिनामा करिब 6 अर्ब राजस्व संकलन गरेको छ। कार्यालय प्रमुख युक्त प्रसाद सुवेदीका अनुसार बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले आर्थिक वर्ष 81-82 को तुलनामा 34,21,24,000 बढ़ी अर्थात 5,92,64,00,000 राजस्व संकलन भएको छ। सप्तरीमा सवारी दुर्घटनामा गम्भीर घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ। कञ्चनरूप नगरपालिका 8 का 55 वर्षीय कलुवा भन्ने हदीप मियाको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको हो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरूप नगरपालिका 8 विष्णु मन्दिर टोलमा पूर्वतर्फ जाँदै गरेको P201001-1713 नम्बरको ट्र्याक्टर र हनीप मियाले चलाएको नम्बर नखुलेको मोटरसाइकल एकापसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका मियाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हो। दुर्घटनापछि फरार रहेका ट्र्याक्टरका धनी रूपनी गाउँपालिका 6 का शिवनारायण महतोलाई प्रहरीले पक्राउ गरी आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एकमात्र डीटीएच सेवा डिस होम,
1: डिश होम, खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। दक्षिण चीनको ग्वाङसी जुआङ स्वायत्त क्षेत्र स्थित लिउछौ शहरमा आज 5.2 म्याग्निच्युडको भूकम्प जाँदा 2 जनाको मृत्यु भएको छ। चाइना भूकम्प नेटवर्क सेन्टरले भूकम्पमा परि 1 जना बेपत्ता भएको जनाएको हो। सोमबार बिहान लिउनान जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। उक्त भूकम्प जमीनको सतहबाट करिब 8 किलोमिटर गहिराईमा मापन गरिएको थियो। भूकम्प गए लगत्तै स्थानीय आपतकालीन सेवा, दमकल र प्रहरी टोलीहरू उद्धार कार्यमा परिचालित भएका छन्। उद्धार कार्यका लागि हालसम्म 51 दमकल तथा उद्धार सवारी साधन र 315 जना उद्धार कर्मी घटनास्थलमा खटाइएको छ। त्यस्तै अमेरिकामा आइतबार 2 EA-18G ग्रोलर फाइटर जेट दुर्घटनाग्रस्त भएका छन्। यो दुर्घटना आइडाहो स्थित माउन्टेन होम एयरफोर्स बेसमा आयोजित भएर शोका क्रममा भएको हो। दुर्घटना भएसँगै दिनभरका बाँकी अन्य कार्यक्रमहरू रद्द गरिएका छन् भने आपतकालीन उद्धार टोली घटनास्थलमा खटिएको छ र दुर्घटनाको अनुसन्धान शुरू गरिएको छ। त्यस्तै संयुक्त अरब इमिरेट्स UAE-को अबुधाबी स्थित बर्काह न्यूक्लियर पावर प्लान्ट आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमण भएको छ। आक्रमणपछि पावर प्लान्टमा आग लागि भएको थियो, जसलाई नियन्त्रणमा लिइसकिएको छ। जुन घटनाको जानकारी अबुधाबीको सरकारी मीडिया कार्यालयले दिएको हो, यद्यपि यो आक्रमण कुन पक्षबाट भएको हो भन्ने कुरा युएईले अहिलेसम्म खुलाएको छैन। नेपाली लेग स्पिन सन्दीप लामिछानेले एक दिवसीय क्रिकेटमा 150 विकेट पूरा गरेका छन्। उनले 73 खेलमा 150 विकेट लिँदै सर्वाधिक छिटो विकेट लिने खेलाड़ीको रेकर्ड बनाएका छन्। सोमबार त्रिवी मैदानमा स्कटल्याण्डको 2 विकेट लिँदै सन्दीपले यो कोसे ढुङ्गा पूरा गरेका हुन्। 23 ओभरको समाप्तिमा अहिले स्कटल्याण्ड 5 विकेटको क्षतिमा 132 रन बनाएर खेलिरहेको छ। नेपालका लागि सन्दीप लामिछानेले 3 विकेट लिँदा दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले 1-1 विकेट हात पारेका छन्। लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआई क्रिकेटमा सबैभन्दा छिटो 150 विकेट लिने नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। उनले अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्ट्राकको नाममा रहेको वर्षौं पुरानो रेकर्ड तोड्दै विश्व क्रिकेटमा नेपालको नाम लेखाएका हुन्। त्यस्तै इण्डियन प्रिमियर लीग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि 5 विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। 194 रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको दिल्लीले 4 बल बाँकी छँदै 5 विकेट गुमाएर जित हात पारेको हो। खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै टोलीको जितको आधार तय गरेका दिल्ली क्यापिटल्स का मिचेल स्टार्क प्लेयर अफ दि म्याच बनेका छन्। यो हारसँगै राजस्थान 12 अङ्क सहित 6 स्थानमा सरेको छ भने समान अङ्क बनाएको दिल्ली 7 स्थानमा छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभाको बैठक जारी, मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक बस्न सक्ने नियमावली बनाइदिए। प्रधानमन्त्री प्रश्नदेखि भागेको भन्दै संसदमा प्लेकार्ड सहित श्रम संस्कृति पार्टीको विरोध। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै देउवा समूहको सुदूरपश्चिम प्रदेश स्तरीय भेला जेठ 10 मनोज शर्मालाई प्रधान न्यायाधीश सिफारिश गर्ने निर्णय विरूद्धको रिट दर्ता गर्न अदालतको आदेश। लामो समय र ठूलो लागतमा बुटवल नारायणगढ़ सड़क तयार, दाउनेको शास्ती र जाम दुवै हट्यो। सुनकोशीको बेलीब्रिज सिकिएपछि स्थानीयलाई समस्या, हेटौडामा 10 महिनामा करिब 6 अर्ब राजस्व संकलन। चीनमा 5.2 म्याग्निच्युडको भूकम्प, 2 जनाको मृत्यु, 1 बेपत्ता। हवाई प्रदर्शनका क्रममा आकाशमै ठोकियो अमेरिकी सेनाका 2 जहाज। युएईको महत्वपूर्ण विद्युत स्रोत बर्काह पावर प्लान्टमा ड्रोन आक्रमण। र विश्वकप लिग 2 टस हारेर स्कटल्याण्ड विरूद्ध शुरूमा बलिङ गर्दै नेपाल सन्दीप लामिछानेले 150 विकेट पूरा गरेसँगै तोडियो रेकर्ड। आइपीएलमा रोमाञ्चक भिडन्तमा दिल्ली विजय, राजस्थान 5 विकेटले पराजित। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: होली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 0 0 0।

सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौँ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

FM 94.2 समुदायको आवाज म्युजिक नेपाल।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
5: उचित छात्रवृत्तिको व्यवस्था।
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
5: स्वस्थ चमेना गृहको व्यवस्था।
6: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0565654595, मोबाइल नम्बर 98460-62803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554495 र 9846011818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन, मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था। वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856363, 9856607 र 9856608।
7: दमौली FM 94.2 समुदायको आवाज।

0: EFM 94.2 समुदायको आवाज
1: दमोले बजार घुम्दा घुम्दै थकाइ र भोक पनि लाइसक्यो के खाछ हानि होला खै
2: जाम न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा
3: हजुर हामी कहाँ सफा छिटो र मिठो पानीपुरी चटपट दही पुरी आइसक्रिम र चिसो पाइन्छ
2: प्रोपाइटर चन्दन बानिया ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि सम्पर्क नम्बर 9826609191 9704042034
4: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी ब्यास 2 न्यू रोड दमौली नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस् सम्पर्क नम्बर 9805617350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स ब्यास 4 सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350 दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
4: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
5: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस् सम्पर्क नम्बर 0665637115 र 9841120740
0: दमौली FM 94.2 समुदायको आवाज

0: FM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 65 65 025।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाउँ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउन त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा, दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 7 80।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
1: उचित छात्रवृत्तिको व्यवस्था।
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
1: स्वस्थ चमेना गृहको व्यवस्था।
2: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, भ्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98058000700,
4: 98460 40344।

0: 94.2 समुदायको आवाज
1: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
2: भ्यालु एजुकेशनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
2: उचित छात्रवृत्तिको व्यवस्था।
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
2: स्वस्थ चमेना गृहको व्यवस्था।
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्
2: 9827848448, 9846555 र

0: 818।
1: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
2: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
1: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
2: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
3: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 9843728024, 9843728024। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805141437।
1: व्यास 3 प्रशासन चोक, दमौली।
2: दमौली FM 94.2 समुदायको

0: होली एफएम 94.2 समुदाय को आवाज।
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
3: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164 66 86
4: 98565 234
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563 363, 98560917 र 98560-68 67।
6: दमौली FM 94.2 समुदायको आवाज।

तनिक जाइक अपनाओ जाइक, ऐसे लिपटे रू से रू के हो जाए इमान।

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागे कान्छा
2: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
4: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827173042
3: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
1: होइन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
3: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
1: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको
3: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
1: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ
3: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
3: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9799549080 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन
6: दमौली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो के खाछ हानि होला खै
5: जाम न त मीनाक्षी चटपट एन पानीपुरी पसलमा
7: हजुर हामी कहाँ सफा छिटो र मिठो पानीपुरी चटपट दही पुरी आइसक्रिम र चिसो पाइन्छ
5: प्रोपाइटर चन्दन बानिया ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि सम्पर्क नम्बर 9826609191 9774074034

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेव ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98563 66656।

तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9111751760।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 0 25।
4: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
5: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
4: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
5: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजु भाइको के को गफ गफ हुँदैछ?
6: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
8: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
6: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
8: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459, मोबाइल नम्बर 98083 80384, 98 46 37 39 1।

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
2: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाजा खानी होला? खै
4: जान न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
4: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98260909, 97074, 0742, 34.

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदम चोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856063363, 9856060917 र 9856608667।
4: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
5: दमौली FM 94.2 समुदायको आवाज।

0: समुदायको आवाज
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
4: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
4: त्यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। प्रतिनिधि सभामा नयाँ नियमावलीको मस्यौदा स्वीकृत, संशोधनका लागि समय खुला। महिला समन्वय समिति हटाएको र मन्त्रीको उपस्थिति अनिवार्य नगरेकोमा विपक्षीको विरोध। अदालती ढिलाइले विकास नरोकिने, विकास आयोजनाका मुद्दा सल्टाउन छुट्टै पूर्वाधार इजलास बन्ने। कांग्रेसको बागमती प्रदेश स्तरीय भेला आजदेखि शुरू। सभापति थापासहित शीर्ष नेताले सम्बोधन गर्ने। नीतिगत सुधारका लागि कांग्रेसले बनायो 12 उपसमिति। एमाले नेताहरूको कार्य विभाजन हुँदै गुण्डुमा सचिवालय बैठक जारी। 6 स्वास्थ्य प्रतिष्ठानमा उपकुलपति नियुक्तिको प्रक्रिया शुरू। दरखास्त आह्वान। मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण खर्च कम्पनीले नै बेहोर्नु पर्ने। पहिरोले मध्य पहाड़ी लोकमार्गको लमजुङ खण्ड अवरूद्ध। भारतको उत्तर प्रदेशमा भएको सवारी दुर्घटनामा 10 जनाको ज्यान गयो। इरान विरूद्ध नयाँ सैन्य कार्यवाहीको तयारी। हतियार र गोला बारूद बोकेका दर्जनौ अमेरिकी कार्गो विमान इजरायल अवतरण। छिटो सम्झौता नगरे केही बाँकी नरहने ट्रम्पको चेतावनी। र क्रिकेटमा सन्दीप लामिछानेको ऐतिहासिक विश्व कीर्तिमान। स्कटल्याण्ड 194 रनमा अल आउट। दाङले जित्यो। लुम्बिनी राष्ट्रपति रनिङ सिल्कको उपाधि बाँकी दोस्रो।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभामा नयाँ नियमावलीको मस्यौदा स्वीकृत सम्बन्धी खबरबाट। प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ।

0: ले कडा विरोध जनाएका छन्। नयाँ मस्यौदामा सांसदहरूको विशेषाधिकार सम्बन्धी नयाँ नियम थपिएकोमा समेत विपक्षी दलले आपत्ति जनाएका छन्। सांसदहरूले अब नियमावलीमाथि संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन्। अदालती प्रक्रियाका कारण विकास निर्माणका आयोजना रोकिने समस्या समाधान गर्न सरकारले कड़ा कदम चाल्ने भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको पहलमा तयार भएको पूर्वाधार तथा विकास आयोजना सम्बन्धी मुद्दा व्यवस्थापन सुधार प्रतिवेदन कार्यान्वयनमा आउने भएको हो। मन्त्रालयका अनुसार अब विकास आयोजनाका जग्गा प्राप्ति, मुआवजा र ठेक्का सम्बन्धी विवाद सुल्झाउन सर्वोच्च र उच्च अदालतमा विज्ञ न्यायाधीशहरू सम्मिलित डेडिकेटेड फास्ट ट्र्याक पूर्वाधार इजलास गठन गरिनेछ। यस्तो इजलासले मुद्दा दायर भएको 60 दिनभित्र बारी रूपमा फैसला गरिसक्नुपर्ने समयसीमा प्रस्ताव गरिएको छ। तोकिएको समयभित्र मुद्दाको किनारा लागे नलागेको विषयमा स्वयं प्रधान न्यायाधीश र मुख्य न्यायाधीशले निरन्तर अनुगमन गर्ने व्यवस्था समेत प्रतिवेदनमा समेटिएको छ। शासकीय सुधार सम्बन्धी कार्यसूची अन्तर्गत यो नीतिगत सुधार अघि बढ़ाइएको मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेसको बागमती प्रदेश भेला आजदेखि काभ्रेको धुली खेलमा शुरू भएको छ। पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार यस भेलालाई सभापति गगन थापासहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ। कांग्रेसले यसअघि वैशाख 26 गते सुदूरपश्चिमबाट शुरू गरेको भेला कर्णाली र गण्डकी प्रदेशमा सम्पन्न गरिसकेको छ भने आगामी जेठ 6 गतेदेखि अन्य प्रदेशमा आयोजना गर्ने जनाएको छ। यसैबीच कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न समसामयिक तथा नीतिगत विषयमा केन्द्रित रहेर 12 उपसमिति गठन गरेको छ। नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुण्डु स्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसिरहेको छ। 11 महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरे पनि हालसम्म नेताहरूको कार्य विभाजन हुन सकेको छैन। बैठकमा स्थायी कमिटी, पोलिट ब्यूरो, जिल्ला इन्चार्जका साथै विभिन्न विभागीय प्रमुख र उपप्रमुखको जिम्मेवारी बाँडफाँड गर्ने तयारी छ। बैठकमा अध्यक्ष ओलीले कार्य विभाजन सम्बन्धी ठोस प्रस्ताव पेश गर्ने र त्यसमाथि छलफल गरी आजै अन्तिम निर्णय गरिने एमाले नेताहरूले जनाएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: New year, new vibe. जित्ने मौका नागरिकता भए पुग्छ सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: डांसर को खरीद में कैश बैक तथा श्योर शॉट गिफ्ट। वॉशिंग मशीन में 6 केजी एरियल मैजिक, डिश वॉशर में वॉशिंग टैबलेट, एयर कंडीशनर में इंस्टॉलेशन, फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर ऊर्जा जल स्रोत तथा सिंचाई मन्त्रालयले जनगुनासो सुन्ने र त्यसलाई तत्काल समाधान गर्ने कार्यशैलीलाई प्राथमिकतामा राखेको छ। मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हाले लगती सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालय र महतका निकायलाई सक्रिय बनाउनु भएको हो। मन्त्रालयका अनुसार गत चैत 15 गते यता मात्रै हटलाइन नम्बर 1151, व्हाट्सएप र इमेल र हेलो सरकार मार्फत 10,392 भन्दा बढ़ी गुनासो प्राप्त भएका छन्। सरकारले देशका विभिन्न 6 स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ। कर्णाली चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नेम्स, पाटन पोखरा, राप्ती र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि प्रक्रिया अगाडि बढ़ाइएको छ। उपकुलपति पदका लागि नाम सिफारिश गर्न गठित छनौट तथा सिफारिश समितिले नयाँ स्वीकृत एकीकृत कार्यविधि 2083 बमोजिम यो सूचना जारी गरेको हो। काठमाडौँ स्थित मलेसियाली दूतावासले मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण अर्थात बायोमेडिकल सिस्टम बापत लाग्ने सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले नै बेहोर्नुपर्ने स्पष्ट पारेको छ। दूतावासले आज सार्वजनिक सूचना जारी गर्दै नेपाल र मलेसिया सरकारबीच सन् 2018 भएको श्रम सम्झौताको प्रावधानलाई स्मरण गराउँदै यस्तो स्पष्टोक्ति दिएको हो। दुई देशबीच भएको समझदारी पत्र अनुसार मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि 36 स्वास्थ्य

0: यही पाए। नेपाल टेलिकम को सहुलियत दर का पैकेज खरीद करना #1415# डायल गर्नुहोस्।
1: नेपाल टेलिकम राष्ट्र को संचार।
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। भारतको उत्तर प्रदेश स्थित लखिमपुर खिरी जिल्लामा ट्रक र म्याजिक भ्यान एक आपसमा ठोकिँदा 10 जनाको मृत्यु भएको छ। आज भएको दुर्घटनामा ज्यान गुमाउनेमा 3 जना महिला समेत रहेका छन्। यता इरानसँगको तनावबीच पछिल्लो 24 घण्टामा दर्जनौ अमेरिकी कार्गो विमानहरू हतियार र गोला बारूद बोकेर इजरायल पुगेको खबर छ। इजरायली संचार माध्यमका अनुसार जर्मनी स्थित अमेरिकी सैन्य अड्डाबाट ठूलो मात्रामा सैन्य सामग्री बोकेका विमानहरू तेल अभिवमा ओर्लिएका हुन्। अब खेलकुद। नेपाली क्रिकेटका स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो 150 विकेट लिने विश्व कीर्तिमान कायम गरेका छन्। आईसीसी विश्वकप लीग टू अन्तर्गत किर्तिपुर स्थित टियु मैदानमा जारी स्कटल्याण्ड विरूद्धको खेलमा विकेट लिँदै उनले विश्व कीर्तिमान कायम गरेका छन्। सन्दीपले मात्र 73 खेलमा 150 विकेट पूरा गर्दै अस्ट्रेलियाका तीव्र गतिका बलर मिसेल स्ट्राकको 77 खेलको रेकर्ड तोडेका छन्। खेलमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड 39 ओभर 1 बलमा 194 रनमै अल आउट भएको छ। अहिले नेपाल 195 रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरिरहेको छ। यता लुम्बिनी प्रदेश स्तरीय 16 राष्ट्रिय रनिङ शील्ड प्रतियोगिताको उपाधि दाङले जितेको छ। दाङको बेलझोण्डी रंगशालामा सम्पन्न प्रतियोगितामा दाङले लगातार दोस्रो पटक उपाधि आफ्नो पोल्टामा पारेको हो। दाङले सर्वाधिक 27 स्वर्ण 17 रजत र 12 काँस्य सहित कुल 56 पदक जित्दै पहिलो स्थान हासिल गरेको हो। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। प्रतिनिधि सभामा नयाँ नियमावलीको मस्यौदा स्वीकृत, संशोधनका लागि समय खुला, महिला समन्वय समिति हटाएको र मन्त्रीको उपस्थिति अनिवार्य नगरेकामा विपक्षीको विरोध, अदालती ढिलाइले विकास नरोकिने, विकास आयोजनाका मुद्दा सल्टाउन छुट्टै पूर्वाधार इजलास बन्ने। कांग्रेसको बागमती प्रदेश स्तरीय भेला आजदेखि शुरू। सभापति थापासहित शीर्ष नेताले सम्बोधन गर्ने। नीतिगत सुधारका लागि कांग्रेसले बनायो 12 उपसमिति। एमाले नेताहरूको कार्य विभाजन हुँदै गुण्डुमा सचिवालय बैठक जारी। 6 स्वास्थ्य प्रतिष्ठानमा उपकुलपति नियुक्तिको प्रक्रिया शुरू, दरखास्त आह्वान। मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण खर्च कम्पनीले नै बिहुनु पर्ने। पहिरोले मध्य पहाड़ी लोकमार्गको लमजुङ खण्ड अवरुद्ध। भारतको उत्तर प्रदेशमा भएको सवारी दुर्घटनामा 10 जनाको मृत्यु। इरान विरूद्ध नयाँ सैन्य कार्यवाहीको तयारी। हतियार र गोला बारूद बोकेका दर्जनौ अमेरिकी कार्गो विमान इजरायल अवतरण। छिटो सम्झौता नगरे केही बाँकी नरहने ट्रम्पको चेतावनी। र क्रिकेटमा सन्दीप लामिछानेको ऐतिहासिक विश्व कीर्तिमान। स्कटल्याण्ड 194 रनमा अल आउट। दाङले जित्यो लुम्बिनी राष्ट्रपति रनिङ सिल्डको उपाधि, बाँकी दोस्रो। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: आत्मालाई अझै पूर्ण रूपमा व्यवहारमा उतार्न सकेका छैनौँ भन्ने अर्थ लाग्दछ। बजेट यस्तो होस् कि संघीयता मैले ल्याएको हुँ भनेर ब्याज स्याज र प्याज खाएर बसेकाहरूलाई पनि अब वास्तविक संघीयता के होस् भन्ने स्पष्ट पाठ मिलोस्। समस्याहरू केही होइन, राज्यको कार्यशैली नै हो र त्यही परम्पराका शैलीलाई अहिलेको बजेटबाटै सरकारले छिरेर क्रमभङ्गता गर्नै पर्छ। सभामुख महोदय, हरेक वर्ष ठूला घोषणा हुन्छन् तर धेरै योजना डिपिआर र फाइलमै सीमित हुने अवस्थाले जनतामा निराशा बढाएको छ। असारमा हतार हतार खर्च गर्ने संस्कृतिले विकासलाई परिणाममुखी होइन प्रक्रियामुखी बनाइदिएको छ। त्यसैले राज्य कोषबाट खर्च गरिने हरेक रकममा विशेष संवेदनशीलता, दूरदृष्टि र परिणाममुखी सोचको आवश्यकता छ। विशेष गरी राज्यले त्यस्ता क्षेत्रमा लगानी र खर्चलाई प्राथमिकता दिनुपर्छ जहाँ आज गरिएको खर्चले भोलि राज्यलाई नै दीर्घकालीन आमदानी दिने क्षमता राखोस्। सरकारकै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामै रहेर म मेरा क्षेत्रका केही विषयलाई पनि प्राथमिकतामा राखियोस् भनेर सम्माननीय सभामुख मार्फत सरकार समक्ष विनम्र अनुरोध गर्न चाहन्छु। मेरो निर्वाचन क्षेत्रमा रहेको ढोरपाटन, हन्टिङ रिजर्भ, गाजा र घुम्टे जस्ता अग्ला पहाडहरूले साहसिक पर्यटकको अपार सम्भावना बोकेका छन्। यस्ता अन्तर्राष्ट्रिय महत्त्वका क्षेत्रलाई व्यवस्थित रूपमा प्रबन्धन गर्न सकियो भने पर्यटन, रोजगारी, विदेशी मुद्रा आर्जन र स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पुग्न सक्छ। त्यस्तै ताराखोला र ढोरपाटन क्षेत्रका आलु लगायत स्थानीय उत्पादनलाई आधुनिक प्रविधि, प्रशोधन र बजारसँग जोड्न सके ग्रामीण अर्थतन्त्र बलियो बन्न सक्छ। उत्पादनलाई केवल जीविकोपार्जनमा सीमित नराखी आर्थिक राष्ट्रिय अर्थतन्त्रसँग जोड्न आवश्यक छ। सभामुख महोदय, उत्तर गङ्गा जलाशयुक्त आयोजना जस्ता ड्रिम प्रोजेक्टलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्छ। यस्ता आयोजनाले ऊर्जा उत्पादन सँगसँगै औद्योगिकरण, रोजगारी र राष्ट्रिय आमदानी वृद्धिमा दूरगामी प्रभाव पार्न सक्छन्। त्यसै गरी मध्य पहाडी लोकमार्ग र साल झन्डे ढोरपाटन रोड जस्ता रणनीतिक सडक आयोजना द्रुत गतिमा अगाडि बढाउन सकियो भने पर्यटन, व्यापार र समग्र आर्थिक गतिविधि चलायमान हुनेछ। जसले सडक केवल यात्रा गर्ने माध्यम होइन अर्थतन्त्र चलाउने आधार पनि हो भन्ने पुष्टि गर्दछ। अब बजेटलाई केवल वितरणको दस्तावेज होइन उत्पादन सम्भावना र आत्मनिर्भर अर्थतन्त्रको निर्माणको मार्गचित्रको रूपमा अगाडि बढाउन आवश्यक छ। सम्माननीय सभामुख महोदय, आज देशका नागरिक निराशा र आशाबीच उभिएका छन्। उहाँहरू भाषण होइन परिणाम खोजिरहनु भएको छ। वर्षौँसम्म सम्भावनालाई भाषणमा सीमित राख्नेहरूले आज परिणामको कुरा गरिरहनु भएको छ। ती आलोचनाको जवाफ अब कामको सुरुवात मार्फत नै दिनुपर्ने भएको छ। त्यसैले प्रधानमन्त्री बोल्नुहुन्छ कि हुँदैन भन्ने भन्दा पनि उहाँले काम गर्नुहुन्छ कि हुँदैन भन्नेतर्फ ध्यान दिन म प्रतिपक्षलाई सुझाव दिन चाहन्छु। अन्त्यमा, बजेट केवल खर्च गर्ने कागज होइन जनविश्वास पुनर्निर्माण गर्ने अवसर पनि हो। देशको समृद्धि केही सहरको चमकले होइन गाउँसम्म राज्य पुगेको अनुभूतिबाट मापन हुन्छ भन्ने यथार्थलाई नै पक्की अङ्गीकार हुनेछ भन्नेमा म पूर्ण विश्वस्त हुँदै आफ्नो भनाइ यही टुङ्ग्यान चाहन्छु। धन्यवाद।
2: माननीय सदस्य मोहम्मद फिरदोस आलम, समय 4 मिनट। त्यसपछि माननीय सदस्य एन बहादुर महर,

सम्माननीय सभामुख महोदय, आजको यस विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै गर्दा म रौतहट लगायत विभिन्न जिल्लाका दूरदराजका गाउँबाट काठमाडौँ लगायत विभिन्न सहरका अस्पतालहरूमा उपचारको सिलसिलामा दुःख शास्ति र चरम आर्थिक भारबाट हैरान परेशान बिरामीहरू र तिनका आफन्तहरू र त्यति पनि सामर्थ्य जुटाउन नसक्ने

0: FM 94.2 समुदाय को आवाज।
1: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो, के खाछ हानी होला खै?
2: जाम न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042034।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 9843672424, 9843672424। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।
5: झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
6: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोपाइटर डम्बर बराली, ब्यास 3, सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556025380, 9814852518 र 9065153332।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाइ दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 98563644 98563666
2: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
2: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
0: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
2: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस् सम्पर्क नम्बर 0635637115 र 98412070740
3: दमौली FM 94.2 समुदायको आवाज

0: FM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 25।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 9856363363, 9856660917 र 9856608667।
0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
6: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
6: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
6: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459, मोबाइल नम्बर 9803880384, 9846379141।

0: मोली एफएम 94.2 समुदाय को आवाज।
1: नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाउ, जीव जोगाउ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तन

0: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भन्या, ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 9058800700,
6: 9846040344।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोपाइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98462683। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 7 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन गर्दछौं तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा रहनु भएको छ जहाँ जस्तो

छोरीको बसाईको आफ्नै एउटा नियम छ, त्यो नियम अनुसार तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ। गीत गाउँदाखेरि गीतको थेगोबाट गाएर अनि एक टुक्का पूरा गाउनु पर्नेछ। यो क्रममा तपाईँलाई जानकारी गराए, गीतको थेगोबाट शुरू गर्नुपर्ने हुन्छ र एक टुक्का पूरा गाउनुपर्ने हुन्छ। पहिला गीतको थेगो गाउनु पर्यो अनि एक टुक्का पूरा गाउनु पर्यो। जस्तै उदाहरणका लागि तपाईँलाई यबाट परेको छ भने तपाईँले यो मायाको संसार विचित्र तिम्रो रूपमा के जादू छारा हो बस्यौ दिलभित्र भनेर एउटा थेगो गाइसकेपछि अनि मात्रै टुक्का गाउनु होला। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। आउनुहोस् त भयो कार्यक्रमको बारेमा जानकारी। पहिलो साथीले जुनसुकै अक्षरबाट पनि गीत गाउन पाउनुहुनेछ, त्यसपछिका साथीहरूले अन्तिम अन्तिम अक्षरबाट गीत गाउँदै जानुपर्ने हुन्छ र जुन अक्षर अन्तिममा बाँकी हुन्छ त्यही अक्षरबाट हामीले अन्तिममा गीत बजाउनेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए। आउनुहोस् 9868309940 फोन डायल गर्दै गर्नुहोला। हामी भन्ने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि

यो गीत श्रोतालाई फेरि पनि स्वागत गर्छौं। देवी घरती र अन्य कलाकार साथीहरूको आवाजमा रहेको गीत तपाईको लागि प्रस्तुतिमा जोडिसकेका छौं। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौं। कार्यक्रम लोक सारथी लेख्नु भए पनि तपाईले नेपाली अक्षरमा कार्यक्रम लोक सारथीलाई फेसबुक लाइभको माध्यमबाट सुन्न सक्नुहुन्छ। तपाईले फेसबुकमा गएर नेपाली अक्षरमा कार्यक्रम लोक सारथी लेखेर सर्च गर्नु पर्यो। तपाईले त्यहाँ अडियो लाइभ भेटाउन सक्नुहुन्छ र कार्यक्रमलाई शेयर गर्नुहोला, कार्यक्रममा कमेन्ट गर्नुहोला। कमेन्ट गर्ने साथीहरूको नाम र शेयर गर्ने साथीहरूको नाम हामीले यहाँबाट वाचन

0: गर्नेछौ। आउनुहोस् श्रोत भाइ, हो कार्यक्रममा फेसबुकको माध्यमबाट कसरी सुन्ने र कसरी कार्यक्रममा आफ्नो नाम भनौँ न कमेन्ट गर्ने अर्थात कमेन्ट गर्ने भन्ने कुरा जानकारी अब तपाईँहरूको बीचमा यति बेला पहिलो साथीलाई स्वागत गर्छु। 9868304040 नमस्कार हजुर। नमस्ते नमस्कार, को बोल्नु भयो, कहाँबाट? रूपा राई धनकुटाबाट बोल्दै हुनुहुन्छ। के छ रूपाजी धनकुटातिरको हालखबर? धुम्मा धुम्मा छ, मौसमको कुराकानी गर्नुपर्दा होइन। कुन रेडियोबाट हामीलाई यति बेला सुन्नुभयो? ए, रेडियो भोजपुर एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। आज के गर्नुपर्छ, तपाईँलाई जानकारी छ हजुर? आज अन्ताक्षरी खेल्ने हो। आज तपाईँ पहिलो साथी हुनुहुन्छ, कुन गीत गाउनुहुन्छ?
1: ल
0: गाउनुहोस्।

0: माया कता छ एकिन दाइ
1: मनै छोरी लानी माया कता छ हैन
0: हजुर हजुर
1: डाडे पिपलुमा चल्यो बतास मनै छोरी लानी माया कता छ भनेपछि छ अक्षर छोड्नु भयो अब आउने साथीको लागि हुन्छ अहिलेको लागि तपाईँलाई विदा गर्छौ फेरि आउनु होला अहिलेको लागि विदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा रूपा राई आउनु भएको थियो यता धनकुटाबाट रेडियो भोजपुर एफएमबाट कार्यक्रम सुन्दैछु भनेर जानकारी गराउनु भएको छ पालो तपाईँको हो छ अक्षरबाट गीत गाउनको लागि अर्का सहभागी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट गुल्मीको रेसुङ्गा नगरपालिकाबाट बिन्दु कुवर बोल्दै हुनुहुन्छ के छ बिन्दुजी गुल्मीको रेसुङ्गा नगरपालिकातिरको हाल खबर
0: यतातिर त घाम अस्ताइसकेको छ भन्नुपर्छ रोल्पातिर कस्तो छ बताउनुहोस्
1: यतातिर पनि एकदम ठिकठाक छ कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौ तपाईँलाई जानकारी छ कि छैन
0: जानकारी छ
1: कुन माध्यमबाट हामीलाई सुन्नुभयो तपाईँले ल ठिक छ आज कुन गीत गाउनुहुन्छ तपाईँले कुन अक्षर भएको छ तपाईँलाई जानकारी छ ल हुन्छ छ अक्षरबाट गीत गाउनुहोस्
0: आत्मगीत गाउने प्रयास गर्छु
1: सुरु गर्नुहोस्
0: छोडेर गइहाले ओ बाँचेकी छु धन्न तिम्रो जिन्दगीमा छैन म हुन पनि भइनमा

0: পাঁচে কিছু ধান্য তিম্রো জিন্দাগি মা কইনা মা হুনা পানি ভাইনা মা আসাইনি নির্তায়া মন্না বসু ভান্ন তিম্রো জিন্দাগি মা কইনা মা হুনা পানি ভাইনা মা আসাইনি নির্তায়া মন্না বসু ভান্ন আসাইনি নির্তায়া মন্না বসু ভান্ন
1: দায়তনে अझै नि मिल्छ र मनमा बस्छु भन्न होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बजाइमा आउनु होला अहिलेको लागि तपाईँलाई बिदा गर्छौ नमस्ते
0: नमस्ते
1: अब म शेयर गर्ने साथीहरूको नाम वाचन गर्छु हामीलाई यति बेला बिन्दु कुँवरले कार्यक्रमलाई शेयर गरेर साथ दिनुभएको छ मनिषा आरसीले कार्यक्रमलाई शेयर गर्नुभएको छ दिवेश खत्रीकोले कार्यक्रम शेयर गर्नुभएको छ सञ्जय मगरले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ भने कृष्ण प्रसाद शर्माले पनि कार्यक्रमलाई धेरै ठाउँमा शेयर गरेर साथ दिनुभएको छ भने विपना राईले पनि कार्यक्रमलाई शेयर गरेर साथ दिनुभएको छ यो कुरा म तपाईँलाई जानकारी गराउँछु अब एकजना साथीसँग कुराकानी गर्छु त्यसपछि अब न अक्षरबाट परेको छ अब आउने साथीले न अक्षरबाट गीत गाउन पाउनुहुनेछ एकजना साथीसँग कुराकानी गर्छु त्यसपछि कमेन्ट वाचन गर्नतर्फ लाग्नेछु यो कुरा म तपाईँलाई जानकारी गराए 9868309940 नम्बरमा फोन डायल गर्नुहोला नम्बर तपाईँका लागि हामी खुला गरेका छौं र शेयर गर्नुहोला साथीहरू सामाजिक सञ्जाल फेसबुकमा तपाईँ कार्यक्रम लोक सारथी को फेसबुक एकाउन्टबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले कार्यक्रमलाई शेयर गर्नुहोला र कमेन्ट गर्नुहोला तपाईँको कमेन्टहरू पनि वाचन गरिनेछ छ अक्षरबाट गाएर गइसक्नु भएको छ बिन्दु कुँवरले भने न अक्षरबाट गीत गाउनको लागि तपाईँले हामीलाई फोन गर्नुहोला म तपाईँलाई आग्रह गर्छु भन्दै के छ साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट बिमला घरती मगर सुनसारीबाट के छ बिमलाजी खबर तपाईँको हाम्रो पनि एकदम ठिक ठाक छ यति बेला के गर्दै हुनुहुन्छ भर्खरै विद्यालयबाट आउनु भएको छ होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौँ थाहा होला क्या तपाईँलाई होइन ल हुन्छ अब आज कुन गीत गाउनुहुन्छ शुरू गर्नुहोस् फोन काट्दिनु होला है यहाँ उहाँले नियम बिगार्नुभयो मैले के भनेको छु थेगोबाट सुरु गर्नुहोस् अनि मात्रै टुक्का गाउनुहोस् उहाँले नबाट आउने गीतलाई लबाट गाइरहनु भएको छ लालुपाते त्यो एउटा कमजोरी भयो अनि पहिला नरौ मायालु गाएर अनि मात्रै टुक्का गाउनु भएको भए असाध्यै राम्रो हुन्थ्यो तर उहाँले यो चाहिँ गर्नु भएन है कार्यक्रमको नियम अनुसार सहभागिता जनाउनु होला यति बेला के छ अर्को साथी हुनुहुन्छ अब म कमेन्ट वाचन गर्छु नबाट गीत गाउनको लागि आउनु होला म तपाईँलाई आग्रह गर्छु र हामीलाई कमेन्ट गर्ने साथीको नाम म वाचन गर्दैछु दिलदुखी रियाले हेलो सर दिलदुखी रिया तापले जुनबाट मिस यु भन्नुभएको छ सबै साथीहरूलाई सम्झिनु भएको छ धेरै साथीहरूको नाम लेख्नु भएको छ यसै क्रममा टुपेन्द्र खड्काले हजुर नमस्कार म टुपेन्द्र खड्का दैलेखबाट कार्यक्रम लाइभबाट सुन्दैछु एकदमै राम्रो छ भन्नुभएको छ यसै क्रममा विपना राईले पनि कार्यक्रम सुन्दैरहेको जानकारी दिनुभएको छ सबैलाई सम्झिएको छु भन्नुभएको छ रामजी घिमिरेले नमस्कार म पनि आई है चितवनबाट भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु जानकी थापाले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ यसै क्रममा निरुषा छेत्रीले नमस्कार दाई म पनि सुन्दैछु रोल्पाको मान्छे हाल घोराहीबाट दामी छ कार्यक्रम सबैमा मिठो सम्झना भन्नुभएको छ विष्णु आचार्यले नमस्कार हजुर भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। हामीलाई यसै क्रममा सानी माले दाई नमस्ते भन्नुभएको छ, उहाँको नाम तपाईँको नाम नेपाली अक्षरमा प्रश्नसँग लेखेर पठाइदिनु होला, यहाँ नाम उच्चारण गर्न सकिएन। प्रेम विश्वकर्माले म पनि आए दोलखाबाट भन्नुभएको छ। यसै क्रममा हामीलाई दिपेश खत्रीले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। तेजेन्द्र योगीले पनि नमस्ते म मलेसियाबाट सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। सागर सागरले पनि कार्यक्रम मिस यु अल भन्नुभएको छ, अर्थात सम्झना सबैमा भन्नुभएको छ। प्रेरणा मगरले पनि दर्शन नमस्ते म पनि सुन्दैछु भन्नुभएको छ। यति बेला साथी नमस्कार हजुर, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट?
2: म उर्मिला भोजपुरबाट,
1: भोजपुरबाट उर्मिला बोल्दै हुनुहुन्छ होइन?
2: हजुर
1: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ उर्मिलाजी, कार्यक्रममा के गर्छौ जानकारी छ कि छैन? ल तपाईँलाई कुन अक्षर परेको छ यो पनि जानकारी छ?
2: अक्षरबाट
1: गाउनुहोस्।
2: न जाऊ भनी रोए म मानी नौ रुवाई गयो फर्क नै जानिनौ।
1: आउनु भएको थियो, मैले के भनेको छु थेगोबाट सुरु गरेर अनि मात्रै टुक्का गाउनुहोस्, तर हामीले दिएको अक्षर उहाँले थेगोमा होइन टुक्कामा पारिदिनु भयो, कृपया त्यसो नगर्नु होला, नियमलाई त पालना गर्नुहोस्। मैले पटक पटक भनिरहेको छु होइन, यो नियमको बारेमा पटक पटक जानकारी गराइराखेको छु। तपाईँले कुनै पनि खेल खेल्नुहोस् होइन, कुनै पनि खेलमा सहभागी हुनुहोस्, नियम बिनाको अनुशासन बिनाको खेलाडी लगाम बिनाको घोडा जस्तै हुन्छ होइन, त्यो कारणले गर्दाखेरि नियमलाई आधार बनाएर कार्यक्रममा सहभागिता जनाइदिनु होला म तपाईँलाई आग्रह गर्छु। अब म 9868340 फोन डायल गर्दै गर्नु होला, म कमेन्ट वाचनतर्फ लाग्छु। हजुर नमस्ते म पनि सुन्दैछु, लोकसारथी खद्दरबाट भन्नुभएको छ, मनिषा आरसीको कमेन्ट मैले वाचन गरे। हामीलाई नानु पोको छोरीले हेलो नमस्ते दाई म पनि सुन्दैछु भोजपुरबाट भन्नुभएको छ, मामुको छोरी यति बेला अञ्जली बैजाली मगरले म पनि सुन्दैछु सुनसहरीबाट भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा सुशान्त सेन्चुरीले नमस्ते दाजु म प्युठान लिबाङको मान्छे हाल बुरानो मिलेक युएबाट, कार्यक्रम एकदम राम्रो रमाइलो छ भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु सुशान्तलाई। मनिताले पनि कार्यक्रम नमस्ते म वाट्सएप के भन्नुभयो उहाँले रामेछापबाट सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। जोङ छेत्रीले भन्नुभएको छ, उहाँले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। यसै क्रममा नमस्कार दाई सन्जय आरामै हुनुहुन्छ, म पनि सुन्दैछु रिसुङ्गा नगरपालिका गुल्मीबाट बिन्दु कुमार छेत्री, राम्रो लागेको छ कार्यक्रम सम्पूर्णमा मिठो माया अनि सम्झना भन्नुभएको छ। मिठु चेपाङले नमस्कार म पनि सुन्दैछु केटीएमबाट मिठु चेपाङ भन्नुभएको छ, मिठु चेपाङलाई धेरै धेरै धन्यवाद। नमगायिका मिठु चेपाङले कार्यक्रम सुन्दै हेलो वीरेन्द्र सर नमस्ते सन्चै हुनुहुन्छ म पनि सुन्दैछु भारतबाट सम्पूर्णलाई मिठो सम्झना भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। हामीलाई श्रीधरले हेलो दाई मलेसिया बाट कार्यक्रम सुन्दैछु नेपाल घर अर्घ खाँची हो भन्नुभएको छ। यसै क्रममा हामीलाई देवन किशोर अन्जानले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। हुन्छ कार्यक्रममा अब के छ फोन आएको छ आएको छैन भन्नुभएको छ, नबाट गीत गाउनको लागि फोन डायल गर्दै गर्नुहोला। हामी भाइ एउटा गीत राख्छौ, गीतपछि तपाईँकोमा आजमा फेरि आउँछौ। तपाईँ भने फेसबुकमा कमेन्ट गर्नुहोला र सेयर पनि गर्नुहोला, सेयर गर्ने साथीहरूको नाम पनि मैले वाचन गर्नेछु, कमेन्ट गर्ने साथीहरूको नाम पनि मैले वाचन गर्नेछु र कमेन्ट पनि वाचन गर्नेछु। यति बेला गीत तपाईँको लागि।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। न अक्षरबाट गीत गाउनको लागि यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर।
1: हजुर नमस्कार।
0: गणेश खत्री बोल्दै हुनुहुन्छ गुल्मी चन्द्रकोट तिनबाट, होइन? के छ? एकदम सन्चै छु। के छ तपाईँको हालखबर? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज हामी के गर्छौ तपाईँलाई जानकारी छ कि छैन? जानकारी छ, होइन? हुन्छ, आज कुन अक्षर परेको छ लगाउनुहोस्। पाइन्छ, तर थिएकोबाट सुरु गरेर एक टुक्का पुरा गाउनु पर्यो। रोइला पनि पाइन्छ, सबै खालको पाइन्छ।
1: नजारैको भरा, नजारैको भरा, हे नजारैको भरा।

0: र यति नै छ।
1: नजरैको भर जानता मेरो के छ र हैन।
0: हजुर
1: हुन्छ, कार्यक्रममा आउनु भएको छ, मिठो गीत गाउनुभयो र अक्षर छोड्नु भएको छ अब आउने साथीको लागि। अहिलेको लागि तपाईँलाई विदा गर्छौ, नमस्ते।
0: नमस्कार।
1: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छ। हामीलाई पूर्ण बहादुर मगरले कार्यक्रमलाई सेयर गर्नु भएको छ, धेरैभन्दा धेरै साथीहरूलाई सेयर गर्नु पर्यो, सेयर गर्ने साथीहरूको संख्या कम भइराखेको छ है, सेयर गर्नु पर्यो साथीहरूले, र सेयर गर्नुभयो भने तपाईँको सेयर गर्ने साथीहरूको नाम पनि हामी वाचन गर्नेछौँ, कमेन्ट गर्ने साथीहरूको नाम पनि वाचन गर्नेछौँ। कमेन्ट गर्ने अनि सुन्ने सबै साथीहरूले कार्यक्रमलाई सेयर एउटा सेयर मात्रै गरिदिनु भयो भने पनि सबै माझ कार्यक्रम पुग्नका लागि सहज हुनेछ, यो कुरा म तपाईँलाई जानकारी गराए। यति बेला र अक्षर बातचित गर्नको लागि साथी हुनुहुन्छ, आउनु भएको छैन भन्ने कुरा आयो, फटाफट फोन डायल गर्नुहोला र अक्षर बाटो गीत गाउनका लागि आउनुहोला। ठेगुबाट शुरू गरेर एक टुक्का पूरा गाउनुका लागि आउनुहोला, नियमलाई ख्याल गरिदिनुहोला, म तपाईँलाई आग्रह गर्छु। यदि तपाईँले नियमलाई ख्याल गर्नुभयो भने तपाईँले मजाले कार्यक्रममा सहभागिता जनाउन पाउनुहुनेछ, अर्थात कार्यक्रममा गीत गाउन पाउनुहुनेछ, यो कुरा म तपाईँलाई जानकारी गराए। 9868309940 को नम्बरमा अब कमेन्ट वाचनतर्फ लाग्छु, ब्याकग्राउन्ड टोन अलिक कम गर्नु ल प्राविम मित्र। र यति बेला कमेन्ट छ, हामीलाई रमाइलो कार्यक्रम भन्नुभएको छ, सानो मुखिया हुनुपर्छ सायद होइन, र यति बेला हामीलाई अङ्कित सिंहले हेलो दाजु दर्शन नमस्ते, म पनि सुनिराखेको छु गुल्मीबाट, मलाई अंकित भनेर चिन्ने नचिन्ने सबैलाई सम्झेको छु भन्नुभएको छ विनोद बडुवालले। हेलो हजुर नमस्ते, म पनि सुन्दैछु रामेछाप सल्लीबाट, विनोद बडुवाल हो नि, कार्यक्रम सुन्दैछु भन्नुभएको छ। यसै क्रममा धेरै राम्रो छ कार्यक्रम, म पनि सुन्दैछु ल भन्नुभएको छ दिपेन्द्र बिएमले। यति बेला फोन आएको छ, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? को बोल्नुभयो कहाँबाट? तनहुँबाट बोलेको भन्नुभयो, नामै भन्नुभएन, फोनै काटिदिनुभयो, कृपया फोन काट्ने गरी सहभागिता नजनाइदिनु होला है। अनि आउने बेलामा म तनहुँबाट मात्रै भन्नुभन्दा तनहुँबाट यो नाम गरेको व्यक्ति बोल्दैछु भनिदिनु भने असाध्यै राम्रो हुन्छ है, म तपाईँलाई आग्रह गर्छु। 9868309040 फोन डायल गर्नुहोला। अर्को साथी हुनुहुन्छ, के छ साथी हुनुहुन्छ, नमस्कार हजुर, कृपया मिस कल नगर्नुहोला साथीहरू, मिस कल गर्नको लागि हामीले नम्बर छोडेका होइनौँ, फोन गर्नको लागि नम्बर छोडेका हौ। र तपाईँलाई र अक्षरबाट गीत गाउन आउँछ भने फोन डायल गर्नुहोला, अन्यथा कार्यक्रमलाई सुनेर पनि साथ दिन सकिन्छ, मिस कल गर्नुपर्छ भन्ने नै छैन है, तसर्थ तपाईँले सकिन्छ फोन गर्नु, सकिँदैन मिस कल चाहिँ नगरिदिनुहोस्। त्यति बेला साथी नमस्कार हजुर,
2: हजुर नमस्कार,
1: को बोल्नुभयो, को बोल्नुभयो कहाँबाट? प्रेरणा मगर बागलुङबाट। अनि के छ प्रेरणाजी खबर तपाईँको? अनि कार्यक्रममा आउनु भएको छ, आज कुन अक्षर परेको छ जानकारी छ कि छैन तपाईँलाई? अब त्यही तपाईँले सुन्नु भएकै रहेछ र अक्षरबाट गीत गाउनुहोस् ल।

Oh,

0: यो तिनै हो
1: हजुर
0: ल यो बाट पार्नु भएको छ अब आउने साथीको लागि होइन त हुन्छ फेरिको बसाइमा आउनु होला बिदा गर्छौ नमस्ते प्रेरणा मगर आउनु भएको थियो बागलुङबाट उहाँले य अक्षर पार्नु भएको छ अब आउने साथीको लागि 9868309440 य अक्षरबाट गीत गाउनको लागि आउनु होला यति बेला हामीलाई मुस्कान केसीले कमेन्ट गर्नु भएको छ हेलो हाई दर्शन नमस्ते मिस अल फ्रेन्ड अर्थात सबै साथीहरूलाई सम्झेको छु भन्नु भएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु सौरभ केसीले हेलो दादा नमस्ते बागचौर नगरपालिका 8 को मान्छे हाल भारतको गुजरातबाट कार्यक्रम सुन्दैछु भन्नु भएको छ नवीन श्रेष्ठले लेख्नुहुन्छ दीपकालीन नमस्कार दाई खोटाङबाट सुन्दैछु नवीन श्रेष्ठ भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु यसै क्रममा नमस्ते हजुर भन्नुभएको छ हामीलाई निशा ठुकरले नमस्ते हजुर भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ दर्शन नमस्ते म टिकाराम सुनवार रामेछाप घर भैहाल काठमाडौँबाट प्रोग्राम मार्फत सम्झिनु पर्दा भनेर धेरै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ निशुट झाँक्री मगरले सुन्दैछु ल मनी भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु यसै क्रममा पूर्ण बहादुर मगरले लेख्नुहुन्छ दिवाकालीन नमस्कार हजुर मेरो घर रुन्टीगढी 9 म अहिले मलेसियामा छु सम्झिनु पर्दा भनेर मलाई पूर्ण बहादुर भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई सम्झेको छु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु अभागी सृजनाले लेख्नुहुन्छ हेलो दर्शन नमस्ते म सृजना विश्वकर्मा घर धनकुटा हाल कुवेत साथीहरू सम्झिनु पर्दा भनेर धेरै साथीहरूको नाम लेख्नु भएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु र अब के छ साथी आउनु भएको छ आउनु होला साथीहरू फटाफट फोन डायल गर्नुहोला य अक्षरबाट गीत गाउनका लागि भन्दै अब गीत राख्छु तपाईँको लागि गीत पछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि गीत पछि फेरि आउँछौ

0: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62-803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840001, 9066373444।

0: फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
0: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
4: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल,
2: मोबाइल नम्बर 9916664683,
0: 9856343434।
5: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
6: दाजुभाइको के को गफ गफ हुँदैछ?
5: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
6: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
5: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
6: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459, मोबाइल नम्बर 9803880384, 9846739141।

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: FM 94.2 समुदाय को आवाज।
1: म्यूजिक नेपाल।

0: 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराइ सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-089, 9864-0383-85।
3: आहा, कस्तो राम्रो रङरोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98-560-27-319।
6: हे, गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ। फागुन

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: 94.2 समुदायको आवाज
1: ए नानी, कता हिँड्यौ छाता उडेर? हतारमा छौ त।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
2: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
2: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 0 0 0।

0: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लागिसक्यो। के खाछ खाने होला खै?
1: जाम न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042034।
3: भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 9843072824, 9843072824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।
4: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843038290, 9111751760।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
2: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
2: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563644, 98563606.
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्। 98 27 18 48 48, 98 46 55 54 95 र 98 4 60 11 818।

0: शब्दमो
1: स्मरण गर्न चाहन्छु। जुन दिन म कानुनको विद्यार्थी हुँदा पहिलो चरणमै यो खेद छ भन्दै गर्दा अदालतमा दलीय हस्तक्षेप भएको र न्यायमूर्तिलाई यहीँबाट उहाँकै कामरेडको भाषामा म के बुझाउन चाहन्छु भने राजनीति नै गर्न खोज्नु भएको न्यायमूर्तिहरूले हो भने कोर्ट खोलेर आउनु होला न्यायमूर्ति, हामी तयार छौँ।
2: र सपाकै सांसद एकेमणि नेउपानेले पनि कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको आदेशप्रति आपत्ति जनाउँदै न्यायिक सक्रियता बढ़ेको टिप्पणी गर्नुभयो। नेउपानेले अदालतका आफ्ना मर्यादा र सीमा उल्लंघन भएको र कन्फ्लिक्ट अफ इन्ट्रेस्ट सिद्धान्त देखिने गरी आदेश जारी भएको दावी गर्नुभएको हो।
3: सर्वोच्च अदालत सम्माननीय कामु प्रधान न्यायाधीश श्री सपना प्रधान मल्लज्यूको आदेश भन्ने एउटा आदेश अहिले मिडियामा छरपष्ट आएको छ। यो आदेश इजलास संयुक्त हो कि एकल हो कि या वृहत इजलास हो कि या पूर्ण इजलास हो कि या संविधानले कुन धाराले गाइड गरेको इजलास हो या देखिन्न। सभामुख महोदय, अदालतका आफ्ना मर्यादा र सीमा छन्। माननीय न्यायाधीशहरू र सम्माननीय न्यायाधीशहरूलाई हामीले सम्मान गर्ने भनेको विधि नियम पद्धति बमोजिम न्याय सम्पादन हुन्छ भन्नका लागि हो।
4: सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सिफारिश डाक्टर मनोज कुमार शर्मा विरूद्ध 16 उजुरी परेका छन्। संसदीय सुनवाई समितिमा शर्मा विरूद्ध 16 उजुरी परेका हुन्। संसदीय सुनवाई समितिको बैठक भोलि जेठ 5 गते बोलाइएको छ। भोलि बिहान 5:45 समितिको बैठक बोलाइएको समितिका सचिव तुल बहादुर कणेलले जानकारी दिनुभयो। प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध दर्ता भएका उजुरी भोलिको बैठकमा सदस्यहरूलाई वितरण गर्ने तयारी समितिले गरेको छ। संसदीय सुनवाई समितिले नाम अनुमोदन गरेपछि मात्र नियुक्तिको बाटो खुल्नेछ। वैशाख 26 गते संसदीय सुनवाई विशेष समितिले प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध सार्वजनिक रूपमा उजुरी आह्वान गरेको थियो। समितिले शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागे स्पष्ट आधार प्रमाण र सबूत सहित उजुरी दिन 10 दिनको समय तोकेको थियो।
2: प्रतिनिधि सभाको बैठकमा आजदेखि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थात प्री बजेटमाथि छलफल शुरू भएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले गत वैशाख 31 गते सदनमा प्रस्तुत गर्नुभएको उक्त प्रस्तावमाथि आजबाट दलीय आधारमा छलफल शुरू भएको हो। छलफलमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद छविलाल डुम्रेले सरकार भाषणमा भन्दा काममा केन्द्रित हुनुपर्ने भन्दै गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नतिलाई प्राथमिकतामा राख्न माग गर्नुभयो। नेपाली काँग्रेसकी सांसद वासना थापाले बजेट दस्तावेज पठनीय भए पनि यसले युवा रोजगारी सिर्जनामा स्पष्ट आकर्षण दिन नसकेको टिप्पणी गर्नुभयो। नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कणेलले यो प्रस्तावले संविधानको समाजोन्मुख लक्ष्य र निजी क्षेत्रको व्यावसायिक वातावरण सुधारलाई समेट्न नसकेको आरोप लगाउनुभयो। विनियोजन विधेयकको प्राथमिकतामाथिको छलफल संसदमा अहिले पनि जारी छ।
4: यता प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। स्वीकृत भएसँगै सभामुख डोल प्रसाद अर्यालले नियमावलीमा संशोधन दर्ता गर्न सांसदहरूका लागि समय खुल्ला भएको घोषणा गर्नुभएको छ। नयाँ नियमावलीको मस्यौदामा अघिल्लो पटक रहेको महिला समन्वय समितिको व्यवस्था पूर्ण रूपमा हटाइएपछि सांसद बलावती शर्मा लगायतले सदनमा असन्तुष्टि जनाउनु भएको छ। यस्तै विधेयक बाहेकका अन्य कार्यसूचीमा मन्त्रीको उपस्थिति अनिवार्य नगर्ने र समितिको बैठक बस्न सक्ने नयाँ प्रावधानप्रति विपक्षी दलहरूले कड़ा विरोध जनाएका छन्। नयाँ मस्यौदामा सांसदहरूको विशेषाधिकार सम्बन्धी नयाँ नियम थपिएकोमा समेत विपक्षी दलहरूले आपत्ति जनाएका छन्। सांसदहरूले अब नियमावलीमाथि संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन्।
2: सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन शुरू गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज सोमबार पहिलो चरणमा कान्तिपुर शिवशेखर र पशुपति सहकारीका 378 जना पीड़ितलाई 13,79,216 रूपियाँ फिर्ता गरेको हो। हाल 10,000 रूपियाँ भन्दा कम बचत रहेका साना बचतकर्तालाई रकम फिर्ता दिन शुरू गरिएको समितिले जनाएको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि सहकारीहरूको ऋण असुली कार्य समेत तीव्र पारिएको जानकारी दिनुभएको छ। हालसम्म ऋणीहरूबाट 2 करोड़ रूपियाँ भन्दा बढ़ी असुल भइसकेको छ। 76,000 बचतकर्ताको 46 अर्ब रूपियाँ फिर्ता गर्नुपर्ने दायित्व रहेकामा अब क्रमैसँग रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिनेछ। पीठ व्यवस्थापनका लागि समितिले बिहान 9 देखि दिउँसो 3 बजेसम्म बचत फिर्ता गर्ने नयाँ समय तालिका समेत लागू गरेको छ।
4: सरकारले गाभिएर समायोज

0: भएका मन्त्रालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षणको मार्ग निर्देशक सिद्धान्त बनाउन एक कार्यदल गठन गरेको छ। मुख्य सचिव सुमन राज अर्यालको अध्यक्षतामा आज बसेको बैठकले प्रधानमन्त्री कार्यालयका सचिव गोविन्द बहादुर कार्कीको समन्वयमा चार सदस्य कार्यदल गठन गरेको हो। कार्यदलका सदस्यहरूमा अर्थ सचिव घनश्याम उपाध्याय, संघीय मामिला सचिव चन्द्रकला पौडेल र कानून सचिव पारासोर ढुंगाना रहनु भएको छ। कार्यदललाई पाँच दिनको समय दिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिनुभएको छ। गत वैशाख 30 गते सरकारले कार्यविभाजन नियमावली संशोधन गरी मन्त्रालयको संख्या 22 घटाएर 18 झारेको थियो। यो कार्यदलले तयार पार्ने मापदण्डका आधारमा अब मन्त्रालयहरूमा कुन तहका कति कर्मचारी राख्ने, कति महाशाखा र शाखा बनाउने तथा कुन भवन कसरी प्रयोग गर्ने भन्ने अन्यलता हट्नेछ।
1: परराष्ट्र मन्त्रालयले इरानमा थुनामा रहेका नेपाली नागरिक अमृत झारिया भएको भनी केही दिन अघि गलत सूचना सम्प्रेषण गरेको प्रति माफी मागेको छ। मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै झाको मुद्दा इरानको अदालतमा विचाराधीन रहेको र थुनामै रहेको स्पष्ट पारेको छ। कतार स्थित नेपाली दूतावासबाट प्राप्त अनौपचारिक र गलत जानकारीका आधारमा परराष्ट्र मन्त्री शिशिर खनाल र मन्त्रालयले झारिया भएको सूचना सार्वजनिक गर्नुभएको थियो। लिखित प्रमाण खोज्ने क्रममा झारिया नभएको पुष्टि भएपछि मन्त्रालयले परिवारलाई वास्तविक बारे जानकारी गराएको हो। झाको निष्पक्ष सुनवाई र रिहाईका लागि निरन्तर कूटनीतिक पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

अक्षमा वाशिंग टैबलेट र माइक्रोवेव ओवन मा कुकिंग किट हरेक खरीद मा शॉर्ट शॉर्ट गिफ्ट र बम्पर मा माइडिया 5 से 19 लिटर रेफ्रिजरेटर जित्ने मौका नागरिकता भए पुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। महाधिवक्ता डाक्टर नारायण दत्त कडेलको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर 3 रेटको पेशी आज हेर्न नभ्याइने सूचीमा परेको छ। न्यायाधीश द्वय अब्दुल अजिज मुसलमान र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा तोकिएको पेशी समय पेशी हेर्न नमिल्नेमा राखिएको हो। यता आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुनामणि शर्मा विरूद्धको गैर कानूनी सम्पत्ति आर्जन र राजस्व चुहावट सम्बन्धी 2 भ्रष्टाचार मुद्दामा विशेष अदालतले प्रमाण बुझ्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट सहितको इजलासले कर फर्स्यौटा आयोगबाट भएको राजस्व छूट सम्बन्धी विषयमा प्रमाण बुझ्न आदेश दिएको हो। आयोगका सदस्य समेत रहेका शर्मा सहितको टोलीमाथि बदनियतपूर्वक 10.2 अर्ब रूपियाँ बढी कर छुट दिएर भ्रष्टाचार गरेको र करोडौंको अवैध सम्पत्ति आर्जन गरेको आरोप लागेको छ।
4: राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष 83-84 बजेटका लागि 18.90 अर्ब रूपियाँको सिलिङ तोकेको छ। यो चालू आर्थिक वर्षको बजेटभन्दा 76 अर्ब रूपियाँ अर्थात करिब 4% कम हो। यसैबीच अर्थ मन्त्रालयले दिएको सिलिङ अनुसार आगामी वर्षका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई 48.19 करोड़ रूपियाँ बराबरको बजेट प्रस्ताव गरिएको छ। राष्ट्रिय सभाको विकास समितिमा आज भएको छलफलमा ऊर्जा सचिव सरिता दवाड़ीले यो बजेट चालू वर्षको भन्दा बढ़ी भए पनि राष्ट्रिय गौरवका आयोजना र प्रसारण लाइन निर्माणका लागि अपर्याप्त रहेको बताउनु भएको छ।
3: विश्व स्वास्थ्य संगठनले कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेपछि नेपालले पनि सतर्कता बढ़ाएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवनन्तराष्ट्र विमानस्थलको हेल्थ डेस्कलाई 24 घण्टा सक्रिय बनाउँदै रोग प्रभावित देशबाट आउने यात्रुहरूको कड़ा स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको छ। यसैबीच कंगोमा खटिएका 970 भन्दा बढ़ी नेपाली शान्ति सैनिकहरूलाई विशेष सावधानी अपनाउन र गस्तीबाट फर्किएकाहरूलाई क्वारेन्टाइनमा राख्न नेपाली सेनाले निर्देशन दिएको छ। हालसम्म कुनै पनि नेपाली सैनिकमा संक्रमण नदेखिएको सेनाले स्पष्ट पारेको छ।
4: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आलय सरूवा भएका प्रहरी उपरीक्षक एसपी र प्रहरी नायब उपरीक्षक डीएसपीहरूलाई नागरिकको अपेक्षा अनुसार उत्कृष्ट कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ। आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी अधिकृतलाई आज प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँदै आईजीपी कार्कीले परम्परागत पुलिसिङ भन्दा नवीनतम सोच र कार्यशैली अप्नाउन आग्रह गर्नुभएको छ।
3: चिनिया आरोही से जुन्जीको टोली यस वर्षको वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा र लोसे हिमालको सफल आरोहण गर्ने पहिलो टोली बनेको छ। गत बिहिबार सगरमाथाको चुचुरोमा पुगेको जुन्जीको टोलीले आज बिहान 11:25 लोसे हिमालको समेत सफल आरोहण गर्न सफल भएको छ।
4: विभिन्न प्रलोभनमा परेर भारतको बिहार पुर्याइएका 6 नेपाली बालबालिकाको उद्धार भएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावास र सामाजिक संस्था किन इण्डियाको संयुक्त पहलमा उनीहरूको सुरक्षित उद्धार गरिएको हो। उद्धार गरिएका बालबालिकालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि नेपाल पठाउने तयारी भइरहेको किन इण्डियाका कार्यकारी निर्देशक नवीन जोशीले जानकारी दिनुभएको छ।
3: यातायात व्यवस्था कार्यालय भक्तपुरको राधे राधेमा सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स लिन आउने सेवाग्राहीहरूको अत्यधिक भीड़ लागेको छ। नयाँ लाइसेन्स र नवीकरण भएका कार्डहरू लिन आउनेहरूको संख्या बढ़ेसँगै कार्यालयमा भीड़ व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ। अहिले कार्यालयले सेवाग्राहीको सहजताका लागि दैनिक करिब 1200 जनालाई लाइसेन्स वितरण गर्दै आएको जनाएको छ।
4: नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ। आज दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। आज बसेको बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय मात्रै गरेको उपमहासचिव भट्टले जानकारी दिनुभएको छ। अन्य विविध विषयमा छलफल भएको भए पनि निर्णय हुन बाँकी छ। उपमहासचिव भट्टका अनुसार अर्को बैठक जेठ 8 गते बस्नेछ। गत वर्ष साउन पहिलो साता भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय एमाले गरेको थियो। एघारौं राष्ट्रिय महाधिवेशनबाट पार्टीकै नेतृत्व लिने गरी भण्डारीका गतिविधि अगाडि बढेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सदस्यता नवीकरण नगर्ने निर्णय सुनाउनु भएको थियो। ओलीले त्यो निर्णयलाई उपाध्यक्ष विष्णु प्रसाद पौडेल, महासचिव शंकर पोखरेल लगायतले सो निर्णयलाई साथ दिनुभएको थियो।
3: गएको वैशाख महिनामा मात्रै वैदेशिक रोजगारीमा जान 74,429 जना नेपालीले श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेहरूमा 65,010 जना पुरूष र 9,419 जना महिला छन्। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार यो सँगै चालू आर्थिक वर्ष 2082-83 को पहिलो 10 महिनामा 661,762 जना नेपालीले श्रम स्वीकृति लिएका छन्। चालू आर्थिक वर्षका महिनाहरूमध्ये सबैभन्दा बढी वैशाख महिनामै नेपालीहरू वैदेशिक रोजगारीमा गएका देखिन्छन्। यद्यपि अघिल्लो आर्थिक वर्षको पहिलो 10 महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको कुल संख्या भने 24,162 घटेको विभागले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खाताको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। गण्डकी प्रदेश सरकार आगामी आर्थिक वर्ष 2083-84 को बजेट निर्माणमा जुटेको छ। नीति तथा योजना आयोग र प्रदेशको अर्थ मन्त्रालयले बजेट निर्माण बारे सांसद र विज्ञसँग सुझाव संकलन गरिरहेको छ। आगामी वर्षका लागि आर्थिक मामिला मन्त्रालयले 28,70,56,00,00,000 रूपियाँको बजेट सिलिङ निर्धारण गरेको छ, जुन अघिल्ला वर्षभन्दा कम हो।
2: साताको शुरूआती कारोबार दिन आज शेयर बजारमा सामान्य गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 1.03 अंकले घटेर 2,730.91 बिन्दुमा बन्द भएको छ। बजार घटे पनि 2,45,00,00,000 रूपियाँ भन्दा बढ़ीको शेयर किनबेच भएको छ।
1: अब विदेशका खबर। चीनको दक्षिणी गुआङशी क्षेत्र स्थित लियोझौ शहरमा आज बिहान 5.2 म्याग्निच्युडको भूकम्प गएको छ। लियोनान जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पका कारण 13 भवन भत्किएका छन् भने 7,000 भन्दा बढ़ी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। भूकम्पमा परि 4 घाइते भएका छन्। भत्किएका संरचनाभित्रै 3 बेपत्ता भएको आशंका गरिएको छ। खोजी र उद्धार कार्य तीव्र बनाइएको छ।
2: रूस र युक्रेन बीच जारी युद्धका क्रममा युक्रेनले रूसी भूभागलाई रक्षित गरी अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको छ। रूसी रक्षा मन्त्रालयका अनुसार पछिल्लो 24 घण्टामा युक्रेनले प्रहार गरेका मध्ये 1,045 ड्रोन रूसी हवाई प्रतिरक्षा प्रणालीले खसालेको छ। राजधानी मस्को क्षेत्रमा मात्रै 120 भन्दा बढी ड्रोन खसालिएको मस्कोका मेयरले जनाएका छन्। रूसले ड्रोनसँगै युक्रेनी मिसाइलहरू समेत नष्ट गरेको र जवाफी कार्यवाही स्वरूप युक्रेनका ड्रोन निर्माण तथा भण्डारण केन्द्र र विदेशी भाडाका सैनिकहरूको अड्डाले लक्षित गरी घातक हमला गरे दावी गरेको छ। यस घटनाबारे युक्रेनले भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
1: अब खेलकुद। नेपालले आईसीसी क्रिकेट विश्वकप लीग टूमा स्कटल्याण्डमाथि 6 शानदार जित दर्ता गरेको छ। किर्तिपुर स्थित ट्यू मैदानमा स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर एक बलमा मात्र 4 विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा कप्तान रोहित पौडेलले अभिजित 74 रन र ईशान पाण्डेले 55 रन बनाउँदै तेस्रो विकेटका लागि 104 रनको म्याच विजयी शतकीय साझेदारी गरे। त्यसअघि टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डलाई 194 रनमा रोक्न ललित राज वंशीले 4 र सन्दीप लामिछानेले 3 विकेट लिए। यही खेलमा सन्दीपले मात्र 73 खेलमा 150 विकेट पूरा गर्दै विश्वकै सबैभन्दा छोटो कोसे ढुङ्गा पार गर्ने ऐतिहासिक कीर्तिमान समेत रचेका छन्। यो जितसँगै नेपाल 22 अंकका साथ लीग टूको अंक तालिकामा 7 5 स्थानमा उक्लिएको छ। नेपालले शुक्रबार अमेरिकासँगै खेलेर घरेलु मैदानमा यस लीग टूको यात्रा टुङ्ग्याउनेछ।
2: र मध्य प्रदेशका 8 जिल्लाका खेलाड़ीहरूको सहभागितामा आजदेखि प्रदेश स्तरीय खेलकुद प्रतियोगिता शुरू भएको छ। मध्य प्रदेश परिषदको आयोजनामा खेली मधेस जिती मधेस भन्ने मूल नाराका साथ जनकपुर धाममा प्रतियोगिताको उद्घाटन गरिएको हो। राष्ट्रिय स्तरका लागि दक्ष खेलाड़ी उत्पादन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा भलिबल फुटबल र क्रिकेट सहित 19 विधाका खेलहरू समावेश गरिएको छ। 2,55,00,000 रूपियाँको लागतमा शुरू भएको यस वृहत खेलकुद प्रतियोगितामा प्रदेशभरका 2,472 खेलाड़ीहरूले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताका खेलहरू मध्य प्रदेशका 8 जिल्लाका खेल मैदान तथा कवर्ड हलहरूमा सञ्चालन हुनेछन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: प्रस्तावित प्रधान न्यायाधीश विरूद्धको रिट दर्ता गर्ने आदेशले न्यायालय र संसदबीच टकराव। कोर्ट खोलेर राजनीति गर्न सांसदहरूको चुनौती। अदालतका मर्यादा र सीमा उल्लंघन भएको जिकिर। आगामी आर्थिक वर्षको प्री बजेटमाथि छलफल शुरू।
2: समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न शुरू। पहिलो दिनमै 378 बचतकर्ताको 13,50,000 रूपियाँ भुक्तानी। 18 मन्त्रालयको नयाँ दरबन्दी र संरचना टुंग्याउन कार्यदल गठन। 5 दिनभित्र मार्ग निर्देशक सिद्धान्त बनाउने।
1: इबोला प्रकोपका कारण नेपालमा उच्च सतर्कता। त्रिभुवन विमानस्थलमा स्वास्थ्य परीक्षण शुरू। नागरिकको अपेक्षा अनुसार उत्कृष्ट कार्य सम्पादन गर्न प्रहरी कर्मचारीलाई आईजीपी कार्कीको निर्देशन। विभिन्न प्रलोभनमा पुर्याइएका 6 बाल बालिकाको सुरक्षित उद्धार।
2: चीनमा भूकम्पका कारण 13 भवन ध्वस्त। 7,000 स्थानीय विस्थापित। 3 बेपत्ताको खोजी कार्य जारी। रूसमा युद्ध यताकै ठूलो हमला। ड्रोन आक्रमण। जवाफी कार्यवाहीमा हजारौं युक्रेनी ड्रोन नष्ट गरेको दावी।
1: र विश्वकप लीग टूमा स्कटल्याण्डमाथि नेपालको शानदार जित। रोहित र ईशानको शतकीय साझेदारी। सन्दीपको ऐतिहासिक विश्वकीर्तिमान। मधेस प्रदेश स्तरीय वृहत खेलकुद प्रतियोगिता शुरू। 19 विधामा झण्डै 2,500 खेलाड़ीले प्रतिस्पर्धा गर्दै
2: हौस त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: DFM 94.2 समुदाय को आवाज।
1: म्यूजिक नेपाल।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौँ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौँ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराउ।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: आहा, अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
8: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98 58 00 700,
8: 98 460 40 344।
9: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563 63 363, 98560 69 17 र 98560 68 67।

अब समाचार विस्तारमा। धार्मिक आस्था, भक्ति, संगीत र नेपाली संस्कृतिको संरक्षणमा विशेष पहल गोर्खा पालुङटार नगरपालिकाको आयोजनामा धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पालुङटार भजन महोत्सव 2083 भव्य रूपमा आयोजना हुने भएको छ। धार्मिक चेतना, नेपाली कला संस्कृतिको संरक्षण तथा आध्यात्मिक वातावरण प्रवर्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको उक्त महोत्सव पालुङटार नगरपालिका साथ च्याङली चुँदीघाट स्थित ओमकार योग आयुर्वेद गुरुकुल परिसरमा सम्पन्न हुने आयोजकले जनाएको छ। नगरपालिकाले पछिल्लो समय धार्मिक पर्यटन तथा सांस्कृतिक पहिचानलाई जोड दिँदै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सन्दर्भमा भजन महोत्सवलाई विशेष महत्त्वका साथ हेरिएको छ। आयोजकका अनुसार आगामी जेठ 5 गते बिहान 10 बजेदेखि सुरु हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। महोत्सवमा लोक तथा दोहोरी क्षेत्रका लोकप्रिय कलाकार तथा राष्ट्रिय लोकभजन चुडका संरक्षण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नारायण खनाल, लेकाली भजन तथा दोहोरी गायक नवीन पौडेल, प्रेमराज अधिकारी, बसन्त बास्तुला, सारेगम लिटिल च्याम्पियन रोसा फुयाल तथा नेपाल आइडल फाइनलिस्ट लक्ष्मी पौडेल लगायतका कलाकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ। साथै स्थानीय कलाकार, भजन मण्डली तथा विभिन्न सांस्कृतिक समूहहरूले पनि आफ्नो मौलिक कला र संस्कृति प्रस्तुत गर्नेछन्। कार्यक्रममा राधा कृष्ण भजन, राम तथा कृष्ण भक्ति गीत, सांस्कृतिक नृत्य, झाँकी तथा आध्यात्मिक प्रस्तुति समावेश गरिने भएको छ। आयोजकका अनुसार महोत्सव केवल मनोरञ्जनका लागि मात्र नभई समाजमा धार्मिक चेतना अभिवृद्धि गर्ने, नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने तथा युवा पुस्तालाई संस्कार र संस्कृतिसँग जोड्ने उद्देश्यले आयोजना गरिएको हो। महोत्सवलाई राष्ट्रिय लोकभजन बुढाका संरक्षण प्रतिष्ठान नेपालले सहयोग गर्ने भएको छ भने ओमकार योग आयुर्वेद गुरुकुल तथा ओमकार परिषदले व्यवस्थापनमा सहकार्य गरेका छन्। आयोजक संस्थाहरूले कार्यक्रमलाई सभ्य, व्यवस्थित र आध्यात्मिक वातावरणयुक्त बनाउन आवश्यक सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढाइएको बताएका छन्। पालुङटार नगरपालिकाले धार्मिक पर्यटन प्रवर्धनलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम मार्फत स्थानीय स्तरमा आर्थिक तथा सामाजिक गतिविधि बढ्ने विश्वास व्यक्त गरेको छ। विशेष गरी भजन महोत्सवले पालुङटार क्षेत्रको धार्मिक महत्त्वलाई राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रम आयोजना हुने स्थल प्राकृतिक रूपमा समेत आकर्षक रहेको छ। पालुङटार नगरपालिका साथको च्याङली चुँदीघाटमा अवस्थित उक्त स्थान पृथ्वी राजमार्ग अन्तर्गत विमलनगर यातायात कार्यालयबाट करिब 200 मिटर दूरीमा रहेको छ। मर्स्याङ्दी नदी र चुँदी खोलाको दोभानमा अवस्थित रमणीय स्थल भएकाले धार्मिक कार्यक्रमसँगै आन्तरिक पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ। स्थानीयवासी तथा धर्मप्रेमीहरूका अनुसार भजन महोत्सवले धार्मिक सद्भाव, सामाजिक एकता तथा सांस्कृतिक संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। राष्ट्रिय कलाकारहरूको उपस्थितिले कार्यक्रमको आकर्षण अझ बढ्ने अपेक्षा गरिएको छ। आयोजकले सम्पूर्ण धर्मप्रेमी, सङ्गीतप्रेमी तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई भक्ति सङ्गीत र नेपाली संस्कृतिको संरक्षण अभियानमा साथ दिन आग्रह गरेका छन्। तनहुँको ब्याज नगरपालिका 3 देउराली नगर र रिसिङ गाउँपालिका 1 झापुटार जोड्ने सेतीमादी नदीमाथिको निर्माणाधीन मोटरेबल पुलको कामले पछिल्लो समयमा तीव्रता पाएको छ। लामो समयदेखि ढिलाइ हुँदै आएको निर्माण कार्यले गति लिएपछि स्थानीय बासिन्दामा खुसी छाएको छ। रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठका अनुसार पुल निर्माण ढिलाइप्रति स्थानीयले निरन्तर चासो र दबाब दिँदै आएका थिए। हाल कामले गति लिएपछि स्थानीयमा सकारात्मक भावना देखिएको उहाँले बताउनुभयो। पूर्वाधार विकास कार्यालय तनहुँकी सूचना अधिकारी इन्जिनियर सुषमा पाण्डेका अनुसार आयोजनाको भौतिक प्रगति करिब 70% सम्पन्न भएको छ। निर्माणमा ढिलाइ भइरहेको ठेकेदार कम्पनीलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिएपछि हाल जडान कार्य तीव्र रूपमा अघि बढाइएको उहाँले जानकारी दिनुभयो। पाण्डेका अनुसार पुलका लागि आवश्यक सबै स्टिल पार्ट्स निर्माण स्थलमा आइसकेका छन्। यसअघि जग र पिलरको काम सम्पन्न भइसके पनि सामग्री अभावका कारण जडान कार्य रोकिएको थियो। अहिले निर्माण कम्पनीले आवश्यक जनशक्ति र उपकरण परिचालन गरी जडान कार्यलाई तीव्रता दिएको छ।
गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको 155 मिटर लामो स्टिल ट्रस पुल दक्षिण तनहुँको लाइफलाइन मानिन्छ। 2077 मङ्सिर 19 गते सम्झौता भएको यस आयोजनाको कुल लागत 32,40,27,000 रुपियाँ रहेको छ। पुल सञ्चालनमा आएपछि रिसिङ गाउँपालिका सहित दक्षिण तनहुँका बासिन्दालाई सदरमुकाम दमौली आउन सहज हुने अपेक्षा गरिएको छ। हाल निर्माणस्थलमा कामदार र उपकरणको परिचालन बढाइएको कार्यालयका अधिकारीहरूको भनाइ छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिका संयोजक एवं तनहुँ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेले काठमाडौँ तराई मधेस द्रुत मार्ग अन्तर्गत खोकना क्षेत्रको विवाद समाधानका लागि विशेष पहल थाल्नु भएको छ। संयोजक नेउपानेको नेतृत्वमा रहेको उच्च स्तरीय टोलीले लामो समयदेखि निर्माण कार्य ठप्प र विवादित रहेको ललितपुरको खोकना क्षेत्रको स्थलगत अनुगमन गर्दै समस्या समाधानका लागि अग्रसरता देखाइएको हो। नेपाली सेनाको प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा निर्माण भइरहेको यस राष्ट्रिय गौरवको आयोजनाको सुरुवाती 6.5 किलोमिटर खण्ड खोकनामा जग्गा प्राप्ति मुआब्जा वितरण तथा स्थानीय धार्मिक सांस्कृतिक र पुरातात्विक सम्पदासँग जोडिएका विषयका कारण लामो समयदेखि भौतिक प्रगति प्रभावित हुँदै आएको छ। आइतबार गरिएको स्थलगत अनुगमनपछि उपसमितिका संयोजक एवं सांसद नेउपानेले विकासको गति र स्थानीय सम्पदाको संरक्षणबीच वैज्ञानिक सन्तुलन कायम गर्दै समस्याको दीर्घकालीन तथा निकासमुखी समाधान तत्काल खोज्न आवश्यक रहेको बताउनुभयो। राज्यको राष्ट्रिय महत्त्वको यस पूर्वाधार आयोजनालाई गति दिन र स्थानीय नागरिकको भावनाको सम्मान गर्न मध्यमार्गी उपाय मार्फत तत्काल निकास दिनुपर्नेमा उहाँले जोड दिनुभयो। संयोजक नेउपानेले भन्नुभयो, राष्ट्रिय गौरवको यस आयोजनाको गति बढाउन स्थानीय नागरिकको भावना र सांस्कृतिक सम्पदा दुवैको कदर गर्दै मध्यमार्गी उपायबाट तत्काल निकास दिन आवश्यक छ। उहाँले 6.5 किलोमिटर खण्डको विवाद अन्त्य गर्नु अहिलेको मुख्य चुनौती र आवश्यकता रहेको बताउनुभयो। द्रुत मार्ग निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन उपसमितिले संसदको पूर्वाधार विकास समिति र नेपाल सरकारलाई छिट्टै वस्तुनिष्ठ प्रतिवेदन तथा ठोस सुझाव पेश गर्ने जानकारी पनि उहाँले दिनुभयो। अब विदेशको खबर। युएईको अबुधाबी स्थित बराकाह पावर प्लान्टमा ड्रोन आक्रमण भएको छ। आक्रमणबाट प्लान्टमा आगो लागेको समाचार एजेन्सीहरूले जनाएका छन्। बराकाह पावर प्लान्ट युएईको सबैभन्दा ठूलो विद्युत स्रोत हो। यहाँ उत्पादन हुने प्रत्येक मेगावाट बिजुली कार्बन मुक्त हुने बताइन्छ। युएईको विदेश मन्त्रालयका अनुसार दफरा क्षेत्रमा रहेका बराकाह परमाणु ऊर्जा केन्द्रमा आइतबार पश्चिमी सीमाबाट ड्रोन आक्रमण भएको थियो। युएईले हालसम्म यो आक्रमण कसले गरेको हो भन्ने खुलाएको छैन। तर मन्त्रालयले देशको सुरक्षामाथि प्रत्यक्ष खतरा र अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन भन्दै आक्रमणको कडा निन्दा गरेको छ। साथै शत्रु पक्षलाई सैन्य वा कूटनीतिक जवाब दिने अधिकार सुरक्षित रहेको जनाएको छ। यसअघि युएईको सरकारी मिडिया हाउसले ड्रोन आक्रमणबाट पावर प्लान्टमा रहेको एक जेनेरेटरमा आगो लागेको र त्यसलाई नियन्त्रणमा लिइएको जानकारी दिएको थियो। यस घटनामा कुनै पनि व्यक्ति घाइते नभएको र विकिरण सुरक्षा स्तरमा पनि कुनै असर नपरेको जनाइएको छ। सावधानीका अन्य सबै कदमहरू पनि अपनाइएको युएईका अधिकारीहरूले बताएका छन्। हालै इरान र युएई बीच तनाव बढेको बेला युएईको पावर प्लान्टमा आक्रमण भएको हो। युएईले शुक्रबार इरानले अमेरिका र इजरायलसँगका युद्धका क्रममा उसका नागरिक संरचनामा 3,000 भन्दा बढी आक्रमण गरेको जनाएको थियो। यसैबीच इरानी विदेश मन्त्री अब्बास अरागचीले युएईमाथि आरोप लगाउँदै उसले इरानमाथि अमेरिका र इजरायलका आक्रमणमा सक्रिय भूमिका खेलेको बताएका छन्। उनको भनाइअनुसार इरानले युएईमा केवल सैन्य अड्डा तथा अमेरिका र इजरायलसँग सम्बन्धित संस्थाहरूलाई मात्र निशाना बनाएको थियो। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक।
राष्ट्रीय कलाकारहरूको उपस्थितिमा पालुङटार भजन महोत्सव 2083 भव्य रूपमा हुँदै सेतीमादी पुल निर्माणले गति लिएपछि स्थानीय खुसी। द्रुत मार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल र युएईको महत्त्वपूर्ण विद्युत स्रोत बराकाह पावर प्लान्टमा ड्रोन आक्रमण।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
5: ए, हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ! सेयर गर्दिम कि क्या हो?
6: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौँ अनि मात्र विश्वास गरौँ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ। अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: किन आँखा मिचेको मिचे गरेको?
9: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
8: धेरै समय मोबाइल चलाइसी क्या हो?
9: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
8: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
9: ए, त्यसो भए जोगिन के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति। बुझिस्?
9: बुझेँ।
8: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
10: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10-100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500-3,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2,000-12,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3,000-16,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाउ।
1: दमौलिया FM 94.2 समुदायको

0: FM 94.2 समुदायको आवाज।
1: नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सम्पर्क नम्बर 9843728024, 9843728024। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।

0: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9805615332।
2: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर
3: मुआ। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
5: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
8: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
8: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
7: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
8: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनाव।
8: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: मरेको के हो?
1: हेर त रगत रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: तेरिका, कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड,
4: दमौली एफएम 94.2, समुदायको आवाज।
5: सप्तऋषि म्युजिक प्रस्तुत गर्दछ।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: लो नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
5: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
8: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
7: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: ऊ र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
7: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
13: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक व्यास 2 मा पाइन्छ नि दिदी।
12: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
13: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
12: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
14: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
13: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, व्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
15: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 कोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
16: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
15: अनि त्यो कहाँ पाइन्छ त?
16: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
12: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
17: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
12: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
17: फर्निचर उद्योग
12: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
16: 9856043234।
18: तपाईलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846141633, 9817150898, 9464603385।
3: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
11: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
10: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556025380, 9814852518 र 9065153332।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 63 715 र 98 41 12 07 40।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: म्युजिक नेपाल।
4: मेरी आमा म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: FM 94.2 समुदायको आवाज
1: सबभन्दा पहिला प्रमुख विश्व समाचार
2: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले कङ्गो गणतन्त्रमा फैलिएको इबोला भाइरसको संक्रमण नियन्त्रणका लागि सरसफाई कायम गर्न आह्वान गरेका छन्। हाल देखिएको इबोला प्रकोप बुन्डी बुजो प्रजातिको रहेको र संक्रमित मध्ये एक तिहाई मानिसहरूको ज्यान लिने अधिकारीहरूले बताएका छन्। यो प्रजातिका लागि अहिलेसम्म कुनै प्रभावकारी औषधि वा खोप उपलब्ध छैन। संक्रमण डिआर कङ्गोबाट छिमेकी देश युगाण्डासम्म फैलिसकेको छ भने रुवान्डा र दक्षिण सुडानलाई उच्च सतर्कतामा राखिएको छ। सशस्त्र द्वन्द जारी रहेको क्षेत्रमा फैलिएका कारण यसको नियन्त्रणमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्। बीबीसी संवाददाता जो इनवुड भन्छन्,
3: What they are concerned around is that this virus...
2: यो भाइरस निकै नै खतरनाक छ र त्यो नै उनीहरूका लागि प्रमुख चिन्ताको विषय हो। यसले आन्तरिक रक्तस्राव हुँदै मृत्युसम्म पुर्याउन सक्छ, बीबीसी संवाददाताको भनाइ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आइइएले इरान युद्धका कारण तेलका व्यापारिक भण्डारहरू घट्दै गएको चेतावनी दिएको छ। आइइएका प्रमुख फाती बिरोलले केही देशहरूले रणनीतिक भण्डारबाट इन्धन बिक्री गरे पनि अबको केही सातासम्म मात्रै पुग्ने भण्डार बाँकी रहेको जनाएका छन्। यसैबीच अन्तर्राष्ट्रिय श्रमिक संगठनले मध्यपूर्वको द्वन्द्वका कारण विश्वभरि 10,00,000 मानिसहरूले रोजगारी गुमाउन सक्ने र सबैभन्दा मारमा आप्रवासी कामदार पर्ने आकलन गरेको छ। अन्वेषणका लागि समुद्रको गहिरो क्षेत्रमा जाने क्रममा गत सातादेखि हराइरहेका 4 इटलीका स्कुबा डाइभरहरू भेटिएको मालदिप्सको सरकारले जनाएको छ। बेपत्ता 5 एकजनाको शव बिहिबारै प्राप्त भएको थियो। फिनल्यान्ड र मालदिप्सका विशिष्ट तालिमप्राप्त गोताखोरहरूले 60 गहिराईमा रहेको भाबु एटोल गुफाभित्र उनीहरूको शव फेला पारेको एकजना अधिकारीले बताए। बेपत्ताको खोजीमा फिनल्यान्डबाट 3 विशेषज्ञहरूको टोली हिजो मालदिप्स पुगेको थियो। उनीहरूको उद्धारका क्रममा मालदिप्सको नेसनल डिफेन्स फोर्सका 1 गोताखोरले पनि ज्यान गुमाएका छन्। इरानको विदेश मन्त्रालयले युद्ध अन्त्य गर्ने विषयमा अमेरिकाले अघि सारेको पछिल्लो प्रस्तावमा जवाफ पठाइएको जनाएको छ। इरानी सञ्चार माध्यमहरूले अमेरिकाले ठोस लचकता नदेखाएको टिप्पणी गरेका छन्। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौताको प्रस्तावमा तत्कालै कदम चाल्न इरानलाई चेतावनी दिएका थिए। अर्कोतर्फ इजरायली सञ्चार माध्यमहरूले अमेरिका र इजरायलका नेताहरूबीच युद्ध विराम भङ्ग गरेर पुनः आक्रमण सुरु गर्ने विषयमा छलफल चलिरहेको उल्लेख गरे पनि त्यो विवरण आधिकारिक रूपमा पुष्टि भएको छैन। र स्पेनको उच्च अदालतले गायिका साकिरालाई 7 अमेरिकी डलर फिर्ता गर्न कर प्रशासनलाई निर्देशन दिएको छ। 8 कानुनी लडाईँपछि अदालतको आदेशलाई साकिराले स्वागत गर्दै आफ्नो जितलाई आफू जस्तै समस्यामा परेका सर्वसाधारणमा समर्पित गर्ने बताएकी छिन्। यो बीबीसी नेपाली सेवा हो।
4: साझा पखमा यहाँलाई स्वागत छ। सर्वोच्च अदालतकी कायम मुकायम प्रधान न्यायाधीशले अदालत प्रशासनलाई प्रधान न्यायाधीशको सिफारिस विरुद्ध परेको रिट निवेदन दर्ता गर्न भनिदिएको बताइएको आदेशले संसदभित्र र बाहिर विवाद चर्किएको छ। आजै दर्ता गर्न भनी आदेश भएकोमा सर्वोच्च प्रशासनले साँझसम्म त्यस सम्बन्धी कारवाही अगाडि बढाएको पाइएको थिएन। एक रिपोर्ट। कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले रिट निवेदनहरूको दर्ता प्रक्रिया अगाडि नबढाइएका विषयमा मुख्य रजिस्ट्रार समक्ष ध्यान आकर्षण गराउँदा प्रधान न्यायाधीशमा सिफारिस न्यायाधीशकै निर्देशन अनुसार नगरिएको भनेर आदेशमा उल्लेख गरिएका विवरण आएका छन्। साथै उनले आजै रिट निवेदन दर्ता गर्न र भोलि मङ्गलबार पेशी चढाउन पनि आदेश दिएको विवरण आएका छन्। तर त्यसबारे सर्वोच्च अदालतका प्रशासनका अधिकारीहरूले औपचारिक प्रतिक्रिया जनाएका छैनन्। उनीहरूसँग सम्पर्क गर्ने बीबीसीको प्रयास सफल हुन सकेन। त्यस लगत्तै प्रतिनिधि सभाको बैठकमा सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले कामु प्रधान न्यायाधीशको निर्णयको आलोचना गरेका थिए। रासोपाकी सांसद समीक्षा बास्कोटा,
5: सुन्न आए अनुसार आफैले कायम मुकायम प्रधान न्यायाधीशले डेलिगेसन बोलाएर रिट दर्पित भएका रिटहरूलाई दर्ता गर्ने आदेश दिनु कतिको न्यायोचित हो, यो हामीले छलफल गर्नै पर्छ।
4: तर संविधानको धारा 105 न्यायाधीशका बारेमा संसदमा बोल्न नपाइने भन्दै एमालेका सांसद ऐनबहादुर महरले आपत्ति प्रकट गरेका थिए।
6: संसदको कुनै पनि सदनमा छलफल नहुने कुरा स्पष्ट व्यवस्था गरेको छ, तर पटक पटक यो सदनमा यो संसदमा न्यायाधीशहरूका काम कारवाहीमाथि न्यायाधीशहरूको चाहिँ अपमान हुने गरी, अदालतको अपमान हुने गरी र शक्ति पृथकीकरणको सिद्धान्तलाई खण्डित हुने गरी जसरी अभिव्यक्ति भइरहेका छन्, खास गरी योभन्दा अगाडि बोल्नुभएका मान्य सदस्यहरूले त्यो कुरालाई चाहिँ गरेका छन्।
4: यसै सन्दर्भमा वकिलहरूको छात्र संगठन नेपाल बार एसोसिएसनका प्रतिनिधिमण्डलले कामु प्रधान न्यायाधीशलाई भेटेका थिए। त्यसपछि डाकिएको आकस्मिक बैठक मार्फत बारले के निर्णय लियो त भनेर साथी गनी अन्सारीले बारका अध्यक्ष विजय मिश्रलाई सोधेका छन्।
7: संसदमा कायम मकायम प्रधान न्यायाधीशको आदेश उप छलफल गर्न पाइँदैन, यो कुरा 2035 सालमा नेपाल बार एसोसिएसनका अध्यक्ष सर्वरत्न तुलाधरको मुद्दा निर्णय नम्बर 1197 सर्वोच्च अदालतले निरूपण गरिराखेको विषय छ। अहिलेको संविधानको धारा 105 पनि यही कुरालाई इङ्गित गरिएको छ। के इङ्गित गरिएको छ भन्दा संसदमा अदालतको न्यायाधीशको क्रियाकलाप आदेश विचाराधीन विषयमा के पनि बोल्न पाइँदैन, त्यो बहस गर्न बन्देज शीर्षकमा राखिएको छ। त्यसैले केही मान्यज्यूहरूले आवेश प्रेरित एवं दम्भमा आधारित भएर उन्मादी अभिव्यक्ति दिनुभएको छ, त्यसको अन्त्य पश्चातापबाट हुने कुरामा नेपाल बार एसोसिएसन स्पष्ट छ।
8: आगामी दिनमा कार्यपालिका र न्यायपालिका बीच कस्तो असर पर्न सक्छ सम्बन्धमा जस्तो लाग्छ, यहाँहरूको के निष्कर्ष केही यसबारे कुराकानी भयो?
7: अदालत पवित्र स्थान हो, व्यवस्थापिका र कार्यपालिकाको गलत क्रियाकलाप अदालतमा परीक्षण हुन्छ, संविधान र कानुन अनुसारको विषयवस्तुहरूको निर्णय अदालतबाट हुन्छ। आज अदालत नचाहिने भनेर बसेको शक्ति भोलि तुरुन्तै अदालत हामीलाई चाहियो भनेर आउने परिस्थिति बन्दछ, यस्तो बनिआएको छ। त्यसैले गर्दा के भने कार्यपालिका र व्यवस्थापिका अदालतलाई कमजोर गर्नेतिर कुनै हालतमा कहिले पनि लाग्नु हुँदैन। अदालत कमजोर बनाउनु भनेको संविधान र लोकतन्त्रलाई कमजोर बनाउने काम हो।
8: उसो भए अहिले कार्यपालिका र व्यवस्थापिका तपाईँले भनेको जस्तो बाटोमा गएको हो?
7: अहिले व्यवस्थापिका र कार्यपालिकाले अदालतको संवेदनशीलतालाई गम्भीर रूपमा आत्मसात गर्नुपर्ने बेला भएको छ। कुनै पनि प्रकारको बहुमतको आडमा लिएको निर्णयले दूरगामी असर पर्दछ, अहिले गरेको क्रियाकलापको अन्त्य चाहिँ नि पश्चातापबाट हुने हामीले देखिरहेका छौँ।
8: भनेको कस्तो पश्चाताप?
7: कस्तो पश्चाताप भनेको हामीले बहुमत जो दुई तिहाई बहुमत इत्यादि भन्यौँ, पहिला पनि यस्तो दुई तिहाई बहुमत थियो, दुई तिहाई बहुमत हुँदाखेरि हामीले जे गर्छौँ त्यही कानुन हुने, हाम्रो जिब्रोमा कानुन हुने, राज्यको सबै निकायहरू हाम्रो अधीनमा रहनुपर्ने भन्ने किसिमको मानसिकता जो हामीले विकास गऱ्यौँ त्यो होइन रहेछ भन्ने कुरा पछि समयक्रमले देखाउन सक्छ।
8: यो प्रकृतिको घटना पहिला भएको थियो कि थिएन विगतमा?
7: मेरो विचारमा यो कहिले पनि भएको थिएन। काम प्रधान यसले दुर्लभ अधिकार दुर्लभ क्षणमा प्रयोग गर्नुभएको छ, त्यस्तो प्रयोग गर्नुपर्ने अवस्था सृजना पनि भएको हो। अन्तिम जिम्मेवारी प्रधान न्यायाधीश वा काम प्रधान न्यायाधीशकै हो। त्यो कर्तव्य प्रयोग गर्दाखेरि के गरेको देखिएन भने उहाँकै अङ्ग प्रशासनले त्यसलाई पालना गरेको देखिएन। यो चाहिँ नेपालको न्यायिक इतिहासमा पहिलो घटना हो।
8: कामु प्रधान न्यायाधीशको कदम सही हो भने यहाँहरूको निष्कर्ष?
7: कामु प्रधान न्यायाधीशको संविधान कानुन संविधानवाद मुलुकको प्रणाली न्यायपालिकालाई सही ठाउँमा राख्ने उहाँको संवैधानिक कर्तव्य हो। त्यो संवैधानिक कर्तव्य उहाँले आदेश मार्फत पुरा गर्नुभएको अवस्था छ। त्यो पुरा गरेको कुरालाई प्रशासनले नयाँ प्रधान न्यायाधीश आइसकेपछि यो अध्याय नै समाप्त हुन्छ भन्ने मनस्थितिका साथ अवज्ञा गरेको देखिन्छ। आज प्रधान न्यायाधीशको आदेश अवज्ञा हुँदा भोलि पनि अवज्ञा नहोला भन्न सकिन्न। प्रशासनको काम न्यायको अन्तिम अधिकारीको आदेश पालना गर्ने हो, उल्लङ्घन गर्ने होइन।
8: तपाईँहरूले पनि यस बिचमा कामु प्रधान न्यायाधीशको ध्यानाकर्षण गराएको भन्ने कुरा थियो, तपाईँहरूले त्यति बेला के भन्नुभएको थियो?
7: हामीले त्यति बेला के भनेका थियौँ भने अदालतमा आउने निवेदनहरू फर्काउने काम नगरियोस्, न्याय बोल्ने भनेको माथि सर्वोच्च अदालतको न्यायाधीशहरूले हो, तलबाट होइन। प्रशासनले प्रशासनिक काम गर्ने हो, न्यायिक विवेक प्रयोग गर्ने होइन। त्यसउसले गर्दा अदालतमा आउने मानिसहरू, मन्दिरमा आउने मान्छेहरू सबैलाई निर्बाध प्रवेश दिनुपर्छ। प्रवेश गर्दाखेरि मुद्दा लाग्ने नलाग्ने भन्ने कुरा बहस छलफलबाट न्यायाधीशले निरूपण गर्ने कुरा हो भनेर हामीले भनेका छौँ।
8: समग्रमा आजको बैठकबाट निष्कर्ष भन्नु पर्दाखेरि कायम मुकायम प्रधान न्यायाधीशबाट जुन किसिमको आदेश आयो त्यसमा तपाईँहरूको समर्थन र त्यो सही हो भन्ने निष्कर्ष हो?
7: हाम्रो निष्कर्ष त्यही हो, त्यो निष्कर्ष अपालन गरेकोमा न्याय विवेक सत्यको खोजी गर्न भोलि दिउँसो 1:15 नेपाल वायुसँग प्राङ्गणमा हामीले लालटेन बालेर न्याय विवेक खोज्दैछौँ।
8: न्याय हराएको हो अहिले?
7: अहिले विवेक हराएको छ।
4: उनी थिए नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र, साथी गनी अन्सारीसँग कुरा गर्दै। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम गर्ने निर्णय गरेको पार्टीकी एक सचिवले बताएकी छन्। विगतमा उनको पार्टी सदस्यता एमाले रोकेको थियो, तर आजको निर्णयले उनलाई पार्टी भित्र्याउने बाटो खुलेको देखिन्छ। उक्त निर्णयबारे एमालेकी सचिव पद्मा अर्यालले भनिन्,
9: आज पार्टीको 8 सचिवालय बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको सदस्यता
4: नेकपा एमालेभित्र चुनौती बेहोरिरहेका भनिएका अध्यक्ष केपी ओलीले विगतमा भण्डारीको पार्टीमा पुनरागमन रोकेका थिए, तर अहिले भने उनी पूर्व राष्ट्रपतिको पुनरागमनको निम्ति तयार भएको चर्चा तीव्र बनेको छ। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनहरूबाट बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। हाम्रो कार्यक्रम www.bbcnepali.com गएर आफूले चाहेको समयमा पनि सुन्न सक्नुहुन्छ। अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले इबोला भाइरसको संक्रमण फैलिएको कङ्गो गणतन्त्रमा कडाइका साथ सरसफाई कायम गर्न र यसको फैलावट रोक्न आग्रह गरिरहेका छन्। अफ्रिकन सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका प्रमुखले संक्रमणका कारण मृत्यु भएका मानिसहरूको अन्तिम संस्कार गर्दाखेरि पनि विशेष सतर्कता अप्नाउन भनेका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
2: अफ्रिकामा 390 जनामा इबोला संक्रमण फैलिएको आशंका गरिएको र 100 जना मारिएको अपुष्ट विवरण आएको अफ्रिकाको स्वास्थ्य नियामकले जनाएको छ। यसअघि विश्व स्वास्थ्य संगठनले इबोलाले महामारीको रूप नलिएको तर ठूलो मात्रामा फैलिएको हुन सक्ने जनाएको थियो। हालसम्म इबोलाका 3 प्रजाति पत्ता लागेका छन्। अहिलेको संक्रमण निम्ति आएको बुन्डी बुजो भाइरस निकै दुर्लभ रहेको जानकारहरूले बताएका छन्। संक्रमित मध्ये 1/3 मानिसहरूको ज्यान लिने यो संक्रमण नियन्त्रणका लागि कुनै पनि औषधि वा खोप पत्ता लागेको छैन। इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको ऱ्याल, सिगान, रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्या देखा पर्छन्।
4: विश्व स्वास्थ्य संगठनको स्वास्थ्य संकटकाल घोषणा पश्चात संसारभरि इबोला संक्रमणबारे चासो र चिन्ता बढेका छन्। नेपालमा चाहिँ यसको निगरानी र नियन्त्रणका लागि सरकारले जोखिम विश्लेषण गरिरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालय तथा अन्तर्गतका निकायको केन्द्रीय स्तरको बैठक बसेर छलफल भइरहेको उनीहरूले बताएका छन्। सरकारको तयारी अवस्थाबारे मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले भने,
10: हामीसँग परीक्षणको अवस्थाहरू छ, हामी परीक्षण गर्न सक्नेछौँ, निगरानीहरूलाई पनि तीव्र गतिमा गर्न सक्ने अवस्थामा छौँ।
4: अहिलेका लागि विदेशमा भएका मानिसहरू नेपालमा भित्रिँदा इबोलाको जोखिम बढ्ने हुँदा विमानस्थलमा सतर्कता अप्नाइएको उनले बताए।
10: स्थलगत मार्गबाट आउनेहरूको हकमा हाम्रो नियमित रूपमा जुन नाकाहरू जसरी चलाएछन् अहिले ती त्यसै गरी नै चलिरहेका छन्। त्यसलाई थप व्यवस्थित गर्ने कुराहरूमा अहिले हामीले थप तत्कालै थप केही गरेका छैनौँ, तर अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउजाउ गर्नेहरूको हकमा चाहिँ अलि सुदृढ गरेर त्यसमा थप निगरानी गर्ने, त्यहाँ बस्ने स्वास्थ्य कर्मीहरूको क्षमतामा इबोलाको कुराहरूलाई थप व्यवस्थित गर्ने कुरा, त्यसै अनुसार अलि केन्द्रित हुनका लागि अभिमुखीकरण गर्ने कामहरू चाहिँ हामीले गरेका छौँ। अहिले नै हामी कहाँ जोखिम आइसकेको अवस्था छैन, तर हामी सम्पूर्ण हिसाबले जोखिमलाई नजिकबाट विश्लेषण गरेर तयारीको अवस्थामा छौँ।
4: इबोला संक्रमण फेला परेको अफ्रिकी राष्ट्र कङ्गोमा नेपाली सैनिक शान्ति सेनाका रूपमा जाने गरेका छन्। जाने वा आउने क्रममा नियमित रूपमा नै उनीहरूको स्क्रिनिङ हुने गरेको मन्त्रालयले बताएको छ।

यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
2: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
3: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: Saudi FM 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन
2: उचित छात्रवृत्तिको व्यवस्था
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था
2: स्वस्थ चमेना गृहको व्यवस्था
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स मेजर इङ्ग्लिस नेपाली हेल्थ एन्ड फिजिकल एजुकेसन सोसियोलोजी म्याथ ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू
2: सम्पर्क नम्बर 0965564595 मोबाइल नम्बर 98460 62803 दमौली कलेज व्यास नगरपालिका वडा नम्बर 4 जलदेवी टोल दमौली तनहुँ
4: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
5: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
6: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौँ र पाहुनालाई हार्दिक सत्कार गरौँ हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
10: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
9: अनि त्यो कहाँ पाइन्छ त
10: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
11: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल 98464614438
12: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
11: व्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
12: फर्निचर उद्योग
11: व्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल मोबाइल नम्बर 98164666383
10: 98563234
13: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
14: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
15: दाजु भाइको के को गफ गफ हुँदैछ
13: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
15: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
13: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
15: यो त हाम्रै दमौली बजारको व्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच दुई सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656501459 मोबाइल नम्बर 9803880384 9846739131
16: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
17: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
16: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
17: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
16: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस् सम्पर्क नम्बर 0656536715 र 9841120740
0: दमौली FM 94.2 समुदायको आवाज

0: बाहुली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबुल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 565 025।
4: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
5: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
5: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
7: 98 0 58 00 700,
1: 98 460 40 300।

0: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9811751760।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौँ।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौँ।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: दमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज
1: हवस् त श्रोता, दमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ। त्यति नैसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

आदरणीय श्रोतृवृन्द, दमौली एफएम 94.2 मेगाहर्जबाट अब प्रस्तुत हुन्छ प्रभातकालीन कार्यक्रम धार्मिक अनुष्ठान।

श्रोतृवृन्द, धार्मिक अनुष्ठान कार्यक्रममा यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दै यी मंगल स्तुति र प्रार्थनाका साथ आजको धार्मिक अनुष्ठान आरम्भ गर्दछ।

आदरणीय श्रोतृवृन्द, यी मंगल स्तुतिहरूको प्रस्तुति पछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ संगीतमय गायत्री भजन।

सङ्गीतमय गायत्री भजनपछि आदरणीय श्रोतृवृन्द अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ शाश्वत सन्देश। महाभारतमा भनिएको छ, न स्वप्नेन जयेत निद्राम, न कामेन जयेत स्त्रियः, नन्दनेन जयेत अग्निम, न पानेन सुराम जयेत। अर्थात् महाभारतमा भनिएको यो भनाईको अर्थ हुन्छ, सुतेर निदलाई जित्ने प्रयास गर्नु हुँदैन, कामोपभोगद्वारा स्त्रीलाई जित्ने इच्छा गर्नु हुँदैन, आगोमा दाउरा थपेर आगोलाई जित्ने आशा राख्नुहुन्न, र धेरै मदिरा पिएर पिउने आदतलाई जित्ने प्रयास गर्न हुँदैन। आदरणीय श्रोतृवृन्द, प्रस्तुत शाश्वत सन्देशपछि अब प्रस्तुत हुन्छ आधुनिक भजन, भजराम नाम यो बेला, अब बाँकी छ दुई दिन मेला, श्यामराज महतको स्वरमा।

0: आदरणीय श्रोतृवृन्द, प्रस्तुत आधुनिक वदन पछि
1: अब यहाँ सुन्न सक्नुहुनेछ धार्मिक सांस्कृतिक र भाषिक चिन्तन। धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत आज यहाँ श्रीमद् भागवत महापुराण एकादश स्कन्दको 22 अध्यायको बाँकी अंशको कथा सुन्न सक्नुहुनेछ। हिजोको प्रसङ्गमा भगवान् श्रीकृष्णले उद्धवजीलाई पुरुष प्रकृति र तत्त्वहरूका सम्बन्धमा बताउनु भएको प्रसङ्ग आएको थियो र उहाँले यस क्रममा ऋषिहरूले भिन्न भिन्न किसिमले तत्त्वको गणना गरे तापनि विद्वानका यी सबै मत युक्तिसङ्गत नै छन्, अर्को कुरा विद्वानहरूले गरेको के नै नसुहाउँदो हुन्छ र भनेर भन्नुभएको थियो। आज पनि पुरुष प्रकृति र तत्त्वहरूकै प्रसङ्गको निरन्तरता। भगवान् श्रीकृष्ण समक्ष उद्धवजी जिज्ञासा राख्नुहुन्छ, प्रकृति पुरुषष्टो भौ यद्यप्यात्मविलक्षणौ अन्योन्यापाश्रयात् कृष्ण दृश्यते न भिदातयोः। हे श्रीकृष्ण, यद्यपि जड प्रकृति र चेतन पुरुषका बीचमा ठूलो भिन्नता छ, तापनि आपसमा राम्रैसँग आश्रित भएका कारण ती दुई बीचको भिन्नतालाई छुट्याउन सकिँदैन। प्रकृतौ लक्ष्यते आत्मा प्रकृतिश्च तथात्मनि एवं मे पुण्डरीकाक्ष महान्तं संशयं हृदि छेत्तुमर्हसि सर्वज्ञ वचोभिर्नयनै पुनहि। हे कमलनयन सर्वज्ञ भगवान्, प्रकृतिमा आत्मा र आत्मामा प्रकृति अभिन्न रूपले रहेका देखिन्छन्, यिनीहरूको भिन्नता कसरी थाहा हुने हो? मेरो मनमा यिनीहरूको भिन्नता र अभिन्नताको विषयमा ठूलो भ्रम बसेको छ। हजुर सर्वज्ञ हुनुहुन्छ, अतः आफ्ना न्यायपूर्ण वचनले मेरो सन्देहलाई नाश गर्न हजुर नै समर्थ हुनुहुन्छ। त्वत्तु ज्ञानम हि जीवानां प्रमोशास्तेत्र शक्तितः त्वमेव ह्यात्मायया गतिं वेत्थ न चापरः। किनभने यस संसारमा हजुरकै कृपाले जीवलाई ज्ञान प्राप्त हुन्छ र हजुरकै मायाका कारण त्यो ज्ञानको नाश पनि हुन्छ। यस्तो अद्भुत माया शक्तिको विचित्र गतिलाई हजुरले नै जान्नुहुन्छ, अरू कसैले बुझ्न सक्दैन, त्यसकारण हजुरले नै मेरो भ्रम हटाइदिनुहोस्। उद्धवजीको जिज्ञासामा भगवान् श्रीकृष्ण भन्नुहुन्छ, प्रकृति पुरुषश्चेति विकल्प पुरुषर्षव एष वैकारिक सर्गो गुण व्यतिकारात्मक। हे पुरुष श्रेष्ठ उद्धव, प्रकृति र पुरुषका बीचमा ठूलो भिन्नता छ, किनभने प्रकृतिका गुणहरूको विषमताबाट उत्पन्न भएको यो भौतिक प्रपञ्चमा थुप्रै विकारहरू रहेका छन्। ममाङ्ग माया गुणमय नै कथा विकल्प बुद्धिश्च गुणैर विधत्ते वैकारिक स्त्रीविदोध्यात्ममेक मथादिदैव मधिभूत मन्यत। हे प्रिय उद्धव, त्रिगुणात्मिका मेरी माया शक्तिले नै आफ्ना सत्व आदि गुणले अनेक किसिमको भेदभाव उत्पन्न गर्दछ। यस प्रपञ्चलाई स्थूल रूपले अध्यात्म अधिदैव र अधिभूत गरी तीन प्रकारमा बाँड्न सकिन्छ। दृग्रूप मार्गम वरपुत्र रन्ध्रे परस्परम सिद्ध्यति यः सतः खे आत्मा यदेशामपरो य आद्य स्वयानुभूत्याखिल सिद्ध सिद्धि एवं त्वगादि श्रवणादि चक्षुर जिह्वादि नासादि च चित्तयुक्तम। चक्षु इन्द्रिय अध्यात्म हो, त्यसको विषय रूप अधिभूत हो र नेत्र गोलकमा पसेको सूर्यको तेज अंश अधिदैव हो। यी तीन परस्पर एक अर्काको आश्रयले मात्र सिद्ध हुन्छन्, किनभने चक्षु इन्द्रिय बिना रूपको ज्ञान हुन सक्दैन र रूप नभइकन चक्षु इन्द्रिय सिद्ध हुँदैन। चक्षु इन्द्रियको प्रवृत्ति नै भएन भने अधिदेवताको सिद्धि नै हुन सक्दैन, फेरि अधिदेवता बिना यी दुवै रहन सक्दैनन्। यसकारण अध्यात्म अधिदैव र अधिभूत यी तीनै परस्पर सापेक्ष भावले प्रकाशित छन्। तर आकाशमा रहेको सूर्य निरपेक्ष भावले स्वयं प्रकाशित छ, त्यसै गरी आत्मा पनि निरपेक्ष छ। यो त सबै प्रकाशकहरूको पनि प्रकाशक र सम्पूर्ण कारणहरूको पनि आदि कारण हो। यहाँ जसरी चक्षुका अर्थात् आँखाका तीन भेद बताइए, त्यसै गरी त्वचाका त्वक स्पर्श र वायु, श्रवणेन्द्रियका स्रोत्र शब्द र दिशा, जिह्वाका जिब्रो रस र वरुण, नासिकाका नाग गन्ध र अश्विनी कुमार र चित्तका चित्त चिन्तन र वासुदेव गरी तीन तीन भेद छन्। योसौ गुणक्षोभ कृतो विकार प्रधान मूलान महत प्रसूत अहम त्रिविन्मोह विकल्प हेतुर वैकारिक स्तामस ऐन्द्रियश्च। प्रकृतिका गुणमा क्षोभ उत्पन्न गराउने कालरूप ईश्वर निमित्त कारण र प्रकृति उपादान कारण भएको अहङ्कार महतत्वबाटै जन्मिएको हो। यसका तत्त्व रज र तम गरी तीन भेद छन्। यही विकारी अहङ्कार नै अज्ञानमय प्रपञ्चको कारण हो। आत्मा परिज्ञानमयो विवादो यस्तीत नास्तीति भिदार्थनिष्ठ व्यर्थोपि नैवो परमेत पुंसाम मत्तः परावृत्त धियाम सलोकात्। मानिसहरू आत्मा छ छैन स्वयं प्रकाश हो होइन जस्ता व्यर्थ विवाद गर्दछन्। यी सबै खाले

विवाद भेद दृष्टि का उपज हुन्। अतः आत्म विषयक विवाद व्यर्थ भए तापनि आफ्नो वास्तविक स्वरूप मदेखि विमुख भएका प्राणीहरू यस किसिमको विवादबाट मुक्त हुन सक्दैनन्। भगवान् श्रीकृष्णले उद्धवजीलाई यसरी भन्दै रहनुहुँदा उद्धवजी फेरि जिज्ञासा राख्नुहुन्छ। त्वत्तः परावृत्त धिय स्वकृतैः कर्मभिः प्रभो उच्चावचान यथा देहान् गृह्णन्ति विसृजन्ति च। ए प्रभु, अदुरदेखि विमुख भएका प्राणीहरू जसरी आफ्ना कर्मका कारण उत्तम र अधम शरीरलाई ग्रहण गर्ने र त्याग्ने गर्दछन्, सो कुरा मलाई बताउनुहोस्। तन्ममा ख्याहि गोविन्द दुर्विभाव्य मनात्मभिः न हेतत् प्रायसो लोके विद्वांसः सन्ति वञ्चिता। हे गोविन्द, व्यापक आत्माले कर्मका कारण उत्तम र अधम शरीर ग्रहण गर्ने र त्याग्ने कुरा अज्ञानीहरूले बुझ्न सक्दैनन्। त्यसकारण हजुरले मलाई त्यो सबै बताउनुहोस्, किनभने यस विषयलाई जान्ने विद्वान अरू कोही छैनन्, सबैलाई हजुरकै मायाले मोहित पारेको छ। उद्धवजीको जिज्ञासामा भगवान् श्रीकृष्ण भन्नुहुन्छ, मनः कर्ममयम् नृणाम् इन्द्रियैः पञ्चभिर्युतम् लोकाल्लोकम् प्रयात्यन्य आत्मा तदनुवर्तते। हे उद्धव, जीवका पाँच ज्ञानेन्द्रिय र कर्माधीन मनको नाम सूक्ष्म शरीर हो। यही सूक्ष्म शरीर नै कर्मफल अनुसार एउटा शरीरबाट अर्को शरीरमा र एउटा लोकबाट अर्को लोकमा आउने जाने गर्दछ। आत्मा यो सूक्ष्म शरीरदेखि सर्वथा भिन्न छ, तर जब त्यसले आफूलाई सूक्ष्म शरीर भन्ने ठानी अहङ्कार गर्न थाल्दछ, तब त्यसलाई पनि आफू आएको गएको जस्तो भान हुन्छ। ध्यायन मनोनु विषयान् दृष्टानुवानुश्रुतानथ उद्यत सीदत कर्मतन्त्रम् स्मृति तदनुसाम्यति। कर्मको अधीनमा रहेको मनले पहिले देखेका वा सुनेका विषयहरूलाई चिन्तन गर्दछ र केही छिनपछि तदाकार भएर पूर्वचिन्तित विषयमा लिन हुन्छ। त्यसपछि त्यसको पूर्वापर विषयको विवेक गर्ने शक्ति नै नष्ट हुन्छ। विषयाविनिवेशेन नात्मानुम् यत् स्मरेत् पुनः जन्तुर्वै कस्यचित् धेतुर् मृत्युरत्यन्त विस्मृतिः। शरीर आदि विषयमा अत्यन्त लीन भएकाले मनले पूर्व शरीरलाई बिर्सिदिन्छ। कुनै कारणवश हुने यही पूर्व शरीरको अत्यन्त विस्मृतिलाई नै जीवको मृत्यु भनिन्छ। जन्मत्वात्मतया पुंसः सर्वभावेन भूरिद विषय स्वीकृतिम् प्राहुर् यथा स्वप्न मनोरथः। हे उदार हृदय भएका उद्धव, जसरी स्वाप्निक र काल्पनिक शरीरमा अभिमान गर्नु नै स्वप्न एवं मनोरथ कहलाउँछ, त्यसै गरी कर्म अनुसार प्राप्त भएको शरीरमा जीवले हरेक तरिकाले विषयलाई स्वीकार गर्नुलाई नै जीवको जन्म भन्दछन्। स्वप्नम मनोरथम चेत्थम प्राक्तनम न स्मरत्यसौ तत्र पूर्वमिवात्मान मपूर्वम चाहनु पश्यति। जसरी वर्तमान शरीरमा रहेको जीवले आफ्नो पूर्व शरीरको स्मरण गर्दैन, त्यसै गरी वर्तमान स्वप्न र मनोरथमा अवस्थित जीवले पनि पहिलाको स्वप्न र मनोरथलाई बिर्सिदिन्छ। परन्तु त्यस समयमा आफू पहिलेदेखि नै सिद्ध हुँदाहुँदै पनि आफूलाई नयाँ जस्तो अनुभव गर्दछ। यसपछिको बाँकी प्रसङ्गको निरन्तरता भने भोलिको धार्मिक अनुष्ठानमा। अस्तु आदरणीय श्रोतृवृन्द, अहिले यहाँहरू धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत श्रीमद् भागवत महापुराण एकादश स्कन्दको 22 अध्यायको बाँकी अंशमध्येको केही अंशको कथा सुन्दै हुनुहुन्थ्यो। यस सम्बन्धमा हामीले डाक्टर स्वामी रामानन्द गिरीद्वारा नेपाली भाषामा अनुवादित र विश्लेषित श्रीमद् भागवत महापुराण ग्रन्थको 7 खण्डलाई सन्दर्भ सामग्रीका रूपमा लिएका छौँ। आदरणीय श्रोतृवृन्द, आजको धार्मिक अनुष्ठानको समय सकिनै लागेको छ। कार्यक्रमको अन्तमा आरती भजन प्रस्तुत गर्दै भोलि बिहान 5 बजे पुनः कार्यक्रम मार्फत भेट हुने बाचासहित बिदा हुन चाहन्छौँ। प्राविधिक सहकर्मी सहित म गोपाल भण्डारीलाई पनि आज्ञा दिनुहोस्। हस्त, शुभ प्रभात।

0: 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन,

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846379।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64 644, 98563 60 656।
2: दमौलिया FM 94.2 समुदायको आवाज।